प्रदेश सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले गरे लडाई भएको थियो, तर कोशी प्रदेशमा एमालेभित्रै कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा चर्किएको विवादका कारण नयाँ सरकार गठनको प्रक्रिया जटिल बनेको छ।

0: sama. Tu account open, activate any karobar, sajile sanga. Busy life easy, banau day harek din. Global Smart Plus life ko besma banking.
1: ए भतिस, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर गण्डकी र मधेस बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपा बीच सहमति भएको एक साता बित्दा कर्णाली प्रदेशमा मात्र नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् केन्द्रमा सहमति हुनु अघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिएका थिए अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन
7: नेकपा एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेसँगै प्रदेश सरकारलाई पूर्णता दिने तयारी अघि बढ़ेको छ नयाँ सत्ता समीकरण अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँड र सरकारको संरचनाबारे गठबन्धन दलबीच छलफल शुरू भएको छ
6: अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनै बेला युरोपियन र अमेरिकी पाहुनाको बाहुल्य रहन्थ्यो लामो समय लगाएर अमेरिकी र युरोपियन पदयात्रीले पदयात्रा पूरा गर्दथे पर्याप्त समय लिएर पदयात्रामा जाने ती पर्यटकको संख्या पछिल्लो समय कमजोर हुँदै गएको छ पदमार्गमा मोटर बाटो विस्तार भएसँगै युरोपियन र अमेरिकी पाहुनाको आकार खस्किएको व्यवसायीले बताउँदै आएका छन्
7: उद्योगदेखि खुद्रा बजारसम्मै चामलको मूल्य बढ़ेपछि उपभोक्ताको भान्सा महँगिएको छ व्यवसायीका अनुसार तीन महिनाको छोटो अवधिमै प्रति केजीमा 20 रूपियाँ र प्रतिबोरा चामलमा 350-400 रूपियाँसम्म मूल्य वृद्धि भएको छ नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन महिनामा स्टीम जीरा मसिना चामल प्रति केजी 80 रूपियाँबाट 100 रूपियाँ र त्रिशुलीको पोखरेली चामल प्रति केजी 95 रूपियाँबाट 120 रूपियाँ पुगेको छ
6: नेपालमा जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी निरन्तर बढ़दै गएपछि वर्षेनी राष्ट्रिय प्रसारणमा विद्युत थपिँदै गएको छ चालू आर्थिक वर्ष 2083-84 पनि जलविद्युत र सौर्य ऊर्जाबाट 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ
7: भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छुट्दैन यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2082-83 को बजेटमा काठमाण्डुको भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने उल्लेख गरेका थिए पौडेलले सोही वर्षको नाइमा नेपाल मोबिलिटी एक्सपो 2025 को उद्घाटनका क्रममा 3 वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिबद्ध जनाउँदै अटो व्यवसायीलाई आश्वस्त पारेका थिए तर अहिलेसम्म यसको निर्माण गर्ने भनेर न बजेट छुट्याइयो न कार्यान्वयन गर्ने गरिने काम अगाडि बढ़ाइयो
6: नेपाल वायुसेवा निगमको संचालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारको श्रृंखला शुरू भएको छ निगमको सुशासन व्यावसायिकता र सेवा प्रवाहमा सुधार हुन थालेको विभिन्न तथ्यहरूले देखाएका छन् निगममा खुल्ला प्रतिस्पर्धाबाट 5 जना र मन्त्रालयगत प्रतिनिधि 2 जना गरी 7 जनाको संचालक समिति गत जेठ 5 गते गठन गरिएको थियो
7: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले स्थानीयवासीलाई जलविद्युतको शेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको छ हाल केही जलविद्युत आयोजनाहरूको साधारण शेयर आईपीओ निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएको छ कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियर मूल्यमा शेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानकर्षण भएको पानले जनाएको छ
6: अब शेयर बजार गत साताको कारोबारमा धितोपत्र दोस्रो बजार मापक धेरै सूचकहरू घटेका छन् नेप्से परिसूचक 1.79% घटेर फेरि 2700 बिन्दु तल झरेको छ अघिल्लो साताको अन्तिम कारोबार दिन 2734.60 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2685.54 बिन्दुमा बन्द भएको हो

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिसो खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। साउदी अरब रूस र ओपेक प्लसका पाँच अन्य प्रमुख सदस्यले पश्चिम एसियाको युद्धले सृजना गरेको अवरोध बीच सेप्टेम्बरदेखि तेल उत्पादन बढ़ाउने सहमति जनाएका छन्। सात सहभागी देशहरूले प्रतिदिन 188,000 ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन् उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ।
3: अब खेल र खेलाड़ीका खबर। नेपालको खेलकूद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित खेलकूद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै बियोण्ड मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी 3 दिनसम्म हुने भएको जानकारी दिइएको हो।
2: अब विचार तथा दृष्टिकोण। द्वन्द्व बढ़ाउने डिजिटल झिलको शीर्षकमा पशुपति रायको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतन्त्रको भविष्य केवल निष्पक्ष निर्वाचनबाट सुरक्षित हुँदैन, नागरिकले विश्वास गर्ने सूचना कति विश्वसनीय छ भन्ने विषयले पनि त्यसलाई निर्धारण गर्छ। जब अफवाह तथ्यभन्दा छिटो फैलिन्छ, भावनाले प्रमाणलाई विस्थापित गर्छ र एल्गोरिदमले ध्रुवीकरणलाई बढ़ावा दिन्छ, तब सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यमबाट सामूहिक हिंसाको शक्तिशाली प्रवेगमा रूपान्तरण हुन सक्छ। त्यसैले आजको सबैभन्दा ठूलो चुनौती प्रविधिसँग लड्नु होइन, प्रविधिलाई जिम्मेवार, पारदर्शी र लोकतान्त्रिक मूल्य अनुकूल बनाउनु हो, किनकि दंगाको पहिलो ढुंगा सड़कमा फालिनु अघि धेरै पटक त्यसको झीलको मोबाइलको स्क्रीनमै सल्किसकेको हुन्छ।
3: ज्येष्ठ नागरिकका समस्या शीर्षकमा कृष्णमणि पराजुलीको विचार गोर्खापत्रमा छापिएको छ। ज्येष्ठ नागरिक समाज र राष्ट्रका अमूल्य निधि हुन्, उनीहरूलाई राज्य, समाज, परिवार र व्यक्तिले समेत हेर्ने दृष्टिकोणमा कमी कमजोरी देखिएका छन्। जीवनको पूर्वार्धमा 10 नंगरा खियाएर सबैलाई योगदान दिएको व्यक्ति जीवनको उत्तरार्धमा आइपुग्दा आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्यासँग जुझ्नु पर्दा निश्चय नै उनीहरूलाई दुःख लाग्नु स्वाभाविक नै हो।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने त बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले खाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हातलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 9842-50541।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
12: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छ।
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
14: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
15: यो CIN को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
16: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
15: आज 2083 साल साउन 18 गते सोमबार, अगस्त 3 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको पञ्चमी तिथि।
16: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
15: 4 महिनामा सर्पको टोकाईबाट 54 जनाको मृत्यु, सावधानी अपनाउन विज्ञहरूको सुझाव। बागमती प्रदेशका अधिकांश स्थानमा पानी पर्दै पेट्रोल डिजेल र हवाई इन्धनको भाव बढ़्यो।
16: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो। कांग्रेस केन्द्रीय कार्य समिति बैठक आइतबार बस्ने, भारतीय SSBको प्रवेशसँगै सुस्तामा फेरि तनाव।
15: अमेरिका जाने नेपालीलाई धरौटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत। आन्तरिक उडानमा ढिलाइ भए, अब क्षतिपूर्ति पाउने कानून बनाइँदै।
16: उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा 25 जनाको मृत्यु, बढ़दो खडेरीका कारण हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने, इराक र टर्की बीच तेल आयात गर्ने सहमति।
15: र काभा महिला भलिबल च्याम्पियन्स लीग नेपालमा हुने, कार्तिक दोस्रो साताबाट प्रतियोगिता शुरू हुने, CCL सिजन 3 भदौ 3 साताबाट।
17: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: साझा खबरको सबैभन्दा शुरूमा पेट्रोल डिजेल र हवाई इन्धनको भाउ गैरातीबाट लागू हुने गरी बढ़ाइएको प्रसंग।
16: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। निगमले गए राति 12 बजेबाट लागू हुने गरी पेट्रोल डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मट्टीतेलमा 5 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 20 रूपियाँका दरले मूल्य वृद्धि भएको हो। यससँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा 200 रूपियाँ सुर्खेत र दाङमा 179 रूपियाँ कायम हुने भएको छ। 4 आली, विराटनगर, जनकपुर, अमलेखगंज, भलबारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट साउन 15 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 20.919 रूपियाँ र डिजेलमा 39.67 रूपियाँ बढ़ेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून दरमा मात्रै मूल्य बढ़ाएको निगमले दावी गरेको छ। यसरी मूल्य वृद्धि गर्दा समेत निगमलाई पाक्षिक रूपमा करिब 1.49 करोड़ रूपियाँ घाटा हुने गरेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक र निरन्तरको मूल्य वृद्धिका कारण निगम चरम आर्थिक दबावमा परेको भन्दै सबै उपभोक्ता र सरकारवालालाई इन्धनको प्रयोगमा मितव्ययता अप्नाउन समेत निगमले अनुरोध समेत गरेको छ।
15: यसैबीच ग्यास र इन्धन आयात हुने मुख्य भाग हर्मुज जलमार्ग ढुवानी अवरोध भएपछि करिब 1.5 महिना नेपाली उपभोक्ताले ग्यास अभाव बेहोरेका छन्। आयल निगमले आधा सिलिण्डर ग्यास दिने नीति ल्याएपछि बजारमा ग्यास सर्वसुलभ भएको थियो, तर गएको असार 31 देखि भारी सिलिण्डर अर्थात 14.2 किलो ग्यास दिन थालेको निगमले 15 दिन नहुँदै बजारमा फेरि अभाव देखिएको हो। अहिले करिब 1 सातादेखि काठमाडौँ लगायत देशका धेरै स्थानहरूमा ग्यासको अभाव देखिएको छ। देशका प्रमुख शहरहरूमा ग्यास छैन, तर आयल निगमले सीधै सम्पर्क गर्न अनुरोध गर्दै आएको छ। साना विक्रेताहरूले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्ताहरूलाई फर्काउने गरेका छन्। बजारमा ग्यास अभाव भएपछि निगम निगमले राजधानीको टेको स्थित कार्यालयबाट विभिन्न कम्पनीका ग्यास बेच्न शुरू गरेको छ। यसअघि ग्यास अभाव हुँदा पनि निगमले टेकोबाट यसै गरी नै ग्यास दिने गरेको थियो। नेपाल ग्यासले बालाजुबाट उपभोक्तालाई लाइन लगाएर ग्यास दिइरहेको छ। चितौन, दाङ लगायतका जिल्लामा पनि ग्यास लिने उपभोक्ताको लामो लाइन देखिन थालेको छ। हर्मुज जलमार्ग पूर्ण रूपमा नखुले पनि अहिले संसारभर नै इन्धन अभाव भएका समाचारहरू आएको देखिएको छैन। इरान र अमेरिकाबीच द्वन्द बढ़दा र केही कम हुँदा इन्धनको मूल्यमा पनि थपघट भइरहेको छ, तर आपूर्तिको विषयलाई लिएर ठूलो समस्या देखिएको छैन। संसारभर इन्धन कारोबार र आपूर्तिमा ठूलो समस्या नदेखिएको बेला नेपालमा अचानक ग्यास अभाव हुनुलाई अनौठो रूपमा हेर्न थालेका छन् व्यवसायी र सरोकारवाला निकायले। केही समय अघि इन्धनको मूल्यमा भारी कटौती हुँदा निगमका अधिकारीहरूले सूचना चुहाएका कारण डिलरहरूले इन्धन खरिद नगरेको विषय बाहिरिएको थियो। यही विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग मन्त्री गौरी कुमारी यादवलाई हटाउन खोजेको समेत चर्चा चल्यो। अहिले पनि एकाएक ग्यास अभाव गराइनुमा कुनै स्वार्थ लुकेको हो कि भन्ने आशंका सरोकारवालामा देखिन थालेको छ। राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छोडेको छ। आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाइसकेको छ। बिजुली खपत र राइड सियरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याट लागेको छ। ग्यास अझै उपलब्ध हुन छोडेको छ। चामल, तेल, चिनी, तरकारी लगायतमा पनि भाउ बढ़ेको छ।
18: चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशभरका विभिन्न स्थानमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको छ भने 4 जना अझै बेपत्ता रहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
19: अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1500 घाइतेमा चाहिँ 600 बढी चाहिँ सर्पदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्पदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरा भएर पनि देखेको छ।
18: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। त्यस्तै चट्याङबाट 25 लिक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा, ढुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। त्यस्तै हिजो बिहान मात्रै पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटनाहरू भएको समेत प्राधिकरणले जनाएको हो।
15: मौसम पूर्वानुमान महाशाखाका कारण वर्खायामको शुरूआतसँगै देशभरमा सर्पदंशको घटना बढ़न सक्छन्। त्यसका लागि बच्नको लागि सरोकारवाला निकायले सावधानी अप्नाउनुपर्ने भनिरहेका छन्। रातिको समयमा नहिड्ने, झूल लगाएर सुत्ने, हिड्नै परेमा टर्च लगायतका उज्यालो बत्ती बालेर हिड्ने र माथि घोडासम्मै पुग्ने गरी जुत्ताको प्रयोग गर्न पनि विज्ञहरूको सुझाव रहनेछ। पछिल्लो 1 घण्टाको विश्लेषण हेर्दा सबभन्दा धेरै बागमती प्रदेशमा पानी परिरहेको छ। बागमती प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको देखिन्छ भने त्रिशुली काली खोला क्षेत्रमा सबैभन्दा धेरै 36.4 मिलिमिटर पानी परेको छ भने त्यसै गरी कोटगाउँ क्षेत्रमा पनि पानी परेको छ। 13.4 मिलिमिटर पानी पछिल्लो 1 घण्टामा त्यहाँ परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
18: काठमाडौँ उपत्यकामा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी लामो समयदेखि श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट र मोटरसाइकल चोरी गर्दै आएको सांगठनिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गिरोहका नायकी आरोपितलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास भएपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार विगत 5 महिनादेखि श्रृंखलाबद्ध रूपमा डाँका तथा लुटपाटमा संलग्न सिन्धुपाल्चोक बेलम्ची 4 घर भई हाल काठमाडौँको बौद्धमा बस्दै आएका 34 वर्षका कर्मा तामाङलाई बुढा नीलकण्ठ 13 चुनीखेल स्थित पानी ट्याङ्की नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।
20: अलग्गै पार्टी बनाउने तयारी स्वरूप इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय देखिएको छ। इतर पक्षले 29 साउनमा भेला आह्वान गरेको 5 दिन अगावै संस्थापन पक्षले 24 साउनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। एक साताको बीचमा नेपाली कांग्रेसका 2 समूहले गर्न लागेका घटनाक्रम अर्थपूर्ण छन्। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले 24 साउनमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको बताउनुभयो।
21: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा समस्या विषयवस्तुहरू हुन्छ, हामीसँग नेपाली कंग्रेस सदस्यता स्थितिका कुरा छन्, अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। नेपाली कंग्रेसको क्रियाशील 15 महाधिवेशनलाई क्रियाशील सदस्यता सूचित गरेर निर्वाचनसित बुझाउनु छ, यिनै विषयहरू भित्र छलफल र निर्णय हुनुपर्छ।
20: यसैबीच पार्टीको औपचारिक विभाजनको डीलमा पुगेपछि नेपाली कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्ने अभियानको घोषणा गरेका छन्। आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, तनहुँको भानुनगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायतले अभियानको घोषणा गर्नुभएको हो। उहाँहरूले हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी 20 साउनमा राष्ट्रिय एकता भेला आयोजना गर्ने जानकारी दिनुभएको हो। पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाव बढ़ाएका छन्। श्रीबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्की सहितका जनप्रतिनिधिले संयुक्त राष्ट्रिय दबाव अभियान सञ्चालन गरिरहनु भएको छ। पार्टी विभाजन भए सामूहिक राजीनामा दिने चेतावनी पनि उहाँहरूको छ। 27 साउनमा उहाँहरूले नै स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाउनु भएको छ।
18: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव र विश्वास जगाउन स्थानीय सरकारको भूमिका,
22: धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ तर उहाँले यत्रो ठूलो यहाँ भण्डारा लगाउनु भयो,
23: यति माया दिए समाजले आज सबै सँगैसँगै सबै त्यौहार सँगै मनाउने केही समस्या छैन। यहाँ
20: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो, अमेरिका जाने नेपालीलाई धरौटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
25: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
26: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
24: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
25: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
27: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
28: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन।

0: खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: तराई क्षेत्रमा मनसूनमा अत्यधिक तापक्रममा वार्षिक 0.036 डिग्री सेल्सियसका दरले बढ़िरहेका बेला उच्च हिमालय क्षेत्रमा यो वृद्धि दर दोब्बर अर्थात वार्षिक 0.072 डिग्री सेल्सियसले बढ़ेको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका 11 जिल्लामध्ये हिमालय जिल्लामा सबैभन्दा बढ़ी वार्षिक अधिकतम तापमान वृद्धि भएको छ। प्रदेशमै सबैभन्दा बढ़ी मनाङमा वार्षिक 0.092 डिग्री सेल्सियसका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको छ। मुस्ताङमा वार्षिक 0.08 डिग्री सेल्सियसका दरले अधिकतम तापमापन वृद्धि भएको छ। उच्च हिमाली क्षेत्रको अध्ययनमा अर्को नौलो संकेत पनि देखिएको छ। यहाँ दिनको समयमा तापक्रममा बढ़दै गए पनि रातको समयमा भने चिसो झन बढ़ने क्रम थपिएको छ। मुस्ताङको जोमसोममा न्यून तापमान प्रतिशतका दरले 0.58 डिग्री सेल्सियसमा घटिरहेको छ भने मनाङको चामेमा न्यूनतम तापमापन वार्षिक 0.12 डिग्री सेल्सियसका दरले घटिरहेको विभागले उल्लेख गरेको तथ्याङ्कमा छ। पछिल्लो 9 वर्षमा गण्डकीको औसत तापक्रम 1.1 डिग्री सेल्सियस बढ़ेको छ र सन् 1971 2000 अध्ययनमा तापमापन 17.2 डिग्री सेल्सियस रहेको विभागले जनाएको हो।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नागरिक दैनिकको भित्रीपन्नामा पहिला विश्वासको मत अनि सरकार विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर छ। सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको नेपाली कांग्रेस पनि अब संसदमा प्रतिपक्षीय भूमिकामा रहनेछ। मुख्यमन्त्रीको विश्वासको विपक्षमा मत दिनेछ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै एमाले तथा नेकपा सहित सरकार निर्माण हुनेछ। यी दुई दलबीच भएका पछिल्ला छलफलमा मुख्यमन्त्री मन्त्रीले विश्वासको मत लिने र त्यसपछि मात्रै संयुक्त सरकार निर्माण गर्ने सहमति बनेको हो। वीरेन्द्रनगरबाट गोविन्द केसीले लेख्नु भएको खबर छ। कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको 6 दिन पुग्दा समेत सत्ता साझेदार दलबीच भागवण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन। मुख्यमन्त्री सहित 7 मन्त्रीमण्डलमा नेकपा र एमालेबीच मन्त्री र मन्त्रालयको कुरो नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको उल्लेख गरिएको छ। मंगलबार कर्णाली प्रदेश प्रमुख एकराज जोशीले मुख्यमन्त्री मंगल बहादुर शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नयाँ सरकार गठनमा सकस शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। कोशी प्रदेशमा नेकपा एमाले भित्रको विवादका कारण सरकार परिवर्तनमा सकस देखिएको हो। केन्द्रमा नेकपा र एमाले बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भए पनि कोशी प्रदेशमा एमाले भित्रको विवादले सरकार परिवर्तनमा समस्या देखिएको हो। कोशी प्रदेशमा हाल एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार छ। केन्द्रमा कांग्रेस र एमाले बीचको गठबन्धन टुटेर नेकपासँग गठबन्धनको सहमति भइसके पनि नयाँ सरकार गठनका लागि कोशी प्रदेशमा हालसम्म कुनै काम अगाडि बढ़ेको छैन। मुख्यमन्त्रीबाट हिक्मत कुमार कार्कीलाई पछाडि सार्ने र एमाले नेतृत्वले हालका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर नयाँ सरकारको मुख्यमन्त्रीमा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता तिल कुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउन चाहेको छ। तर कोशीका मुख्यमन्त्री कार्की राजीनामा दिन तयार नभएपछि कोशीमा नयाँ सरकार गठन अन्यलमा परेको उल्लेख गरिएको छ। अर्को खबर, मन्त्रीका 22 थरी सल्लाहकार शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। उक्त प्रस्ताव हाल मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ। मन्त्री परिषदले पास गरेपछि प्रस्ताव कार्यान्वयनमा जानेछ। स्रोतका अनुसार पूर्वाधार मन्त्रीले 22 थरीका सल्लाहकार सहित आफ्नो सचिवालयमा 39 जनासम्म सदस्य राख्न सक्नेछन्। 22 थरी मध्ये विज्ञ सल्लाहकारमा सचिव सरहका एक र सहसचिव सरहका एक रहनेछन्। ती विज्ञ सल्लाहकार स्थानीय पूर्वाधार तथा झोलुङ्गे र खानेपानी तथा ढल व्यवस्थापन सम्बद्ध हुन सक्ने व्यवस्था पनि गरिएको छ। गोर्खा पत्र दैनिकको भित्री पन्नामा राष्ट्रिय सभा विधेयक दर्तासँगै बिजनेस अभाव टर्यो शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक सरकारले राष्ट्रिय सभामा दुईवटा नयाँ विधेयक दर्ता गरेको छ। संघीय संसद सचिवालयले साउन 14 गते राष्ट्रिय सभामा दुईवटा विधेयक दर्ता भएको जनाएको छ। यससँगै लामो समयदेखि देखिएको बिजनेस अभावको समस्या केही समयका लागि टरेको देखिन्छ। व्यापारिक विवाद समाधानमा नयाँ प्रस्ताव शीर्षकमा नारायण काफ्ले लेख्नु भएको छ। वाणिज्य क्षेत्रसँग सम्बन्धित विवादलाई मेलमिलापबाट टुंग्याउन सरकारले वाणिज्य क्षेत्र मेलमिलाप प्रवर्धन समिति गठनको प्रस्ताव गरेको हो। व्यापारिक तथा व्यावसायिक प्रकृतिका

0: विवाद लामो समयदेखि अदालती प्रक्रियामा नै अल्झिने गरेको गुनासो सम्बोधन गर्न सरकारले मेलमिलाप प्रवर्धनको नीति लिएको हो।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सुस्तामा फेरि तनाव शीर्षकमा नवीन पौडेल र दिपेन्द्र बडुवालले खबर लेख्नु भएको छ। पश्चिम नवलपरासी स्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद बल्झिएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकोमा भारतीय पक्षले हिजो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। त्यस्तै भ्रिकुटी मण्डपमा प्रदर्शनी केन्द्र निर्माणको विषय बजेटमा उठिरहन्छ, कार्यान्वयन हुँदैन शीर्षकमा विमल खतिवडाले खबर लेख्नु भएको छ। भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छुट्दैन, यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकिरहेको छैन। त्यस्तै अमेरिका जाने नेपालीलाई धरोटीको बोझ शीर्षकमा भित्रपृष्ठमा खबर छ। प्रति व्यक्ति वार्षिक आय $1500 आसपास रहेको नेपाल जस्ता मुलुकका यात्रुका लागि अमेरिकी भिजा लिन राख्नुपर्ने अधिकतम $20,000 धरोटी रकम ठूलो आर्थिक बोझ बन्ने देखिएको छ। त्यस्तै सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार कहिले शीर्षकमा पनि खबर प्रकाशित छ।
0: पत्रिका दैनिकमा नाबालिगको डिम्बको अवैध कारोबार, डाक्टर शर्मासहित आरोपित विरूद्ध अदालतले दिएन पक्राउ अनुमति शीर्षकमा ठिकराज थामीले लेख्नु भएको खबर छ। 16 वर्षीय नाबालिगको डिम्बको अवैध कारोबारमा संलग्न डाक्टर नूतन शर्मा लगायत आरोपी विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गर्न आनाकानी गरेको भनेर खबरमा उल्लेख छ। उनीहरू विरूद्ध पक्राउ पूर्जी जारी नहुँदा प्रहरीले पक्राउ गरिसकेको बिचौलिया राधिका गोतामेलाई पनि 5 दिनको थुनापछि हाजिरी जमानीमा छाडिएको छ। अवैध रूपमा डिम्ब झिकिएकी नाबालिग भने असह्य पीड़ाका कारण डिप्रेशनमा पुगेको पनि उल्लेख गरिएको छ। अर्को खबर कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट ब्याग गराउने कसरत शीर्षकमा छ भने भित्री पन्नामा संघीय संसदमा पुगे 9 विधेयक, संवैधानिक पदाधिकारीको दोहोरो सुविधा हटाउनेदेखि न्यायाधीश नै मेलमिलाप गर्दा हुनेसम्मका व्यवस्था गरिएको छ। कमलराज भट्टले यो खबर लेख्नु भएको छ। 15 बुधे मागसहित 4 दिनदेखि अनसनमा नर्स ज्योति शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छापिएको छ भने आन्तरिक उडानमा ढिलाइ भए यात्रुले क्षतिपूर्ति पाउने कानून बनाउँदै सरकार शीर्षकमा अर्को खबर छ। सरकारले आन्तरिक हवाई सेवामा निर्धारित समयमा उडान रद्द वा स्थगन भएमा वायु सेवा कम्पनीले यात्रुलाई सुविधा तथा क्षतिपूर्ति दिने कानूनी प्रबन्ध गर्दैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083मा यस्तो व्यवस्था गरिएको हो। काभ्रेमा 28 करोड़ बराबरको 22 रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको बारेमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा पनि मृत्यु हुनेको संख्या 25 पुगेको छ भने 23 जना घाइते भएका छन्। सरकारी संचार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार घटना भएको एक सातापछि मृतकको संख्या 21 भएको हो। मृतक मध्ये अधिकांश पर्यटक रहेको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। करिब 44 वर्षपछि पहिलो पटक यस्तो निर्णय सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावमा हंगेरी पनि परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र इराकले टर्कीसँग इराक टर्की पाइपलाइन मार्फत कच्चा तेल टर्कीको सिहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने 1 वर्षे सम्झौता गरेको छ। इराकको तेल मन्त्रालयका अनुसार सम्झौता अनुसार इराकले उक्त पाइपलाइन मार्फत दैनिक कम्तीमा 7,50,000 ब्यारल कच्चा तेल निर्यात गर्ने भएको हो। सिहान मार्फत इराकी तेल निर्यात सम्बन्धी 10 वर्षको पुरानो सम्झौताको अवधि आज सकिएपछि नयाँ सम्झौता गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले कार्तिक 15 देखि 21 गतेसम्म च्याम्पियनशीप आयोजना गर्ने निर्णय गरेको हो। बैठकले संघको 2083-84 वार्षिक कार्यक्रम पारित गर्दै सार्वजनिक गर्ने, संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा गोल्डेन जुबली मनाउने लगायतका विभिन्न निर्णयहरू पनि गरेको छ। कमर्सियल क्रिकेट लीग सीसीएल सीजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढा नीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कार्पोरेट टोली सहभागी हुनेछन्। र राष्ट्रिय पुरूष फुटबल टोलीका खेलाड़ीहरूले सम्बन्धित निकायसँग फिफाको निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले निलम्बनका बावजूद पनि नेपालले आसन्न साफ च्याम्पियनशीप 2026 खेल्ने सम्भावना रहेको जनाएपछि आइतबार खेलाड़ीहरूले सामाजिक सञ्जालबाट यस्तो आग्रह गरे। उनीहरूले साफ च्याम्पियनशीप खेल्ने वातावरण बनाउन सरोकारवाला निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने पनि माग गरेका छन्।
1: शान्ति र सद्भावका लागि बाँकी जिल्लाले देखाउँदै आएको सकारात्मक नमूना अरू जिल्लाका लागि पनि अनुकरणीय रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सद्भावका लागि सरकारवालाको भूमिका। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा देखिएको तनाव साम्य हुँदै गएको छ। स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय छन्। बाँकेको नरैनापुर गाउँपालिका र सिंगो बाँके जिल्लाको धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने शैली भने फरक छ।
4: बाँकेको नरैनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
5: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुमा हामीलाई।
6: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्म प्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी एकदमै सकारात्मक कुरा हो।
7: यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ।
4: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
8: नरेन्द्रपुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो त्यही मैले यति माया दिए समाजले कि आज सबै सँगैसँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
4: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
6: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमूनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
4: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्तिको सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्ण केसी नमुना।
9: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौ, हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्य चाहिँ विडम्बना हो।
4: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
10: जुन लटामा परेर मृत्यु परण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन भई दोषी उप कारवाहीको माग राख्ने छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
4: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्ण सार एफएम, नेपालगंज, बाँके।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
13: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: गुना बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

राजनीतिक सरगर्मीका बीच महँगीको मारमा जनता महँगी अनियन्त्रित हुँदा सरकार भने बेखबर। पश्चिम नवलपरासी स्थित सुस्तामा फेरि तनाव उत्पन्न। नारायणीको कटान रोक्न नेपालीले बनाएको अस्थायी बाँध भारतीय पक्षले भत्काएपछि नेपाली सुरक्षाकर्मीको पहलमा विवाद तत्कालका लागि साम्य। पार्टीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला गर्ने घोषणा गरे। लगत्तै नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक आह्वान। एकताका लागि भन्दै केही युवा नेताको पहल शुरू। वैज्ञानिकहरूले पत्ता लगाए नयाँ मानव डीएनए। र फिलिपिन्सकी युवा टेनिस खेलाड़ी याला वाशिङटन ओपन टेनिसको फाइनलमा प्रवेश।

0: एसेंशियल्स एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर टारीका साथमा सुनिता र म श्रीकृष्ण सुरु गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट
4: राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताको मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। हिजो मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवा इन्धनको मूल्य पनि बढ़ाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दशैं तिहार नजिकै जाँदा त्यसै पनि मूल्य वृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायीले मूल्य बढ़ाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ़ेको उपभोक्ता कर्मीको गुनासो छ। तीन महिनामा चामलको मूल्य बोरामै 400 वृद्धि भएको छ। दुई महिनामा चिनी प्रति किलो 20 रूपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अण्डा प्रति क्रेट 600 पुगेको छ। भारतबाट खरिद गरिने धानको मूल्य नै निरन्तर बढ़िरहेकाले चामल पनि महँगिएको नेपाल चामल तेल दाल उत्पादक संघका सदस्य विभोर अग्रवालले बताए। भारतमा धान किन्दा प्रति क्विन्टल 900 भारूसम्म बढ़ेको छ। ढुवानी भाड़ा लगायत जोड्दा चामलको बजार मूल्य महँगो भइहाल्छ। उनले भने माग अनुसार नेपालमा धान उत्पादन नहुने भएकाले आयातमै निर्भर छौ। उनले भने राधाकृष्ण राइस मिल्सका प्रबन्ध निर्देशक समेत रहेका अग्रवालले 3 महिना अघि प्रति बोरा 2100 रूपियाँ रहेको जीरा मसिनो चामलको मूल्य अहिले 2500 रूपियाँसम्म पुगेको छ। बर्खायाममा उत्पादनदेखि ढुवानीसम्म असर पर्ने भएकाले हरेक वर्ष तरकारीको मूल्य वृद्धि हुने गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। उनले भने बर्खामा सड़क यातायात प्रभावित भइरहने भएकाले ढुवानी लागत पनि बढ़छ। त्यसैले बजारमा तरकारीको मूल्य बढ़ी हुन पुग्छ। सूचना अधिकारी श्रेष्ठ यसपालि बाढ़ी पहिरोका कारण लामो सड़क अवरूद्ध भने नभएको बताउँछन्। श्रेष्ठले अहिले बर्खे तरकारीको सीजन सकिन लागेको र हिउँदे तरकारीको सीजन शुरू नभएका कारण पनि मूल्य बढ़दो क्रममा रहेको बताए। पहाड़ी जिल्लाबाट आउने तरकारीको उत्पादन पनि कम छ भने तराईमा किसान धान रोपाईमा व्यस्त भएकाले तरकारी खेती अपेक्षा अनुसार हुन नसकेको छैन, जसका कारण बजारमा आउने तरकारीको परिमाण घटेको छ। उनले भने गोलभेडा र काक्रोको भने टनेल प्रविधिबाट खेती भइरहेकाले मूल्य घटेको उनले बताए। व्यवसायी उद्योगीले विभिन्न कारण बताए पनि चामल दाल तरकारी फलफूल खसीको मासु कुखुराको मासु अण्डा लगायत दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़नुपर्ने ठोस आधार नभएको उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हा बताउँछन्। अन्तर्राष्ट्रिय स्तरमा आपूर्ति श्रृंखला सहज छ। पश्चिम एसियाको तनाव पनि पहिले जस्तो चर्को नरहेकाले मूल्य बढ़नुपर्ने कुनै ठोस आधार देखिँदैन उनले भने। तिमिल सिन्हाले सरकारको बजार अनुगमन र नियमन कमजोर हुँदा व्यवसायीले उपभोक्ताको अवस्था हेरेर मनपरी मूल्य निर्धारण गर्ने प्रवृत्ति मौलाएको बताए। बजारमा मूल्य नियन्त्रण गर्ने प्रभावकारी संयन्त्र नहुँदा उपभोक्ता प्रत्यक्ष मारमा परेको उनको भनाइ छ। उनका अनुसार कुखुरामा बर्ड फ्लूको असर देखिएपछि खसीको मासुको मूल्य प्रति किलो करिब 1250 देखि 1300 रूपियाँबाट बढ़ेर 1700 देखि 1750 रूपियाँसम्म पुगेको छ। अनुगमन प्रभावकारी बनाउनको साटो सरकारको ध्यान राजस्व संकलनमा मात्र केन्द्रित भएको तिमिल सिन्हाको टिप्पणी छ। नेपाल खुद्रा व्यापार संघका महासचिव अमूल काजी तुलाधरले खुद्रा व्यापारीले आफू खुशी मूल्य नबढ़ाएको दावी गरे। उद्योग र होलसेलबाटै मूल्य वृद्धि भएको हुन्छ। हामीलाई नै बढ़ी मूल्य परेपछि हामीले पनि त्यही अनुसार बिक्री गर्ने हो उनले भने। मूल्य वृद्धिको गुनासो बढ़ेपछि 2 असारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले तेल चामलदेखि तरकारीसम्मका अत्यावश्यक उपभोग्य वस्तुको बिक्री वितरण सहज बनाई बजार भाउ घटाउन निर्देशन दिएकी थिइन्। तर उनको निर्देशन पालना भएन। उद्योगीहरू भने बजार मूल्य घटाउन सरकारले सहुलियत दिनुपर्ने बताउँछन्। पश्चिम एसियाको तनाव चर्किएका बेला खाना पकाउने ग्यास अभावको चरम अभाव खेपेका उपभोक्ताले अहिले पनि ग्यास सिलिण्डर लिन घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ। उपभोक्ता खाली ग्यास सिलिण्डर सहित टेकु स्थित नेपाल आयल निगमका कार्यालयमा लाइन लाग्ने गरेका छन्। केही दिन यता काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास अभाव भएपछि निगमले 16 साउनदेखि टेकुमा ग्यास बिक्रीको व्यवस्था मिलाएको छ। निगमका अनुसार नेपाल ग्यास, एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर बिक्री भइरहेको छ। उपभोक्ताले प्यानिकिङ बाइङ अनावश्यक सञ्चित गर्दा कृत्रिम अभाव ग्यास अभाव भएको निगमले जनाएको छ। पछिल्लो समय सार्वजनिक यातायातको भाड़ा पनि घटाइए पनि कार्यान्वयनमा आउन सकेको छैन। यातायात व्यवस्था विभागले 18 असारदेखि लागू हुने गरी अन्तर प्रदेश सार्वजनिक सवारीको मूल्य 2% घटाएको थियो। 17 असारमा डिजेलको मूल्य प्रति लिटर 235.83 रूपियाँबाट घटेर 193.83 रूपियाँ कायम भएपछि भाड़ा दर घटाइएको थियो। हिजो मध्यरातीदेखि भने डिजेलको मूल्य प्रति लिटर 200 रूपियाँको छ। चौतर्फी बजार मूल्य बढ़िरहेका बेला सरकारले चालू आर्थिक वर्षदेखि बिजुलीमा घरायसीमा 50 युनिट भन्दा माथि खपत गरे 5% र घरायसी बाहेकलाई 13% भ्याट लगाएको छ। यस्तै राइट सेयरिङ मार्फत हुने ढुवानीमा पनि 5% भ्याट लगाइएको छ। ढुवानीमा पनि सरकारले भ्याट लगाएपछि त्यसको असर पनि उपभोक्तामा गरेको नेपाल चामल तेल दाल उत्पादक संघका सदस्य अग्रवालले बताए। अर्कोतिर बिजुलीमा पनि भ्याट लगाएको छ, त्यसले पनि अलिअलि प्रभाव पर्छ। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत 1 साउनदेखि शिक्षा र स्वास्थ्यमा पनि 3% समता कर लगाएको थियो। चौतर्फी आलोचना भएपछि 6 साउनमा मन्त्री परिषदबाट त्यस क्षमता कर खारेज गरेको थियो।
3: पश्चिम नवलपरासी स्थित सुस्थापमा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढ़ेको छ। नारायणी कुकटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जुगाउन भन्दै सुस्थावासीले माटोको अस्थायी तटबन्ध भत्का बनाएकोमा भारतीय पक्षले हिजो त्यो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। स्थानीयका अनुसार नारायणीको बाढ़ी पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको माटोको तटबन्ध सादा पोशाकमा कोदालो बोकेर आएका भारतीय सुरक्षाकर्मीले भत्काउन शुरू गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए। आफ्नो भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको भन्दै सुस्ताका बासिन्दाले आक्रोश पोखेका हुन्। भनाभन भएपछि त्यहाँ खटिएका नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाई बुझाई गरेर विवाद मिलाउने प्रयास गरे। स्थानीय सरार शाहले भने भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको देखेपछि हामी एकजुट भएर प्रतिकारमा उत्रिएका हौं। कोदालो लिएर आएका भारतीयले तटबन्ध भत्काउन थालेपछि विरोध गरेका हौं। त्यही क्रममा तनाव बढ़ेको हो। उनका अनुसार विवाद शुरू भएपछि सशस्त्र प्रहरीले साम्य बनाएको थियो। आफ्नो भूमिमा विदेशी सुरक्षाकर्मीको हस्तक्षेप हेरेर बस्न नसकेको उनले सुनाए। शाहले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। नारायणीमा निर्माण भइरहेको तटबन्धमा भारतीयले रोक लगाएपछि बस्ती जुगाउन स्थानीयले माटोको तटबन्ध बनाएका थिए। पक्की तटबन्ध निर्माणमा भारतीयले रोक लगाएपछि बाढ़ीको जोखिम कम गर्न स्थानीयले अस्थायी रूपमा माटो थुपारेर तटबन्ध बनाएकोमा सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले त्यसलाई खनेर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्थ बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए। जिल्लाको सनहीदेखि कुडियासम्म यस्ता सीमा स्तम्भ 16 वटा छन्। तर सुस्ताको 24 किलोमिटर क्षेत्रमा भने सीमा स्तम्भ छैन। सीमा स्तम्भ नभएका ठाउँमा खोला रूख वा अन्य जैविक सिमानाको भर पर्दा जोतभोकको विषयमा सीमावर्ती क्षेत्रका नागरिकबीच पटक पटक विवाद हुँदै आएको छ। नेपाल भारतको विवादित भूमिमा अहिले सिमलको रूखलाई सीमा स्तम्भका रूपमा मानिँदै आएको छ। 2 महिना अघि पनि भारतीय सीमा सुरक्षा बलले तटबन्धको काममा अवरोध पुर्याएको थियो।
4: कान्तिपुर डायरीमा कान्तिपुर सविस्तार।
5: कान्तिपुर सविस्तार।
4: नेपालमा सफ्टवेयर कम्पनीको बौद्धिक सम्पत्तिमाथि हुने सोर्स कोड चोरीका घटना बढ़दै गएका छन्। अधिकांश घटनामा कम्पनीकै पूर्व वा बहालवाला कर्मचारी संलग्न देखिएका छन् भने यसले प्रविधि उद्योग लगानी र नवप्रवर्तनमै गम्भीर चुनौती खड़ा गरेको छ। कानूनी व्यवस्था रहे पनि कार्यान्वयन अनुसन्धान र क्षतिपूर्तिको पक्ष कमजोर रहँदा पीड़ित कम्पनीले न्याय पाउन सकेका छैनन्। कान्तिपुर कर्मी सजना बरालले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
6: गत आर्थिक वर्ष 2082-83 नेपाल प्रहरीको साइबर ब्यूरोमा सोर्स कोड वा कम्प्यूटर स्रोत संकेत चोरी भएका 10 निवेदन परेका थिए। नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा पनि उजुरी पर्ने गरेका छन्। तीमध्ये केही न्यायिक प्रक्रियामा गएका छन्। सूचना प्रविधि प्रणालीको आवश्यकता बढ़ेसँगै यस्ता घटना व्यावसायिक टाउको दुखाईको विषय बन्न थालेका छन्। हालै मात्र काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दाले यसको गहिराई देखाउँछ। नयाँ बानेश्वर स्थित दियालो टेक्नोलोजीजले खानेपानी वितरण र ग्राहक व्यवस्थापनका लागि वाटरमार्क नामक ईआरपी सफ्टवेयर सञ्चालन गर्दै आएको थियो। सोही कम्पनीमा काम गरेर बाहिरिएका केही कर्मचारीले वासटेक नेपाल ट्राली नामक नयाँ संस्था खोलेर वास बिलिङ नामक दियालोकै जस्तो सफ्टवेयर बजारमा ल्याए। वाटरमार्ककै हुबहु नक्कल गरिएको सफ्टवेयर बिक्री भइरहेको थाहा पाएपछि थप खोजी नीति गरिएको दियालोका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जनाए। साइबर ब्यूरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा 5 अभियुक्त बनाएर मुद्दा दायर गरेको छ। अभियुक्तहरूले सोर्स कोड नक्कल गरेर बनाएको नयाँ सफ्टवेयर कास्कीका विभिन्न सामुदायिक खानेपानी समितिहरूलाई बिक्री गरेका थिए। यो एउटा कम्पनीको मात्रै समस्या होइन, केही वर्ष यता अन्य केही कम्पनीका सफ्टवेयरको पनि सोर्स कोड चोरी भएको दियालो टेक्नोलोजीज का प्रमुख खनालको भनाइ छ। पछिल्लो समय एकाउन्टिङ सफ्टवेयर वा वित्तीय प्रविधि लगायत क्षेत्रमा यस्ता समस्या बढ़ी आउने गरेको कम्प्यूटर एसोसिएशन नेपाल महासंघका महासचिव चन्द्रविलास भुर्तेलले बताए। साइबर ब्यूरोमा पुगेका प्राय उजुरीहरूमा सोर्स कोड चोरी गर्नेहरू प्राय कम्पनीकै भित्रिया वा पूर्व कर्मचारी हुने गरेको देखिन्छ। साइबर विज्ञ पनि नेपालमा साइबर अट्याक नभई साइबर फ्रडका घटना बढ़ी हुने गरेको बताउँछन्। प्रणालीमा पहुँच भएका संस्थाका कर्मचारीको बदनियतका कारण साइबर फ्रड वा इन्टरनल थ्रेट हुने गर्छ। अनलाइन कक्षा सञ्चालन गर्ने सफ्टवेयर चोरी भएको घटनामा कम्पनी ए का पूर्व कर्मचारीले सोर्स कोड चोरी गरेर प्रतिद्वन्दी कम्पनी बीलाई बेचेको आरोप थियो। साइबर ब्यूरोले अनुसन्धान थाल्दै गर्दा निवेदक कम्पनी र आरोपित पक्ष बीच आपसी समझदारी भएपछि उजुरी फिर्ता लिइयो। आरोपित व्यक्तिले आफ्नो करियर बिग्रने डरले र कम्पनीले आफ्नो व्यावसायिक साख जोगाउन अदालत बाहिरै सहमति गरेका थिए। बाहिरी मान्छेले सजिलै सोर्स कोड चोर्न नसक्ने ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी बताउँछन्। कम्पनी भित्रै काम गरिरहेका व्यक्तिले व्यावसायिक स्कोप देखेपछि अर्कै कम्पनी खोल्ने वा प्रतिद्वन्दीलाई कोड बेच्ने गरेको पाइएको छ। उनका अनुसार कतिपयले सरकारी वेबसाइटहरूकै हुबहु पोर्टल बनाएर संवेदनशील विवरण संकलन गर्न खोजेका घटना पनि अनुसन्धानको दायरामा छन्। हालै नागरिक एपको नक्कली पोर्टल बनाएर व्यक्तिगत डोमेनमा होस्ट गरिएको घटना बाहिरिएको थियो। आफूलाई डेभलपर बताउने निर्देश सुवेदीले नागरिक एपको पुरानो इन्टरफेस प्रयोग गरी हुबहु देखिने वेबसाइट बनाएको विषयमा टेक पानाले समाचार प्रकाशन गरेको थियो। यस्ता क्लोन वेबसाइटले सर्वसाधारणको डेटा चोरी गर्ने जोखिम निम्त्याएको उजार भएपछि सुवेदीले हाल नागरिक एपको इन्टरफेस र डिजाइन गराएर छुट्टै लगइन पेज राखेका छन्। सोर्स कोड चोरीका मुद्दा अदालती प्रक्रियामा जाँदा कानूनी र प्राविधिक अडचन आइपर्ने गरेका छन्। यस्ता मुद्दा हेरेका अधिवक्ता अतीत रिजालको अनुभवमा नेपालको न्यायपालिका र अनुसन्धान गर्ने निकायमा अझै पनि सोर्स कोडको महत्व र गाम्भीर्यबारे आवश्यक विशेषज्ञता अभाव छ। विद्युतीय कारोबार ऐन 2063 को दफा 44 सोर्स कोड चोरीलाई कसुर मानेको भए पनि सजायको व्यवस्था फितल रहेको रिजालको भनाइ छ। कतिपय सन्दर्भमा सफ्टवेयर चोरीलाई चाउचाउ व्यापार जस्तै सामान्य ठान्ने प्रवृत्तिले गर्दा पनि पीड़ित कम्पनीले न्याय पाउन कठिन भएको अधिवक्ता सुनाउँछन्। ती वकिलले यसलाई एउटा अनुपयुक्त र हास्यास्पद उदाहरणका रूपमा लिएका छन्। सफ्टवेयरको सोर्स कोड चोरीको विषय चाउचाउ बेच्ने जस्तो व्यापारिक प्रतिस्पर्धासँग तुलना गर्न नमिल्ने उनले औल्याए। सोर्स कोड भनेको कुनै पनि सफ्टवेयर एप वा कम्प्यूटर कार्यक्रम निर्माण गर्न प्रोग्रामरले लेखेको डिजिटल टेक्स्ट हो। विद्युतीय कारोबार ऐनको दफा 44 यसलाई कम्प्यूटर स्रोत संकेत भनेर परिभाषित गरिएको छ। सो अनुसार स्रोत संकेत भनेको कम्प्यूटर कार्यक्रमहरूको सूचीकरण कमाण्ड कम्प्यूटर डिजाइन र कम्प्यूटर लेआउट हुन्। सोर्स कोडमा सफ्टवेयरले कसरी काम गर्छ भन्ने लजिक स्ट्रक्चर तथ्याङ्क राख्ने तरिका र प्रोग्रामरले प्रयोग गर्ने भेरिएबल नामाकरण समावेश हुन्छन्। कुनै पनि कम्पनीको सोर्स कोड उसको बौद्धिक सम्पत्ति हो। नेपालमा सफ्टवेयरको सोर्स कोड चोरीका मुद्दामा अदालतले कसुरदार ठहर्याएका नजिर भए पनि क्षतिपूर्ति भराउने पाटो अझै चुनौतीपूर्ण रहेको साइबर कानूनका विज्ञ बाबुराम अर्याल बताउँछन्। कम्पनी र कर्मचारी बीच गरिने गोपनीयता सम्झौताले कानूनी रूपमा केही भूमिका खेले पनि चोरी गर्ने मनासय भएकाहरूलाई यसले पूर्ण रूपमा रोक्न नसकेको उनको तर्क छ। अधिवक्ता रिजालले भने धेरै जसो कम्पनीहरूले कर्मचारी भर्ना गर्दा नन डिस्क्लोजर एग्रीमेन्ट माध्यम नदिँदा कानूनी लड़ाई कमजोर हुने बताउँछन्। बौद्धिक सम्पत्ति संरक्षणको पद्धति कमजोर हुँदा सोर्स कोड चोरी मात्रै नभएर ज्ञान र सिपमा आधारित अर्थतन्त्र नै धराशायी हुन सक्ने नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्विसेस कम्पनीका अध्यक्ष तथा इकेवन सोलुशन्सका प्रमुख गौरव राज पाण्डेको भनाई छ। यो समस्या नेपालमा मात्र सीमित छैन, अन्तर्राष्ट्रिय स्तरमा पनि सोर्स चोरी सफ्टवेयर कम्पनीहरूका लागि हैरानीको विषय बन्दै गएको छ। केही समय अघि मात्रै सिस्को प्रणालीमा भएको सप्लाई चेन अट्याकको घटनाले तरंग पैदा गरेको थियो। ह्याकरहरूले भित्री नामक सफ्टवेयर स्क्यानरको कमजोरी प्रयोग गरी सिस्कोका 300 भन्दा बढ़ी गिट हब रिपोजिटरी र एआई प्रडक्टमा सोर्स कोड चोरी गरेका थिए। एआईको प्रयोग बढ़िरहँदा सामान्य आईटी ज्ञान भएका मान्छेले पनि सोर्स कोड चोरी गरेर त्यसलाई मोडिफाई गरी नयाँ सफ्टवेयर बनाउन सक्ने चुनौती समेत थपिदिएको छ। यति मात्र नभएर एआईको मदत लिएर वा भाइब कोडिङ मार्फत बनाइएका सफ्टवेयरको सोर्स कोड चोरी हुँदा त्यसमा बौद्धिक सम्पत्तिको अधिकार कसमा निहित हुन्छ भन्ने नयाँ दुविधा आइपरेको छ। यस्ता जोखिमलाई न्यूनीकरण सफ्टवेयर कम्पनीहरूले कानूनी र प्राविधिक दुवै सुरक्षा मजबूत बनाउनुपर्ने विज्ञ औल्याउँछन्। कर्मचारी भर्ना र विदाईको समयमा गोपनीयता सम्झौता र इम्प्लोइमेन्ट ह्याण्डबुक अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने देखिएको छ।
7: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हामीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।

0: रेकर्ड नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: कान्तिपुरहारीमा अब बाँकी प्रसंग पार्टीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला गर्ने घोषणा गरेर गर्दै नेपाली कंग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। असन्तुष्ट पक्षले 29 देखि 31 साउनसम्म घोषणा गरेको राष्ट्रिय भेला अघि नै कंग्रेस संस्थापनले कार्य समितिको बैठक बोलाएको हो। 24 साउनका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको नेपाली कंग्रेसले जनाएको छ। आन्तरिक विवाद मिल्न नसक्दा कंग्रेस विभाजन उन्मुख भएको छ। असन्तुष्ट पक्षले नेता शशांक कोरेलाको संयोजकतामा भेला आयोजनाका लागि समिति समेत बनाइसकेको छ। भेलामा पार्टीका विभिन्न तहका निर्वाचित नेता, जनप्रतिनिधि, पूर्व पदाधिकारी, सुवेक्ष तथा विदेश स्थित जनसम्पर्क समितिका प्रतिनिधि समेत सहभागी हुने भएका छन्। यसैबीच पार्टी एकताको पक्षमा केही युवा नेताले पहल शुरू गरेका छन्। संस्थापन इतर पक्षका नेता नयन सिंह महर, रंजित कर्ण र आनन्द राष्ट्रिय पार्टी लगायतले एकताका लागि पहल गरिएको बताएका छन्। पार्टीका संस्थापन र इतर पक्ष दुवैलाई साउन 20 गते काठमाडौँमा आयोजना हुने एकता भेलामा ल्याउने दावी नेता महरले गरेका छन्।
3: सरकारले पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको छ। इण्डियन आयल कर्पोरेशनबाट साउन 15 प्राप्त नयाँ खरिद मूल्य अनुसार नेपाल आयल निगमको हिजो बसेको संचालक समिति बैठकले पेट्रोल लिटरमा 3, डिजेल मटीतेलमा 5 रूपियाँ भाउ बढ़ाउने निर्णय गरेको हो। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 20 रूपियाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डुका लागि प्रति किलो लिटर अमेरिकी डलर 131 बढ़ाइएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमको विज्ञप्तिमा उल्लेख छ। नयाँ मूल्य गए राति 12 बजेदेखि लागू हुने निगमले जनाएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग
1: काँचो खुटारीमा अब बाँकी प्रसंग सुनसरीको देवानगंज तीन कप्तानगंज भएको घटनापछि अशान्त बनेका क्षेत्रहरू विस्तारै लयमा फर्कँदै गएका छन्। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदायले सद्भाव कायम गर्न गरिएका सर्वपक्ष संवाद, र्याली र सुरक्षा व्यवस्थाले तनाव कम हुँदै गएको हो। सुनसरी धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ। गृहमन्त्री सुदन गुरूङले दोस्रो पटक हिन्दू सम्राट सेनासँग जनकपुरमा छलफल गरेका छन्। वार्तामा हिन्दू सम्राट सेनाले छ बुधे माग प्रस्तुत गरेको थियो। वार्तापछि संचारकर्मीसँग कुरा गर्दै हिन्दू सम्राट सेनाका प्रतिनिधिहरूले मागप्रति गृहमन्त्री गुरूङ सकारात्मक रहेको र मागहरू सम्बोधन गर्ने आश्वासन दिएको प्रतिक्रिया दिए। वार्तामा सहभागी धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले शनिबार भएको वार्ताबारे केही अन्यल भएका विषयमा छलफल भएको बताए। वार्तापछि गृहमन्त्री गुरूङ काठमाण्डु फर्किएका छन्।
2: कान्तिपुर डायरीमा अब आर्थिक समाचार। भ्रिकुटी मण्डममा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छुट्दैन। यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2082-83 बजेटमा काठमाण्डुको भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने उल्लेख गरेका थिए। पौडेलले सोही वर्षको नयाँमा नेपाल मोबिलिटी एक्सपो 2025 उद्घाटनका क्रममा तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिबद्धता जनाउँदै अटो व्यवसायलाई आश्वस्त पनि पारेका थिए। तर अहिलेसम्म यसको निर्माण गर्न भनेर न बजेट छुट्याइयो न कार्यान्वयन गर्ने गरी काम अगाडि बढ़ाइयो। यति बेला कार्यान्वयन गर्ने निकाय यस विषयमा बेखबर छन्। विगतका वर्षका बजेटमा निर्माण गर्ने विषय राखिए पनि चालू आर्थिक वर्षको बजेटमा नभएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले जानकारी दिए। व्यवस्थित र राम्रो प्रदर्शन स्थल नहुँदा प्रत्येक वर्ष अटो व्यवसायले अटो शो गर्ने समयमा शास्ति खेप्नु परेको छ।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। वैज्ञानिकहरूले मानव शरीरमा नयाँ डीएनए फेला पारेका छन् जसको कुनै पनि अवशेष अहिलेसम्म पहिचान भएको छैन। यो अध्ययन अहिले सीमित संख्यामा मात्रै गरिएको छ, त्यसैले यसबारे थप अध्ययन जरूरी रहेको वैज्ञानिकहरूले बताएका छन्। यदि यो अध्ययन पुष्टि भएमा मानव जातिको विकास क्रम यसअघि विश्वास गरिए भन्दा जटिल रहेको तथ्य स्थापित हुनेछ। अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय वर्कले र जोन्स हपकिन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तयार गरेको यो अध्ययन प्रतिवेदन साइन्स जर्नलमा प्रकाशित छ। आधुनिक मानव जिनोमहरू प्रयोग गरेर प्राचीन पुर्खाका लक्षणहरू खोज्ने यस नयाँ विधिलाई ट्रेस नाम दिइएको छ। अध्ययनका क्रममा विश्वका 503 फरक समुदायका मानिसहरूको जिनोमको विश्लेषण गरिएको थियो। त्यस क्रममा वैज्ञानिकहरूले मानव डीएनएभित्र लुकेका हजारौं जेनेटिक वंशावली परीक्षण गरेका थिए। प्राचीन पुर्खाको संकेत गर्नका लागि उनीहरूले प्राय पुराना जेनेटिक शाखाहरूको अध्ययन गरेका थिए। अध्ययनमा गैर अफ्रिकी समुदायमा 2% डीएनए अहिले अस्तित्वमा नरहेको
3: होइन। यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाम्बरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180 49।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
7: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज टक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले सङ्खुवा सभाको खादवारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: ठटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
5: र 0295901055।
6: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सुवा दिइरहनु भएको छ।
7: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू:
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98422667।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
15: साथै 9852557768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्रे।
17: सम्पर्क 9843347262,
16: 9101555580
17: र व्हाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
7: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwasba, 95.5 MHz.
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
6: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खुल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98420226667।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520557668, 98520557668।
2: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: नमस्कार है वडा अध्यक्ष ज्यू।
12: नमस्ते नमस्ते, के बताउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: त्यस्तो के कुरा थियो कुन्डी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुर त हाम्रै सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
18: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 9748346084।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
21: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
21: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
21: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
21: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
21: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
21: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
21: प्रोप्राइटर सुनु एन्ड भीम गदाइली।
4: सम्पर्क 029141084 र 9840445827।
22: होइन है मास्टर नि नानी,
0: अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
0: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए, त्यसको लागि त हाम्रै हातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
22: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
22: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
22: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
22: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
22: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: सब जानकारीको लागि 029562061
22: 029573
1: र 98520601177
22: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
23: आयो सबको घर घरमा,
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
24: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
25: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
26: ओहो लु नमस्कार है सर।
27: ओहो लु नमस्कार है सर। नमस्कार।
26: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
27: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
26: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
28: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
26: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
28: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
26: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
28: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
26: डिजाइनर सुमन ठटाल, 98615 39 444
28: र 029590155।
27: More style, more design. Total Tailors.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
8: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: त्यसै पनि लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग, ग्रह गोचर र आजको तपाईँको दिन के, कसरी अनि कहाँ व्यस्त रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बारु राशिफल र तपाईसँगका विशेष जिज्ञासा, समस्याको समाधान लगायत विभिन्न कुराहरू हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौ। 98-453-97-658 र 98-142-73-601 सिधा तपाईँ मसँग कुराकानी गर्नको लागि फोन गर्न सक्नुहुनेछ। हामी यतिखेर चितवनबाट तपाईँहरूसँग बोलिरहेका छौं। हामी यतिखेर चितवनमै रहेको कुरा पनि तपाईँहरूलाई जानकारी गराउँदै अबको क्रममा भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। तपाईँ फोन गर्ने प्रयास गर्दै गर्नुहोला, म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: आजमिति 2083 साल आज श्रावण महिना हो। आज श्रावण महिनाको आज 18 गते आज विशेष सोमबार। तदनुसार ईस्वी सन् 2026 अगस्त 3 तारीक नेपाल सम्मत 1146 दिल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण कृष्ण पक्ष सूर्योदयमा पवित्र दिन पञ्चमी छ। आज 37 घड़ी 16 पला रात्रिको 8 बजेर 23 महिनासम्म उत्तर भाद्रपद नक्षत्र 38 घड़ी 2 पला रात्रिको 8 बजेर 41 महिनासम्म सुधृति युग 38 घड़ी 43 पला कौलभकरण रहेको छ। 8 घड़ी 25 पला आज आनन्द युगमा भने गदयुग रहेको छ। आजको दिनमानको समय 33 घड़ी 24 पला बिहान सूर्योदय 5 बजेर 28 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 50 मिनट जाँदा रहनेछ। आजबाट वित्त कथा प्रारम्भ हुने दिन हो। आज विशेष कृष्ण प्रणामी अनुयायीहरूको लागि विशेष कृष्ण प्रणामीहरूले आजबाट वित्त कथाको प्रारम्भ गर्ने यो श्रावण महिनाको विशेष अवसरमा रहेको छ। आज भने श्रावण महिनाको चान्द्रमानबाट हेरे पनि सौरमानबाट हेरे पनि सोमबार परेको छ। आज श्रावणको कृष्ण पक्षमा परेको सोमबार पहिलो सोमबार पनि हो पक्ष अनुसारले। आज पञ्चमी पनि परेको छ। नाग देवताको पनि पूजा, शिवको पूजा स्वयं नागको पूजा हो, नागको पूजा स्वयं शिवको पूजा हुने भएकाले आजको दिन सर्वोत्कृष्ट दिन श्रावण महिनामै रहने यो दिन आज विशेष दिन छ। अब कार्यक्रममा रहेर ग्रह गोचरको पालो रहेको छ। सूर्य कर्कट राशिमा छन्, चन्द्रमाको अवस्था यतिखेर मीन राशिमा छन् भने मकर के अरे मंगल ग्रह वृष राशिमा रहेका छन् भने बुध कर्कट राशिमा छन्, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। आज जन्मिने सम्पूर्ण जातकको भने मीन राशि रहनेछ। अहिले जन्मिने, भरे जन्मिने, साँझमा, दिउँसो, राति, भोलि बिहान पनि जन्मिने जातकको लागि मीन राशि रहनेछ। तपाईँहरूको पनि कोही बालबच्चाहरू जन्म हुँदैछ भने सोच्नुहोस् उहाँको लागि मीन राशि भएको छ। अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँको राशिले के भन्छ, ग्रहको हिसाबमा तपाईँको राशिफल कसरी व्यतीत हुन्छ भन्ने कुरामा अबको क्रममा भने राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि स्वास्थ्यमा खर्चिलो दिनहरू भएका छन्। आज अनावश्यक काममा धेरै दिमाग खर्च हुन्छ। काम भने नबन्ने खालको संकेत छ। अलि धैर्य धारण गरेर पूजा पाठमा ध्यान दिएर अगाडि बढ्दा राम्रो हुन्छ। गर्दै आएका कामबाट आजको दिनमा तपाईँको लागि राम्रो रहने योग रहेको छ। लग्नमा मंगल, जग्गाको कारोबार, काममा सफलताहरू प्राप्त गर्ने खालका योगहरू पनि राशिमा संकेत छ। मिथुन राशि हुनेको लागि दैनिक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। मान सम्मानमा वृद्धि हुन्छ भने आँटेका ताकेका कामबाट पनि तपाईँको लागि धेरै कुरामा सुधार रहनेछ। स्वास्थ्यले साथ दिँदा मन भने हर्षित रहनेछ। काम सफलतायुक्त रहने योगहरू देखिएका छन् भने मान सम्मानमा पनि वृद्धि रहने योग छ। सिंह राशिको लागि दैनिक काम कार्यहरूमा सफलता रहने योगहरू देखिन्छन् भने मान सम्मानमा वृद्धि रहनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावना छन्, तर आठौं चन्द्रमा भएकाले कहिलेकाहीँ भने चोटपटको भए पनि रहने भएकाले सावधानीपूर्वक अगाडि बढ्नु। शनि र चन्द्रमा दुईटै ग्रह आठौं हुँदा मामली पक्षबाट अलि अशुभ समाचारहरू पनि सुन्नुपर्ने हुन सक्ने सम्भावना छ। प्रेममा सफलता मिल्नेछ। यात्रा सुखद बन्दै जाने योग रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो आजको राशिबाट संकेत देखिएको छ भने मान सम्मानमा वृद्धि आजको राशिमा संकेत छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: काममा सफलता प्राप्तिको लागि दिन शुभ रहेको छ। इष्टमित्रहरूले साथ दिने योगहरू छन्। काममा सफलता मिल्दै जाने खालका योगहरू छन् भने अलिकति छैटौं ग्रहले खानपिनमा ध्यान नदिएको खण्डमा भने केही स्वास्थ्यबाट भने गडबडी हुन सक्ने सम्भावनाको योग राशिमा संकेत छ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा सोचेका कामहरूबाट सफलता प्राप्तिको लागि योग राम्रो रहेको छ। आजको दिनमा हेर्दा उन्नति र प्रगति पनि राम्रो छ। तपाईँको लागि काम सफलता बन्दै जाने योगहरू राशिमा संकेत रहेको छ। मांगलिक कार्यमा सरिक हुने योग रहेको छ। कसैको पूजा पाठमा सरिक हुनुपर्ने, अध्यात्म चिन्तनमा मन जाने, मन्दिरको दर्शन आजको दिनमा व्यतीत रहनेछ। धनुराशिले आजको दिन कुनै तीर्थहरूबाट पनि आमन्त्रणहरू प्राप्त गरेर सम्मानित हुनुपर्ने युग पनि राशिमा छ।
1: मकर राशि
0: प्रेममा सफलता मिल्दै जाने खालका योगहरू छन्। सोचेका कामहरूबाट सकारात्मक हुने योग र सम्भावनाको लागि राम्रो अवसर जोड्दै जाने योग देखिएको छ। तपाईँले सोचेका कामबाट सबैलाई सफलता प्राप्तिको लागि आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ।
1: कुम्भ राशि
0: उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू पनि राम्रो रहेको छ भने काममा विशेष गरी सफलता हात पर्ने योग राशि कुम्भलाई संकेतहरू आजको राशिबाट संकेत देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि भने लग्नमा चन्द्रमा छ, ऐश्वर्य थपिनेछ। आफ्नो स्वामी ग्रह बृहस्पति पनि उच्च हुँदै जानु, आफ्नो राशिमा चन्द्रमा आउनु, अचानक घरमा अतिथिहरूको आगमन, नबनेका कामहरू बन्दै जान सक्छन्। मनज्ञ धनार्जन गर्न सकिनेछ। सन्तान वृद्धिको पनि लक्षण देखिन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा राशिफल तपाईँको माझमा प्रस्तुत गरिसकेको छु। सनातन रेडियो नेटवर्क हुँदै नेपालमा विभिन्न जिल्लाहरूबाट कार्यक्रम एकै साथमा सुनिरहनु भएको छ। तपाईँ कार्यक्रम सुन्दै गर्दा तपाईँले सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने एउटा कमेन्ट अनिवार्य रूपमा छोडिदिनुहोला। एउटा कमेन्ट अनिवार्य रूपमा छोडिदिनु, तपाईँको कमेन्ट हामी पढ्नेछौ। कहाँदेखि तपाईँ यो कमेन्ट गर्दै हुनुहुन्छ, सबै प्रश्न खुलाएर, आफ्नो नामहरू सहित खुलाएर, ठेगानाहरू सहित खुलाएर, केही महत्वपूर्ण जिज्ञासाहरूको तपाईँ हामीसँग सोध्न सक्नुहुनेछ। यतिखेर तपाईँ नेपालभरबाट विभिन्न रेडियो स्टेशनहरूबाट सुनिरहनु भएको छ। तपाईँ हामीलाई प्रत्यक्ष रूपमा भेट गर्नको लागि भरतपुर चितवनमा आउन सक्नुहुनेछ। भरतपुर चितवनमा धेरै गुरुहरूले तपाईँलाई झुक्याउनु भएको भन्ने मलाई खबर दिनदिनै आइरहन्छ। म कति कराउनु भनेर कराउँदिन, तर तपाईँ लक्ष्मण सुवेदीलाई नै भेट्न चाहनुहुन्छ भने चाहिँ 98453 97658 र 98142 73601 फोन गर्नै पर्छ। अफिसमा आएर पनि फोन गर्नुहोला यही नम्बरमा। म यो भनिदिन्छन् रे, अब किन भन्या हुन् त उहाँहरू जानुहोस्, त्यस्तो पाप कर्म हामी ढाट्ने काम हामी गर्दैनौ। हामीलाई भेट्न तपाईँ भरतपुरको हाकिम चोकमा आएर, हाकिम चोकबाट जम्मा 2 किलोमिटरभित्र आएर यास ओ यास स्कूलको ठिक अगाडिपट्टि तपाईँ 3 झण्डा फरफराइरहेको घरमा आउन सक्नुहुन्छ। तपाईँ जहाँबाट आउनुहुन्छ हामीलाई भेट्न, अरू केही सम्झिनु पर्ने, हाकिम चोकमा झर्ने, त्यहाँबाट 1.5 किलोमिटरभित्र आउने, त्यसपछि तपाईँले यास ओ यास स्कूल छ, यास ओ यास स्कूल भनेपछि सबैले भनिदिनुहुन्छ, त्यसको ठिक अगाडिपट्टि धारे चोकमा आउनुहोला। धारे चोकमा रहेको यास ओ यास स्कूलको ठिक पूर्वपट्टि चारतलामाथि फरफराइरहेको 3 झण्डा हेरेर आउनुहोला। त्यो घरमा तपाईँहरू आज भोलि र पर्सिसम्म आउन सक्नुहुन्छ, होइन? त्यस पछाडि हामी तपाईँहरूसँग कहाँ हुन्छौ खबर गरेर मात्रै आउन पनि सक्नुहुन्छ। आज धेरै राम्रो, किनभने आजभोलिको जमानामा सबैसँग फोन छ, सबैले हामीलाई फेसबुकमा फलो गर्नु भएको छ, धेरै हुनुहुन्छ, अनि म्यासेन्जरबाट म्यासेज गरेर अथवा वाट्सएपबाट म्यासेज गरेर, तपाईँ फोनबाट नम्बरमा फोन गरेर अनि बल्ल आउनुभयो भने धेरै कुरामा थाहा हुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग भएका विशेष गरी भूत भविष्य अनि वर्तमान समितिको धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहन्छौ। एउटा कमेन्ट छ, कमेन्टलाई पढेर हामी फोनतर्फ लागिहाल्छौ। राधे राधे गुरु।

0: खोटाङबाट सबिना सुनवार हो, म खोटाङ एफएमबाट हजुरको कार्यक्रम दैनिक सुन्थे। बर्खा लागेको कारण सुन्न कम भयो, तर पनि कहिले काहीँ सुन्ने गरेकी छु। मेरो जिज्ञासा गुरु, साँझ बत्ती बाल्ने दियो बिहान सधैँ धुनुपर्छ, अरे हो गुरु बताइदिनुहोस् न भन्नुभएको छ। सकेको धोएको राम्रो त हो नि, चोखो पार्नुपर्छ त यसै राम्रो नि। कटकटीको दियोमा बत्ती बाल्न हुन मैले भनिरहेको छु त होइन। हजुरको कार्यक्रम सुनेर म धेरै ज्ञानी बनेकी छु, अनि हजुर टाढा भए पनि हजुरलाई मैले सर्वोच्च गुरुमा बनाएकी छु। पहिलो माता पिता, दोस्रो शिक्षक, तेस्रो हजुर गुरु। हजुरको थोरै शिक्षाले मलाई धेरै संस्कारी बनायो। राधे राधे राधे राधे गुरु भन्नुभएको छ। खोटाङबाट सबिनाजीले कमेन्ट गर्नुभएको रहेछ, दियोको कुरा उठिहालो, बिहान झुरुक्क उठेर दियो माझेर बिहान भगवानको सेवा गर्दा बत्ती बाल्ने, त्यही दियोमा बेलुका साँझ बत्ती बाल्न पाइयो, फेरि भोलिपल्ट मान्न पाइयो, त्यसरी गर्नुहोला भइहाल्छ है। म सन्तोष खत्री भोजपुरबाट नियमित रूपमा रेडियो संघको सबैबाट हजुरको कार्यक्रम सुन्छु। म आफ्नो बारेमा जीवनका दशा ग्रह अनि स्वास्थ्य अवस्थाको बारेमा हेरिदिनु होला भन्नुभएको छ। सन्तोष खत्री हुँदो रहेछ, तर आज हामी चिना हार्ने दिनमा छैनौं सन्तोषजी, त्यसकारणले गर्दा हामी आज चिना हार्ने क्रममा लागेनौं। अर्को कमेन्ट छ, गुरु राधे राधे, म खोटाङबाट रोशन राई, हाल भारतको पंजाब जालन्धरबाट सुन्दैछु। गुरु, विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर कीर्तिमान बनाएका नेपाली पर्वतारोही निर्मल पूर्जा निम्सताईको पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा परि निधन भएको छ। उहाँले पर्वतारोहणमा नेपालीको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको थियो। गुरु, उहाँले पर्वतारोहण गर्नुभन्दा अगाडि साइत जुराएर हिँड्नु भएको भए त्यो घटनाबाट उहाँ जोगिन सक्नुहुन्थ्यो कि? गुरु, उहाँले दिनुभएको योगदानलाई सम्झेर उहाँ कमृत आत्माले भइकुटा होस्, पूर्ण श्रद्धाञ्जली भन्छु भन्नुभएको छ। धन्यवाद छ, हाम्रो तर्फबाट पनि विशेष श्रद्धा सुमन, आज पहिले पनि श्रद्धा सुमन दिइसकेका छौं। यी अन्तर्राष्ट्रिय कुरा भए अब साइत सबै बेला मान्छेलाई मैले भने नि, कहिलेकाहीँ दशा एकचोटि लाग्छ, फेरि पनि भन्छु दुर्घटना एकचोटि हुने हो, एकचोटि भइसकेपछि मान्छे त्यही घटना जिन्दगी नै हुँदैन क्या, किनकि मान्छेले सजग हुन थाल्छ। तर हामीले तपाईँलाई के भन्छौं, हुनुभन्दा पहिले सजग हुनुहोस् है भन्छौं, अथवा मान्नुहुन्न, नमानिसकेपछि के हुन्छ, कुरो बिग्रिन्छ होइन। यतिखेर अर्को कमेन्ट छ, जय गुरुदेव, प्रमानन्द सापकोटा कमलनगर नारघाटबाट सुनिरहेको छु, मात्र विगत 3 हप्तादेखि समय मिलेसम्म सुन्ने गरेको छु भन्नुभएको छ। परमानन्दजी सुन्नु भएको छ, हामी पनि तपाईँको नजिकै छौ, आकिमचोकबाट थोरै भित्र है, तपाईँ कमलनगरमा हुनुहुन्छ, धेरै खुसी लाग्छ। कसले भन्थ्यो यहाँ कार्यक्रम ज्योतिष दर्पण आउँछ भनेर परमानन्दजीलाई, जसले भनौ राम्रो कुरो भनिदिनु भएछ, कार्यक्रम सुन्नु भएको छ। धेरैभन्दा धेरै ज्ञानवर्धक कुराहरू श्वासमा तपाईँको चिना टिप्पणी हेर्ने बनाउने कामहरू गरिरहेका हुन्छौ हामी। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ भने मैले, ए प्रभु राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? यतिखेर कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुराकानी भने हुन सकेन, हामीसँग फोन बिल्कुलै कमी भएको छ। फोन धेरैले फोन प्रयास गर्नुहोला, फोन लागिहाल्छ है। यतिखेर कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम।
1: हेलो।
0: राधे राधे हजुर।
1: हेलो।
0: ए प्रभु जय श्री कृष्ण। कोही हुनुहुन्थ्यो तर हामीसँग उहाँको कुराकानी भने हुन सकेन, हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। राधेश्याम हजुर। ए प्रभु राधे राधे। आज फेरि फोनमा केही समस्या भएको जस्तो लागिरहेको छ मलाई। हामीसँग प्रत्यक्ष रूपमा जोडिन सक्नुहुन्छ र आफूसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी लिन सक्नुहुन्छ। को हुनुहुन्छ यतिखेर? हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छौँ। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? दार्चुला जिल्लाबाट कमलाजी बोल्दै हुनुहुन्छ यतिखेर।
1: हजुर,
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: म छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय थाहा छ?
1: 2074 साल असार
0: महिना
1: 12 बजे सोमबार बिहान 4 बजे।
0: हजुर,
1: बिहानको 4 बजे गुरु?
0: ठिक 4 बजे हो।
1: हजुर,
0: कति गते राति कति गते बिहान?
1: 11 बजे राति 12 बजे बिहान सोमबार।
0: 11 गतेको राति 12 गते बिहान। 11 गते के बार थियो, 12 गते के बार थियो?
1: 11 गते आइतबार, 12 गते सोमबार।
0: कुन जिल्लामा भयो जन्म?
1: दार्चुला जिल्लामा।
0: दार्चुला जिल्लामा छोरी भन्नुभयो?
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि के छ भने तपाईँको 11 गतेको राति भन्नुभयो 4 बजे, तृतीया नक्षत्रको पहिलो पावबाट होबाट हो त कुमारी नाम आउँछ। यतिखेर यहाँबाट हेर्दा लग्न वृष लग्न देखिन्छ, राशि कर्कट राशि हो। वृष लग्नको मालिक शुक्र द्वादश स्थानमा छ। लग्ने से व्यासे जात तनु सौख्य समुज्जित, मान्छे शरीरबाट रोगी हुन्छ भनौ। चौथोमा राहु गएर बसेको छ, आमालाई पनि स्वास्थ्य बिगारिदियो भन्छ। आमाको घरमा राहु र केतु, पिताजीको घरमा आमा र बुवाको पनि कुरो मिल्दैन भन्छ शास्त्रले। हो अलिअलि टन्नै हो, किन अलिअलि हो र? 18 वर्ष 1 महिना 5 दिनसम्म शनि भन्ने ग्रह छ। पढाइमा पनि कमजोरी हुन्छ, दिमाग चाहिँ साह्रै राम्रो छ, पढ्न कम मेहनत गर्ने मान्छे हो, नभए दिमाग राम्रो भएको मान्छे। अलिकति यो शनिको शान्तिहरू गराएर पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि चलेको बेला शनि सप्तम स्थानमा छ, पेटमा समस्या आउँछ है।
1: हजुर,
0: अरू के छ? अब शनिको शान्तिहरू गर्ने, शनिको पूजा पाठहरू गर्ने, शनिको कवचहरू लगाउने राम्रो हुन्छ। आमा बुवासँगको छोरीको सम्बन्ध ठिकै छ, आमा र बाबाको कुरो मिल्दैन, आमा असत्य एकोरी हुनुहुन्छ, बुवा पनि कम कम बोल्ने, अलिक एकोरी हुनुहुन्छ। दाजुभाइसँगको सम्बन्ध राम्रो छ है त? छुट्यौ राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौ। 98 4 53 97 658 र 98 1 42 73 601 सिधा तपाईँ र हाम्रो प्रत्यक्ष कुराकानी रहनेछ। कोही जिज्ञासा हुनुहुन्छ? राधे राधे हजुर।
2: हजुर, म भोजपुर दिङलाबाट हो, मिलन विश्वकर्मा।
0: राधे राधे मिलनजी।
2: राधे राधे, म मिलन विश्वकर्मा।
0: के छ हजुर खबर?
2: एकदम ठिक छ गुरु, ठिक छ।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: म शङ्कर सभा।
0: कुन ठाउँमा हुनुहुन्छ तपाईँले? भोजपुरको?
2: भोजपुरको दिङला गुरु।
0: दिङला, दिङलामा हामी आउने कुरा कतिको चलिरहेको छ?
2: दिङलामा आउने कुरो चाहिँ सुनिरह हो गुरु।
0: तर ठ्याक्कै आउनु भयो भने कति मान्छे आउनुहुन्छ थाहा छैन कि फेरि है?
2: हजुर।
0: ल, अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
2: 2057 साल चैत 13 गते सोमबार बिहान 7:30 बजे।
0: अरू केही लेख्नु भएको कपीमा?
2: अरू केही लेखेको छैन गुरु।
0: अनि कहाँ जन्मिनु भयो, लेख्नु पर्दैन?
2: भोजपुरमै हो, भोजपुर।
0: अनि जिज्ञासाहरू सही छ नि कपीमा?
2: हजुर
0: जिज्ञासाहरू कपीमा लेख्नु भएको छ कि छैन?
2: जिज्ञासाहरू त खासै लेखिएको छैन।
0: 2057 सालको चैत्र 13 गते 7:30 जन्मभयो बिहान। तपाईँको आफ्नै हो यो?
2: हजुर आफ्नै हो गुरु।
0: चन्द्र प्रसाद चन्द्र बहादुर नाम आउँछ, मिन राशि हुन्छ, के राशि अध्ययन गर्नु भएको छ?
2: राशि त मिनै सुनिरहेको छ गुरु।
0: 8 माङ्गलिक रहेछ, केटी भनेपछि बुतुक्कै हो नि है? होइन त
2: हजुर,
0: बिहे भएपछि पनि अरूसँग आँखा जान्छ अरे, बिहे भयो कि भएन?
2: बिहे भइसक्यो गुरु।
0: अनि अन्त कहाँ गएको थियो अनि घरकिर छोडेर?
2: अन्त त खै कहीँ गइएको छैन गुरु।
0: आज होइन अलि पहिले भनेको, हिजो अस्ति भनेको, आज त कहाँ जान्छ नि उठ्ने बित्तिकै?
2: हजुर पहिले अब अलिअलि गइयो होला।
0: 8 माङ्गलिक छ है, घरमा भएको श्रीमतीलाई माया गर्नुहोस् है, लक्ष्मीको वास हुन्छ। तपाईँ साह्रै गाली गर्नु राम राम राम मान्छे गर्नु नपर्दैन है, त्यही भएर तपाईँ घरमा पैसै टिक्दैन, जति कमाए पनि पैसाले कहिले पुग्दैन, मतलब नपुग्ने भन्दा पनि टिक्दै टिक्दैन ग्रहले। सबैभन्दा पहिले श्रीमतीलाई माया गर्ने हुन्छ, सबैभन्दा ठुलो मन्त्र त यो, जसले घरमा श्रीमती पत्नीलाई माया गर्छ, मिठो शब्दले बोल्छ, पत्नी भन्दा अन्त कतै आँखा लाउँदैन, अरू कोहीसँग गएर सहवास गर्दैन भने त श्रीमान ब्रह्मचारी हुन्छ, त्यसलाई शक्ति प्राप्त हुन्छ, अनि बल्ल घरमा सम्पत्ति अडिन्छ, पैसा कमाइ हुन्छ, राम्रो हुन्छ। अनि तपाईँ अलिकति लग्न तपाईँको मेष लग्न छुच्चो मान्छे, खाना भनेपछि सबै कुरो खान मन लाग्छ है, भए भएका सबै उन्ने र गुण्ने भन्दा अरू सबै होइन, अनि मुख पनि बार्नु पर्यो नि, मंगलबारको दिन तपाईँ चोखो खानु पर्यो, गणेशको पूजा गर्नु पर्यो, अनि तपाईँले एउटा कवचहरू धारण गर्नुपर्छ, तपाईँको हातमा पैसा टन्ने आउँछ तर पैसै टिक्दैन। के गर्नुहुन्छ काम चाहिँ?
2: काम त गाडी कुदाइछ गुरु।
0: ए भनेपछि मस्तै आउँछ, ड्राइभर मान्छे के गर्ने, 8 माङ्गलिक परेको ड्राइभर पर्नु भएछ, झन् खतरा छ, ख्याल गर्नु होला यसलाई, मजाले शान्तिहरू गर्नु, एउटा कवचहरू धारण गर्नु, औँठीहरू धारण गर्नु, आँखको बोर्डसँग एकचोटि विवाह गर्नु, त्यस पछाडि त्यो पैसा कमाएर मान्छे धनी बन्ने होइन नि, पैसा जमाएर पैसा जोगाएर सदुपयोग राम्रो गरेर मान्छे धनी बन्ने हो। मैले भनेको कुराहरू पालन गरेर कवचहरू औँठीहरू धारण गरेर अगाडि बढ्नु, अनि तपाईँले चाहिँ आँखसँग विवाह गर्नु, अनि एकचोटि मजाले ग्रह शान्ति गर्नु, राम्रो हुन्छ है।
2: हुन्छ गुरु, हुन्छ। अनि
0: छोरा छोरीसँग सबैसँगको सम्बन्ध राम्रो छ, अहिले छुट्टिन्छु, राधे राधे।
2: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयास गर्छौं। दुईटा नम्बरमा फोन गर्नुहोला, 9845-97-658 र 9142-73-601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। हामी प्रत्यक्ष तपाईँसँग जोडिएका छौं, फोन गर्ने प्रयास गर्दै गर्नुहोला। एकैछिन छोटो विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8:00-9:00 कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843597658, 9812-73601।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईसँग हामी उपस्थित भइरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँको रेडियो सेटसम्म यो ध्वनिलाई गुञ्जयमान बनाउँदै प्राविधिको साथमा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी उपस्थित भइरहेका छौं। नेपालमा भएका विभिन्न रेडियो स्टेशनहरूबाट एकै साथमा हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान समाजको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। 98453 97658 र 98143761 सिधा सम्पर्कमा रहेर कुराकानी गर्नेछौ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनको लागि कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म पाँचतर्को मौवाबाट प्रतिमा लिम्बू बोल्दैछु गुरु।
0: प्रतिमाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: यतिखेर रेडियो लाली गुराँस।
0: रेडियो लाली गुराँसबाट दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिले कहाँ सुन्नु भएको छ कार्यक्रम?
1: दैनिक रूपमै भन्नुपर्छ गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा हेर्न चाहन्छु।
0: छोराको साल महिना गते समय भन्नु त?
1: छोराको 2077 साल अनि माघ महिनाको 20 गते।
0: कति गते?
1: 20 गते।
0: 20 गते कति बजे?
1: मंगलबार बिहान 11:18।
0: जिल्ला चाहिँ कुन जिल्लामा भयो जन्म?
1: पाँचथर जिल्ला।
0: पाँचथर फिदिमतिर हो?
1: हजुर, यता हाम्रो मौवातिर।
0: मौवा भनेको कुन पालिका पर्छ?
1: हाम्रो तुमदेवा गाउँपालिका।
0: ए, तपाईँको छोराको जन्म 77 सालको माघको 20 गते 11:18 जन्म भयो बिहान। हस्ता नक्षत्रको दोस्रो पावबाट नाम जुर छ, राशिको नाम सबाट शशिधर पेडचिरीको सबाट है। शशिधर नाम आउँछ। अब कति छोरो चाहिँ घमण्डी छोरो पाउनु भएछ भने कुरै नगरौं। यो छोरो जस्तो तपाईँको गाउँमै कोही पनि छैन। मैले भनिसकेँ गाउँमै कोही पनि छैन। फेरि 8 वर्षसम्म सङ्कटा भन्ने गरेर चलिरहेको छ। खुट्टा भाँचिने, हात भाँचिने समस्या बढी हुन्छ नि सबैलाई। के भयो, के मर्क्यो, कतै ठोक्यो?
1: हजुर, जन्ममै यो सिस्टरको कारणले गर्दा हात मर्केको थियो अनि हात बिग्रेको छ भन्नुपर्छ।
0: हो र, बिग्रिनु सक्यो जन्मैबाट बिग्रियो?
1: हजुर, जन्मैमा बिग्रेको भन्नुपर्छ।
0: अनि हात अहिले कतिको चल्छ कि बाङ्गो मात्रै भएको छ?
1: हजुर, हातहरू चल्छ चल्न चाहिँ, तर बिग्रेको छ। ठुलो देखिन्छ, ठुलो र सानो भइरहेछ, दाहिने हात चाहिँ बिग्रेको छ।
0: अनि त्यसलाई डाक्टरले केही गर्नुहुन्न रे उपचार?
1: डाक्टरले उपचार घुप्पातिर लगेर गरेको, चल्न चाहिँ चल्छ मजाले, तर ठुलो र सानो छ।
0: ए, त्यही त अलिकति यो सङ्कटा भन्ने कुरामा जन भएको छ क्या है। यो सङ्कटा भन्ने ग्रहको शान्तिहरू गरिदिनु, पूजा पाठ गरिदिनु। घरमा तपाईँको पितृ र कुल पनि मजाले बिग्रिएका छन्। पितृ र कुललाई पनि यसो धुपधार गर्ने, आफ्नो नियम अनुसार के गर्ने गरिन्छ त्यो पनि गर्नुहोला। बिहिबारको दिन तपाईँको घर परिवारमा लसुन प्याज माछा मासु खाना हुँदैन। छोरोले 8 वर्षमा पढाइमा असाध्य समस्या ल्याउँछ हो। बुवा आमासँग राम्रो छ, दाजुभाइसँग राम्रै छ, अब आमाबाउको पनि सम्बन्ध त्यस्तो नराम्रो हुँदैन, ठिकै छ। मामलीतिर पनि अलिक दोषहरू देखिन्छ। मामली घरमा अलिकति कोही मान्छे अकालमा मृत्यु भएको पितृको दोष छ। तपाईँको माइतमा को छ?
1: हजुर, मरेको छ भन्नुहोस् न, मेरो भाइ कान्छो भाइ चाहिँ बित्नु भएको
0: हो र? ल ठिक छ, अब त माइतमा भएका दोषहरू पनि शान्ति गर्न लाउनु होला। तपाईँले छोरालाई पढाइमा एकदम ध्यान दिलाउनु होला। स्वास्थ्यमा पनि अझै एउटा कवचहरू लाउनु भयो भने स्वास्थ्यमा, अब भएको स्वास्थ्य त ठिक हुँदैन हेर्नु होइन, बिग्रिसकेको कुरालाई हामीले गर्न हुँदैन क्या। त्यही भएर तपाईँले अरू अब अरू चाहिँ सुधार हुन्छ भनेको, अब त अहिले तपाईँले भनेको चाहिँ हात सानो ठुलो भएको त ठिक हुँदैन हेर्नु कवच लगाएर, किनभने भइसकेपछि हामीसँग आउने होइन क्या, हुनुभन्दा पूर्व आउने हो, बुझ्नु भएन? त्यही भएर अब त्यो कवचहरू लाउनु भयो भने पढाइमा सुधार हुन्छ, अब बिग्रिन दिँदैन, त्यसले धेरै कुरामा राम्रो कामहरू गर्छ है। अरू के छ?
1: अनि बाबा मम्मीको सम्बन्ध चाहिँ राम्रै हुन्छ होला नि
0: बाबा मम्मीसँग। अब यहाँबाट हेर्दाखेरि ठिकै देखिन्छ। अब तपाईँको मैले फेरि पितृको पनि दोष भने, कुलको पनि दोषहरू छ भने मैले त्यसलाई पनि विशेष ध्यान दिनु होला। अरू कुरा ठिक हुन्छ, अहिले छुट्टिन्छु, कवचहरू लाउनु पर्यो। अरू केही कुरामा अझै मनमा शान्ति नभए दिउँसो फोन गरेर दिनैभरि कुराकानी गर्न सक्नुहुन्छ। अहिले छुट्टिन्छु। राधे राधे
1: राधे राधे गुरु।
0: हामीसँग हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग भएका विभिन्न जति धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। दिउँसो फोन गर्दा यिनै नम्बरमा फोन गर्नुहोला। जतिले पनि कार्यक्रम सुनिरहनु भएको छ, अहिले कार्यक्रम सुन्नु भएको छ, फोन गर्ने फुर्सद छैन भने हाम्रो कार्यक्रमको पछि दिनैभरि 10 बजे, 11 बजे, 12 बजे, 1 बजे, 2 बजे, 3 बजे, 4 बजे, 5 बजे, 6 बजे, कति बजे फोन गर्न मन लाग्छ तपाईँलाई, कति बजे समय पाउनुहुन्छ, दिउँसोको बेलामा पनि फोन गरेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी तपाईँ दिन सक्नुहुनेछ है त। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? सपना तामाङ। तपाईँको अङ्ग्रेजीको नाम चाहिँ ड्रिम तामाङ होइन, के भन्छ, ड्रिम्स भन्छ होइन सपनालाई, के भन्छ अङ्ग्रेजीमा सपनालाई, उसमा के भन्छ इङ्ग्लिसमा, थाहा छैन सपनालाई अङ्ग्रेजीमा के भन्छन् भनेको के थाहा भएन। कहाँदेखि बोल्दै हुनुहुन्छ अहिले तपाईँ खानपारीको? ए हजुर, कुन ठाउँमा हुनुहुन्छ तपाईँ खानपारीको भनेको मैले?
1: म खातबारी नि शङ्करसभाबाट भनेको गुरु।
0: कुन ठाउँमा हुनुहुन्छ? कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
1: 2063 साल। हजुर
0: हजुर।
1: भदौ 28 गते बिहिबार बिहान ठ्याक्कै 5 बजे।
0: ठ्याक्कै 5 बजे हो?
1: हजुर।
0: कुन जिल्लामा चाहिँ जन्म भएको चाहिँ?
1: शङ्करसभामै।
0: शङ्करसभामै भयो। 28 गतिको बिहान है, 27 गतिको राति, 28 गते बिहान होइन। यहाँबाट हेर्दाखेरि 63 सालको भदौको 27 गतेको राति 28 गते बिहान हुने बेला 5 बजे जन्मिएको मान्छेको नाम उमा नाम आउँछ, कृतिका वृष राशि हुन्छ। के नाम हेर्नु गर्नु भएको छ अहिलेसम्म, राशिको नाम थाहा छ? उमा नाम आउँछ, वृष राशि हुन्छ, लग्नमा शुक्र र सूर्य छ, पढाइ चाहिँ 0 रहेछ, पढाइमा राम्रो छैन। अहिले फेरि तपाईँको यो बेलामा अलिकति सङ्कटा भन्ने ग्रहले प्रारम्भ गरिसकेको छ। तपाईँले 20 वर्ष हुनुभयो होइन, राहु पनि चलेछ, सङ्कटा पनि छ, पढ्न मन लाग्दैन, प्रेम परेको छ, दुईतिर तिनतिर प्रेम परेको छ। को कोसँग बोल्नुहुन्छ हो?
1: त्यस्तो खासै बोलेको त छैन गुरु।
0: भरे चाहिँ मलाई चिनाएर आएन त पक्का?
1: हजुर।
0: झुट बोल्नु भएको हो कि? यहाँबाट मैले के देख्छु भने एकतिर होइन क्या, दुई तिनतिर फोनमा बोल्नुहुन्छ अरे, भनेको प्रेमिकाहरू धेरै छन्, प्रेमीहरू होइन?
1: त्यस्तो चार चाहिँ छैन गुरु।
0: कतिवटा छ? तिनवटा छ।
1: एकजना चाहिँ बोल्नुहुन्छ
0: अनि अर्को एकजना कहाँ कहाँ हुनुहुन्छ अहिले? अहिले बोल्ने नेपालीमा हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ?
1: नेपालतिरै हुनुहुन्छ गुरु।
0: अनि अर्को मान्छे कहाँको हो?
1: अर्को त थाहा भएन गुरु मलाई।
0: यहाँबाट त प्रेम परेर बिग्रिन्छ है हजुर, धेरै कुरा बिग्रिन्छ, ख्याल गर्नु नि। प्रेम यो हो, प्रेम भनेको एउटा परिचय गर्ने माध्यम हो, प्रेमबाट त्योभन्दा बढी गइयो भने कुरो बिग्रियो, तपाईँको धेरै कुरामा बिग्रिन्छ। तपाईँले अङ्गारकको शान्ति गर्नु, अङ्गारकको शान्ति गरेर महामृत चाहिँ जपेर गर्नु, मङ्गलबारको दिन लसुन प्याज माछा मासु खाने काम नगर्नु होला, पढाइमा एकदमै कमजोरी छ, पढाइमा धेरै मेहनत गर्नु है। कति यहाँ पढ्दै हुनुहुन्छ? अनि एसएलसी कति सालको हो? एसएलसी दिएको कति वर्ष भयो? यास इई दिएको? हजुर
1: तिन वर्ष भयो गुरु.
0: अनि यो बिचमा पढाइ फेल भएर बस्या?
1: विषय लागेर बसेको.
0: अनि उता फोनमा बोलेपछि त फेल हुँदैन त? एकतिर बोले पो हुन्थ्यो, उता पनि बोल्ने, उता पनि बोल्ने, उता पनि बोल्ने. कहीँ हुन्छ बाबा मम्मी? कहाँ हुनुहुन्छ अहिले?
1: बाबा मम्मी घरमै हुनुहुन्छ गुरु.
0: यो कार्यक्रम सुन्नु भएको छ? अब खाइने भाटा अब होइन. ग्रह बिग्रेको छ, राम्ररी शान्तिहरू गर्नु, राम्ररी पूजापाठहरू गर्नु. एकदमै धेरै ग्रहहरू बिग्रेका छन्, राहु संकटको शान्तिहरू गर्ने, अङ्गारकको शान्तिहरू गर्ने, मंगलबारको दिन व्रतहरू बस्ने, एउटा कवच नवग्रहको कवचहरू धारण गर्ने गर्दा सुधार हुन्छ. हामी तपाईँलाई चट्टे हुन्छ भन्दैनौ, सुधार हुन्छ पक्का ग्यारेन्टी हुन्छ. तर तपाईँले यो बाह्र कटाउन अझै गाह्रै हुन्छ. राहु र संकटको शान्ति नगरेको हुँदैन. बरु तपाईँलाई बिहे गर्न मन लाग्छ, बेलैमा बाबा आमा भनिदिनु, बाबाले सुन्नु भएको छ भने छोरीको बिहे गर्ने बेला भएको छ, बिहे गरिदिनु, ढुक्कै हुन्छ है. बुझ्नु पनि हस्. अहिले छुट्टिन्छु. राधे राधे. कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं. तपाईँ हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं. एक दुईवटा कमेन्टहरू आएका छन्, म त्यो कमेन्टहरूलाई यहाँबाट वाचन गर्छु. फेरि पनि गुरूजी राधे राधे, म बझाङ जिल्ला थलारा गाउँपालिका घर भई हाल अहिले भारतको बेंगलोरबाट है सुन्दैछु. हाम्रो पात्रो नेपाली पात्रो बझाङको साइपाल एफएमबाट है भन्नुभएको छ. मेरो छोराको चिट्ठा हेरिदिनु भन्नुभएको छ. चिट्ठा हेर्नलाई अब के लेख्नु भएको हेर्नु है, पढ्छु ल. चिट्ठा हेरिदिनु न गुरु, उहाँको भविष्य के कस्तो छ. जन्ममिति 2082004 04 गते साउन. के लेख? गुटुङ टुङके अङ्गमा लेख्नु भएको कि न धएको छ न केही छ न केही छ. अनि आइतबार राति र 2082004 05 गते सोमबार बिहान भन्नुभएको छ, मैले बुझिन. तपाईँले आज चिनार्न पनि यहाँबाट मिल्दैन, र पनि फोन गर्दाखेरि यसरी नबोल्नुहोला. राम्रोसँग क्लियर भाषामा महिना गतेहरू लेखेर मलाई फोन गर्नुहोला, दिउँसो हेरिदिनेछु है. राधे राधे गुरु, म अनुप राई भोजपुरबाट हो, अहिले रेडियो सनातनबाट सुन्दैछु. म मेरो बारेमा हेराउन चाहन्छु भन्नुभएको छ, दिउँसो नम्बरमा फोन गर्नुहोला. राधे राधे श्याम गुरुदेव, म रमेश परियार चिसङको गढी दुई खानी भन्ज्याङ ओखलडुङ्गाबाट रेडियो खोटाङ 103.3 मेगाहर्जबाट नियमित सुन्ने गर्छु. गुरुदेव, मेरो जिज्ञासा सपना नदीमा लास जल्दै गरेको देखेको थिएँ, यो कस्तो संकेत हो गुरुदेव? भनिदिनु भए आभारी हुने थिएँ. जय श्री कृष्ण राधे श्याम. राम्रो सपना हो, अझ सङ्गलो पानीमा देखेको झन् राम्रो हुन्छ. तर आगो देख्नु चाहिँ अलिक अशुभ हो, तर लासहरू देख्नु, पानीहरू देख्नु राम्रो हो है. कुन कति बजी देखेको सपना हो, फेरि पनि नम्बरमा फोन गरेर पनि जानकारी लिन सक्नुहुन्छ. जय श्री राधे राधे कृष्ण गुरु. गुरु मेरो नाम हरिशरण अधिकारी गोर्खाबाट, म पनि सुन्दैछु गुरु. तनहुको पावर एफएमबाट गुरु, हाम्रोतिर त रातिदेखि मजाले पानी पर्दैछ गुरु. राधे राधे भन्नुभएको छ, धन्यवाद छ. जय गुरुदेव, यसमा कार्यक्रममा आउने जानकारी कसरी पाउनुभयो भनेर जिज्ञासा राख्नुभयो गुरुले भन्नुभएको छ. हो त, कसरी थाहा पाउनुभयो मात्रै भन्न खोजेको हो, शुरूआत कहिले गरिदियो भन्न मात्रै खोजेको हो. म हाम्रो पात्रोमा रेडियो सुन्न विशेष रुचि राख्दछु, र यो सनातन संस्कृति सम्बन्धी शब्दसँग म विशेष आकर्षित हुन्छु. पनि यसै कार्यक्रममा भगवान कृपाले तपाईँको यो कार्यक्रम प्राप्त हुने सौभाग्य मिलेको हो. सबैको जय होस्. प्रमानन्द सापकोटा कमलनगर नारायण घाट भन्नुभएको छ, धन्यवाद छ. कार्यक्रम सुन्नुभएको छ, आफ्नो परिवारलाई पनि कार्यक्रम सुनाउनुहोला. राधे राधे गुरु भन्नुभएको छ प्रज्ञा घिमरेले. अर्को कमेन्ट छ, राधे राधे गुरु, म मोरङको विराट चोकबाट सञ्जय अधिकारी. हाम्रो पात्रोको रेडियो सनातनबाट तपाईँको ज्योतिषीय मार्गदर्शन नियमित रूपमा सुन्दै आएको छु. कृपया मेरो जन्म विवरणका आधारमा भविष्य मार्गदर्शन भविष्यबारे मार्गदर्शन गरिदिनुहोस्. जन्म विवरण भन्नुभएको छ, दिउँसो नम्बरमा फोन गर्नुहोला. आज चिना हार्ने दिन होइन, चिना हार्ने दिन हामी तपाईँलाई जानकारी गराइहाल्छौँ है. नम्बरमा फोन कम आइसकेपछि हामी कमेन्टतर्फ हेरिहाल्छौँ के कमेन्ट आए भनेर. अब यतिखेर फोनमा जिज्ञासु आउनु भएको खबर प्राप्त भएको छ। को हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु राधे राधे। ए भगवान, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुरको आवाजै आएन हजुर। गोर्खाबाट को बोल्दै हुनुहुन्छ? अलिक अलिकति बाहिर आएर बोल्दिनु, आँगनतिर आएर बोल्दिनु त कति राम्रो हुन्छ। हजुर तपाईँको आवाज एकदम सानो हो कि कता कता नबुझिएको हो कि जस्तो लागिरहेको छ। बाहिर आएर बोलिदिनु भयो भने भन्दै थिएँ, उहाँको फोन डिस्कनेक्ट भएको प्राप्त जानकारी भएको छ मलाई। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहन्छौ। हामी दैनिक रूपमा तपाईँहरूसँग भएका विशेष जानकारीहरू दिने प्रयासमा छौ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे श्याम प्रभु। ए प्रभु राधे राधे।
1: राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? अलिक अलिक जाँगर चलाएर बोल्नु पर्यो है। कहाँदेखि भन्नुभयो हजुर? दार्चुलाबाट। हजुरको शुभ नाम के पर्यो? नाम भनौ न, किन डराउनु भएको तपाईँ त, खुलेर बोल्नु न। ए हजुर बोल्नु पर्यो हजुर। दार्चुलाबाट को बोल्दै हुनुहुन्छ भन्दै थिए, फोन डिस्कनेक्ट भएछ। हामीलाई प्रत्यक्ष रूपमा तपाईँ आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिन चाहनुहुन्छ भने सम्पर्क भने गर्न सक्नुहुनेछ। हामीलाई प्रत्यक्ष रूपमा धेरै भन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं है। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं र हामी दिउँसो यही नम्बरमा फोन गर्नुहोला र भरतपुरमा आएर भेट गर्नको लागि धारेचोकमा रहेको यास व्यास स्कूलमा आउनुभयो भने तपाईँहरू मेरो प्रत्यक्ष रूपमा भेटघाट त्यहाँबाट रहनेछ। तपाईँ हामीलाई भेट गर्न आउनको लागि भरतपुर चितवनको हाकिम चोकमा आएर झर्नुहोला अथवा पारस बस पार्कमा झरेर धारे चोक भन्दै आउनुहोला। त्यहाँबाट धेरै छैन, 1.5 किलोमिटर छ यहाँबाट। धारे चोकमा आइसकेपछि तपाईँले यास हो यास स्कूल भन्न त्यहाँ कसैलाई सोध्नुभयो भने यास हो यास स्कूल सबैले भनिदिनुहुन्छ। त्यसको गेटमा आएर पूर्वपट्टि फर्केर हेर्नुभयो भने चारतलामाथि तीनटा झण्डा फरफर फरफर फरफर फरफर, एउटा हनुमानजीको झण्डा ओम जय श्रीराम लेखेको झण्डा, एउटा ओमको झण्डा र नेपालमा बीचमा नेपालको झण्डा फरफराइरहेको घरमा तपाईँले मलाई भेट्न सक्नुहुनेछ। आज आउनुहोस् अथवा भोलि आउनुहोस्, तपाईँहरू आउन सक्नुहुन्छ। सकभर आज फोन गरेर म आउँदैछु आज आउन मिल्छ त भन्नुभयो भने झन् राम्रो। कति हामी जाने काम भए पनि त तपाईँहरूलाई पर्खिन पाइन्छ होइन। जहाँबाट आउँदै हुनुहुन्छ, आज त पानी परिरहेको छ बाहिर भन्ने खबर प्राप्त भएको छ। तनहतिर भने हिजो रातिदेखि पानी परेको जानकारी मलाई अहिले भर्खरै हाम्रो पात्रमा कमेन्ट पढेँ मैले। तपाईँहरूकोतिर पानी परेको छ, झरीमा नहिँड्नु होला। झन् यता तनहुँबाट, गोर्खाबाट, धादिङबाट, लमजुङबाट, पोखराबाट आउने भक्तहरूलाई अलिकति मुङलिङको बाटो अलिकति खराबी हुन सक्छ, सावधानी अपनाउनु होला। यो पानीमा नआउनु होला। यता हेटौँडातिरबाट आउने वक्ताहरू आउन चाहनुहुन्छ भने सम्पर्कमा आएर आउनुहोस् अथवा आज भोलि फोन नगरिकन आए पनि भेटघाट रहनेछ। आउँदाखेरि बिहानको समयमा आउनुभयो भने तपाईँहरूलाई पनि राम्रो, हामीलाई पनि राम्रो हुन्छ भन्दै आजको यो कार्यक्रम ज्योतिष दर्पणमा तपाईँलाई जानकारी गराए। दिनैभरि पनि नम्बरमा फोन गर्नुहोला, दिनैभरि पनि।
2: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
3: Surprise! Jenny, yo gahana kasto cha? छ्या यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958801, जनक पौडेली, 98525358344 र 029560248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले,
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-646।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता
9: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।
10: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू,
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सप्रेस सुविधा,
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एक मात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
13: अरू किन खोज्ने,

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। पेट्रोलियम पदार्थको भाउ फेरि बढ़ेको छ। नेपाल आयल निगमले गए रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र हवा इन्धनको मूल्य बढ़ाएको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मट्टीतेलमा 5 रूपियाँ र हवा इन्धनमा प्रति लिटर 20 रूपियाँ बढ़ेको निगमले जनाएको छ। भाउ बढ़ीसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपालमा प्रति लिटर 200 रूपियाँ पुगेको छ। सुर्खेत र दाङमा भने प्रति लिटर 199 रूपियाँ कायम हुने भएको छ। त्यस्तै चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, धनगढ़ी र वीरगंजमा 197 रूपियाँ 50 पैसा पुगेको छ। एलपी ग्यासको मूल्य पनि यथावत राखिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पनि नेपालमा भने इन्धनको मूल्य बढ़ाइएको हो। अमेरिकाले इरानमाथि सैन्य आक्रमण रोक्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। ट्रम्पको कूटनीतिक संकेतले तनाव केही हदसम्म कम हुने अपेक्षासहित तेलको मूल्य 4% घटेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मनसुनी वायुको प्रभाव उच्च भएपछि आज देशका अधिकांश स्थानमा गई रातीदेखि नै वर्षा जारी छ। काठमाडौँ उपत्यका सहित तराईका अधिकांश स्थानमा वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशभर नै बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भने आज भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अविरल वर्षा, बाढ़ी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका सहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डहरूमा यातायात आवागमन अवरूद्ध भएको हो। काठमाडौँ उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिकामा पहिरो खसेपछि कान्ति लोकपथको सो सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिममा मध्य पहाड़ी लोकमार्ग अझै खुल्न सकेको छैन। इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भए पनि अर्को वैकल्पिक बाटो प्रयोग भइरहेको छ। तेरथुमको लालीगुराँस नगरपालिका स्थित काँडेमा पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा बन्द छ। यता सिन्धुपाल्चोको 4 किलो र कोदारीमा खसेको पहिरो पन्चाउन नसक्दा सो सड़क खण्डमा पनि अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तर गया स्थित खाल्टेमा त्रिशुली मैलुङ स्याप्रुवेशी सड़क खण्ड पनि पूर्ण अवरूद्ध छ। गण्डकी प्रदेशका गोर्खामा लार्के बेनीघाट कच्ची सड़क पूर्ण रूपमा बन्द छ। पहिरोले मनाङको चामे बेसी शहर सड़क खण्ड पनि अवरूद्ध छ। बेनी जोमसन र बेसी शहर मनाङ सड़क खण्ड पनि पूर्ण रूपमा बन्द भएका छन्। कर्णाली प्रदेश अन्तर्गत रूकुम पश्चिमको 8 बिस्कोट स्थित रिजेगाड खोलाको बाढ़ीले भेरी करिडोरको सड़क बगाउँदा जाजरको डोल्पा सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। साउन महिनाको तेस्रो सोमबार आज काठमाडौँको सुन्दरी जलमा बोलबम भक्तजनको ठूलो घुइँचो लागेको छ। काठमाडौँ सहित तराईका जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरू बिहानैदेखि सुन्दरी जल पुगेका हुन्। भक्तजनहरूले सुन्दरी जलमा स्नान गरी कलशमा जल भरेर उनीहरू भगवान शिवको जय जयकार गर्दै पदयात्रा मार्फत पशुपतिनाथ मन्दिर आएका हुन्। साउन महिनामा भगवान शिवको विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा छ। यसै परम्परा अनुसार प्रत्येक सोमबार सुन्दरी जलबाट जल ल्याई पशुपतिनाथमा चढ़ाउने गरिन्छ। यस्तै देशभरका अन्य शिवालयमा पनि आज बिहानैदेखि घुइँचो लागेको छ।

निले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।

0: Coming up next,
1: The Good Morning Show.
2: नेपाल मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन्। उनी गैराती भक्तपुर स्थित निवासबाटै पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको छ। हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईले आन्दोलन गर्ने घोषणा गरेका थिए। लगत्तै प्रहरी टोली प्रसाईलाई नियन्त्रणमा लिन राति 10 बजे उनको निवास पुगेको थियो। सार्वजनिक शान्ति सुरक्षाको कसूरमा प्रसाईलाई पक्राउ गरिएको भक्तपुर प्रहरीका एसपी सूर्य खड्काले बताए। सोही कसूरमा प्रसाई यसअघि पनि पक्राउ पर्दै आएका थिए। प्रहरीले प्रसाईलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान जारी राख्ने बताएको छ। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अधीन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ। रोल्पामा आज बिहान भूकम्प गएको छ। बिहान 3:07 लिवाङ केन्द्र बनाएर 4.4 म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पले के कति क्षति गर्यो त्यसको विवरण भने आउन बाँकी छ। सुडानको पश्चिमी डार्फर क्षेत्रमा सेनाले गरेको ड्रोन आक्रमणमा पनि कम्तीमा 35 जनाको मृत्यु भएको छ। सो क्षेत्रमा कार्यरत एक अधिकार समूहका अनुसार आक्रमणमा अन्य धेरै घाइते भएका छन्। आक्रमणबाट अदालतको भवनमा सबै क्षति पुगेको छ। आपतकालीन कानून व्यवसाय समूहका अनुसार उत्तरी डार्फर राज्यको गारा अल जाविया गाउँमा रहेको परम्परागत अदालतलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको। स्थानीय समय अनुसार दिउँसो करिब 1 बजे भएको आक्रमणका बेला स्थानीय मुद्दा तथा विवाद सम्बन्धी सुनवाईमा सहभागी हुन सर्वसाधारण अदालत परिसरमा भेला भएका बेला आक्रमण गरिएको अल जजिराले जनाएको छ। पाकिस्तानको स्वात उपत्यका स्थित एक प्रहरी चौकी बाहिर भएको आत्मघाती बम विस्फोटमा 14 जनाको मृत्यु भएको छ। अन्य 22 जना घाइते भएका छन्। अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनवा उपत्यकाको कलाब शहरमा विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूलाई भीड़लाई लक्षित गरेर हिजो साँझ आत्मघाती विस्फोट गराइएको हो। प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा खानतलाश गर्ने क्रममा आत्मघाती विस्फोट गराइएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। कर्पोरेट क्रिकेट लीग सीसीएलको तेस्रो संस्करण आउँदो भदौ 18-21 गतेसम्म आयोजना गरिने भएको छ। भेट्रान्स स्पोर्ट्स टी क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा बुढानील कण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन गरिनेछ। प्रतियोगितामा 20 कर्पोरेट टोली सहभागी हुनेछन्। र नेपाल ओलम्पिक संग्रहालयले नेपालको खेलकुद इतिहास संरक्षण र प्रवर्धनका लागि भोलिदेखि साउन 21 गतेसम्म खेलकुद प्रदर्शनी गर्ने भएको छ। संग्रहालयको 33 वार्षिकोत्सवको अवसरमा प्रदर्शनी गर्न लागि हो। बोबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा हुने प्रदर्शनीमा खेलकुद र खेलाड़ीसँग सम्बन्धित तस्विर पदक ट्रफी खेल पोशाक खेलकुदका स्मृति चिन्ह लगायत ऐतिहासिक सामग्री राखिने संग्रहालयकी अध्यक्ष सन्सी श्रेष्ठले जानकारी दिइन्। हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संख सभा 95.5 MHz
1: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: ठटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615-39444
3: र 0295-90155।
2: More style, more design. Total Tailors.
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध।

0: तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: हो। त्यस्तो के कुरा थियो कुन्डी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 9842-82776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खातबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खातबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75267, मोबाइल 97438-46084।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 9860-96-40-00
11: र 9819-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिए

0: भएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खुल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 40 50 541।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका एक, प्रहरी गेट छेउ, शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98 40 22 667।
4: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै हातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शंखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
2: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295 62 061,
2: 0295 70 315
3: र 98 5 20 60 177।
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, शंखुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, शंखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98 4 33 47 262,
3: 98 10 55 55 85
2: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
5: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
7: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

bất đắc dĩ.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295651165, 98421552564, 98421926987 र 98520519906।
5: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
11: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: थप जानकारीको लागि 029-562-061,
14: 029-573-315
13: र 98-520-7177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029-575-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422667।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर तुमलिङ टार 0295-75-147।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5504, 98-421-26987 र 98-520-51906।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू:
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोरेन सप्लायर, खादवारी 1, सङ्खुवा सभा।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
11: नमस्कार वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
14: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
18: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842087676।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
20: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
21: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
20: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
21: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
20: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
21: ए ल ल, सँगै जाउँ न भाइ।
22: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
21: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
22: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
21: सम्पर्क नम्बर 9860946000
22: र 9819326775।
23: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520 55768, 98520 55768।
6: साथै 98520 55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029551165, 98421552504, 98421926987 र 98520519906।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 029-560-248।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले,
14: सम्पर्क 98433-47-262,
13: 98-10-55-55-85
14: र वाट्सएप नम्बर 98520-28-646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuasabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नखोलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

विराटनगरका उद्योगी मुन्दडाको घरमा पाँच घण्टासम्म खानतलासी, केही नभेटेपछि प्रहरी रित्तै फर्कियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहँदा नेपालमा भने इन्धनको मूल्यमा लगातार वृद्धि, ग्यासको मूल्य भने यथावत। इरानसँग आजदेखि नयाँ चरणको वार्ता शुरू गर्ने राष्ट्रपति ट्रम्पको भनाई, सम्झौताका मुख्य मुद्दामा सहमति भइसकेको दावी। र नेपाल ओलम्पिक संग्रहालयले खेलकुदको इतिहास संरक्षणका लागि भोलिदेखि खेलकुद प्रदर्शनी गर्दै।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र पुजनी समाचार अब विस्तारमा।
2: प्रहरीले अवैध रकम राखेको आशंकामा विराटनगरमा एक उद्योगीको घरमा छापा मारेको छ। मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका पूर्वाध्यक्ष प्रकाश मुदण्डको निवास र कार्यालयमा प्रहरीले खानतलासी गरेको हो। बिहान 4 बजेदेखि मुदण्डको विराटनगर 7 स्थित निवास र कार्यालयमा 5.5 घण्टा खानतलासी गर्दा पनि केही नभेटेपछि प्रहरी रित्तो हात फर्किएको छ। निवास र कार्यालयमा घेरा हालेर प्रहरीले खानतलासी गरेको थियो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घरबाट कुनै नगद कागजात वा अन्य सामग्री बरामद नभएको बताए। मुदण्डाले अवैध रूपमा ठूलो परिमाणमा नगद राखेको आशंकामा खानतलासी गरिएको प्रहरी स्रोतको भनाई छ।
1: पेट्रोलियम पदार्थको मूल्य फेरि बढ़ेको छ। नेपाल आयल निगमले गैरातीबाट लागू हुने गरी पेट्रोल, डिजल र हवाई इन्धनको मूल्य बढ़ाएको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजल र मटितेलमा 5 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 20 रूपियाँ बढ़ेको निगमले जनाएको छ। भाव बढ़ेसँगै पेट्रोल र डिजलको मूल्य काठमाण्डौ, पोखरा र दिपायलमा प्रति लिटर 200 रूपियाँ पुगेको छ। सुर्खेत र दाङमा भने प्रति लिटर 199 रूपियाँ कायम हुने भएको छ। त्यस्तै झापाको चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पनि नेपालमा भने इन्धनको मूल्य बढ़ाइएको छ। अमेरिकाले इरानमाथि सैन्य आक्रमण रोक्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो। ट्रम्पको कूटनीतिक संकेतले तनाव केही हदसम्म कम हुने अपेक्षा सहित तेलको मूल्य 4% घटेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
2: मनसुनी वायुको प्रभाव उच्च भएपछि आज देशका अधिकांश स्थानमा गैरातीदेखि नै वर्षा जारी छ। काठमाडौँ उपत्यका सहित तराईका अधिकांश स्थानमा वर्षा भइरहेको हो। मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशभर नै बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा भने आज भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन आग्रह गरे।
1: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। काठमाण्डौ उपत्यका सहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डहरूमा यातायात आवागमन अवरूद्ध भएको हो। काठमाण्डौ उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिकामा पहिरो खसेपछि कान्तिलोक पथको सो सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिममा मध्य पहाड़ी लोकमार्ग अझै खुल्न सकेको छैन। इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भए पनि अर्को वैकल्पिक बाटोको प्रयोग भइरहेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित काँडेमा पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको 4 किलो र कोदारीमा खसेको पहिरो पन्छाउन नसक्दा सो खण्डमा अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तर गया स्थित खाल्टेमा त्रिशुली, मैलुङ, स्याफ्रुवेसी सड़क खण्ड पूर्ण रूपमा बन्द छ। गण्डकी प्रदेशको गोरखामा लार्के बेनीघाट कच्ची सड़क पूर्ण रूपमा बन्द छ। पहिरोले मनाङको चामे बेसी शहर सड़क खण्ड अवरूद्ध छ। बेनी, जोमसोम र बेसी शहर मनाङ सड़क खण्ड पनि पूर्ण रूपमा बन्द भएका छन्। कर्णाली प्रदेश अन्तर्गत रूकुम पश्चिमको 8 विस्कोट स्थित विजय गार्ड खोलाको बाढ़ीले भेरी करिडोरको सड़क बगाउँदा जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यता मुगलिन नारायणगढ़ सड़क खण्ड अन्तर्गत नाम्सी नयाँ पुलमा ढुंगा खस्ता यातायात एकतर्फी अवरूद्ध भएको छ। राजमार्गमा ढुंगा खसेपछि अहिले सो खण्डमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
2: श्रावण महिनाको तेस्रो सोमबार आज काठमाडौँको सुन्दरी जलमा बोलबम भक्तजनको ठूलो घुइँचो लागेको छ। काठमाडौँ सहित तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरू बिहानैदेखि सुन्दरी जल पुगेका छन्। भक्तजनहरूले सुन्दरी जलमा स्नान गरी कलशमा जल भरेर उनीहरू भगवान शिवको जय जयकार गर्दै पद यात्रा मार्फत पशुपतिनाथ मन्दिर आएका हुन्। श्रावण महिनामा भगवान शिवको विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ। यसै परम्परा अनुसार प्रत्येक सोमबार सुन्दरी जलबाट जल ल्याई पशुपतिनाथमा चढ़ाउने गरिन्छ। यस्तै देशभरका अन्य शिवालयमा पनि आज बिहानैदेखि घुइँचो लागेको छ।
1: मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन्। उनी गए राती भक्तपुर स्थित निवासबाटै पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखिएको छ। हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईले आन्दोलन गर्ने घोषणा गरेका थिए। नगतै प्रहरी टोली प्रसाईलाई नियन्त्रणमा लिन राति 10 बजे उनको निवास पुगेका थिए। सार्वजनिक शान्ति सुरक्षाको कसुरमा प्रसाईलाई पक्राउ गरिएको भक्तपुर प्रहरीका एसपी सूर्य खड्काले बताए। सोही कसुरमा प्रसाई यसअघि पनि पक्राउ पर्दै आएका थिए। प्रहरीले प्रसाईलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान जारी राख्ने बताएको छ।
2: संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अधीन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ। यस्तै नेपाली कंग्रेस संसदीय दलको बैठक पनि आज बस्दैछ। बैठक दिउँसो 3:30 बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो। बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कंग्रेसले जनाएको छ।
1: रोल्पामा आज बिहान भूकम्प गएको छ। बिहान 3:07 मा लिवाङ केन्द्र बनाएर 4.4 म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पले के कति क्षति गर्यो त्यसको विवरण भने आउन बाँकी छ।
2: जिल्ला प्रशासन कार्यालय सुनसरीले आज पनि देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ। कार्यालयले जारी गरेको सूचना अनुसार जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म निषेधाज्ञा लागू गरिएको हो। सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए। यता सप्तरीको राजविराज र बोधेबर साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा भने हटाइएको छ। आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट भएको निर्णय अनुसार बिहान 10 बजेदेखि पूर्ण रूपमा निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जानकारी दिएका छन्।

ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ता आजबाट शुरू हुने बताएका छन्. उनले आफूले इरानमाथि गर्न लागिएको विशाल सैन्य आक्रमण अन्तिम समयमा स्थगित गरेको पनि दावी गरेका छन्. राष्ट्रपति सवार विमान एयरफोर्स वनमा पत्रकारहरूसँग संवाद गर्दै ट्रम्पले इरानसँग अनौपचारिक वार्ता भइरहँदा आजबाट औपचारिक वार्ता शुरू हुन लागेको बताएका हुन्. उनले वार्ता कहाँ हुने र त्यसमा को सहभागी हुने भन्नेबारे कुनै जानकारी दिएका छैनन्. यसअघि उनले आफ्नो सामाजिक सञ्जालमा इरान र मध्यपूर्व स्थित अमेरिकी साझेदारहरूले सम्भावित आक्रमण रोक्न आग्रह गरेको र सम्झौताका मुख्य रूपरेखामा सहमति भइसकेको दावी गरेका थिए. यद्यपि ट्रम्पको भनाईबारे इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, ट्रम्पले यसअघि पनि युद्धको वार्ता मार्फत अन्त्य नजिक पुगेको दावी गरेका थिए. यद्यपि त्यसपछि दुवै पक्षबीच पुनः आक्रमण प्रत्याक्रमण शुरू भएको थियो. ट्रम्पको

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843447262,
1: 9010555580
2: र वाट्सएप नम्बर 9852028646।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
3: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557868, 9852557868।
7: साथै 9852557868 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?

0: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
2: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
0: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ, म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि,
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
5: सम्पर्क नम्बर 9860946000
1: र 9919376775।
0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु, ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ, साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा,
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9952029047, 9900902062।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: You are listening to Radio for the Century.

0: सबै सागर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online.
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजगत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौं गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0 29 5 62 0 61,
8: 0 29 5 70 3 15
7: र 98 5 20 60 177।
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी शङ्खुवा सभा।
9: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
9: सम्पर्क नम्बरहरू 0295604 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: ए दिशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम जयपुरन सप्लाटमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 99520165080 र 99421108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901055।
4: More style, more design. Total Tailors.
5: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
8: दाँत खुल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक खाँदबारी नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 9842226667।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
8: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: सुनको गहना आउँथे नि सुनु हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 59 801, जनक पौडेली 98520 58 344 र 029560248।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
15: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
16: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
15: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
16: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
15: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
16: ए ल ल, सँगै जाउ न भाइ।
17: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
16: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि,
17: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
16: सम्पर्क नम्बर 98 60 96 40 00
17: र 98 19 32 76 75।
18: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
16: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
18: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
16: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
18: प्रोप्राइटर लक्ष्मी काफ्रे,
16: सम्पर्क 98433 47 262,
18: 98 10 55 55 85
16: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029551165, 98421-52564, 98421-26987 र 98520-51906।
6: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029552-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
9: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-90062।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफले।
9: सम्पर्क 9843447260,
10: 9010555580
9: र वाट्सएप नम्बर 9852028646।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
14: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: नमस्कार है वडा अध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारी भन्दै सिलाएको त भनी तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
18: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
9: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 9842287676।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाद्वारी एक, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संघ सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9819326775।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852058344 र 029562048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
8: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोरेन सप्लायर, खादारी 1, सम्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल,
3: सम्पर्क नम्बर 99163-55553 र
4: 99423-18-049।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: दिस इज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: सबैभन्दा पहिले मुख्य खबर। सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो। कारमा कम्तीमा 3 जना रहेका प्रहरीको भनाई खोजी चल्दै। तनाव घटेसँगै मधेसमा चहल पहल बढ्दै सुनसरीमा पनि तनावको अवस्था घट्यो। देवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञा कायमै। राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। महँगी र ग्यास अभावले उपभोक्तालाई आक्रान्त बनाए पनि सरकारले व्यवस्था गरेको गुनासो। म्यानमारमा सैनिकको 5 वर्षपछि पहिलो पटक नेत्री सूचीसँग विदेशी प्रतिनिधिको भेट। 81 वर्षीय सूचीमा गम्भीर समस्या नरहेको अनुमान। र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 2 नवलपुर घाट नजिक मध्य पहाड़ी लोकमार्गबाट प्रदेश 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ। बिहान झण्डै 11:30 बजेतिर सड़कमा रोकिरहेको कारलाई काठमाण्डुबाट ओखलढुङ्गातर्फ गुडिरहेको यात्रुवाहक बसले ठक्कर दिँदा तल नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कारमा स्थानीय बासिन्दा गणेश थापा, स्थानीय ठेकेदार दिलबहादुर तामाङ र चालक रहेका सूचना प्राप्त भएको। घटनास्थलमा पुग्नुभएका गोलन्जोर 2 का वडाध्यक्ष सोम प्रसाद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार थप 1 जना समेत रहेको अनुमान गरिएको छ। उहाँ अहिले स्थानीय बासिन्दा सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले खोजी गरिरहेका भए पनि सुनकोशीमा आएको बाढ़ीका कारण समस्या भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पर्ची जारी गरेको हो। भट्टराईलाई काठमाण्डौको काकेश्वरी मनोहराबाट पक्राउ गरेको सीआईबीले जनाएको छ। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 जना तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ। आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका 1-2 ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा आज राति अति भारी अर्थात आरी घोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। झण्डै 1 हप्ता अशान्त बनेको मधेस प्रदेशमा चहल पहल बढ़दै गएको छ। सुनसरीको घटनापछि गएको सोमबारदेखि नै डर बढ़ेकोमा सिराहाको गोलबजारमा गणेश यादवको ज्यान गएपछि बिहिबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो। गएको शुक्रबार गृहमन्त्री सुधन गुरूङ र पीड़ित परिवार बीच लिखित सम्झौता भएपछि मधेस प्रदेश लयमा फर्कन थालेको हो। धनुषा सिराहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू तथा निषेधाज्ञा हटेको छ। त्यहाँ गाड़ीहरू सञ्चालन हुनका साथै बजार सञ्चालनमा आएको छ। स्थानीय विनोद शाहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न भन्दै सबै पक्षलाई सूचना जारी गरेर आग्रह गरेका छन्। यसैबीच सुनसरीका 2 पालिकामा भने आज पनि निषेधाज्ञा कायमै छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको हो। कार्यालयले आज निकालेको सूचनामा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै 2 पालिकामा आज बिहान 10 बजेदेखि बेलुका 7 बजेसम्म निषेधाज्ञा निषेधाज्ञा लागू गरेको जानकारी गराएको हो। जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधार उन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशको समसामयिक राजनीतिक सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बढ़दो महँगी खाना पकाउने ग्यासको खेतीमा अभाव र सीमा समस्याबारे सरकारको जवाफदेहितामा आएका हुन्। सांसद कृष्ण बहादुर रोकायले आयल निगमले ग्यासको मूल्य नघटाएको र अहिले अभाव सृजना समेत गरेको बताउनुभयो। यस्तै सांसद विष्णु कुमारी सापकोटाले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिले खाद्यान्नको भाव आकाशिएको भन्दै सरकारको आलोचना गर्नुभयो। सीमा समस्यातर्फ संकेत गर्दै सांसद पूजा चौधरी र विष्णु बहादुर विश्वकर्माले नवलपरासीको सुस्ता र रिपु लेक लिम्पियाधुरामा वैदेशिक हस्तक्षेप बढ़ेको भन्दै कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न जोड़ दिनुभयो। यसै गरी दलित अधिकारका लागि माइती घरमा 107 दिनदेखि सत्याग्रहमा बसेकी दीपा नेपालीसँग तत्काल वार्ता गर्न सांसद पदम बहादुर परियार र विष्णु बहादुर विश्वकर्माले माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। चितौन राष्ट्रिय निकुञ्जमा दुःख दिँदै आएको जंगली हात्ती धुर्बेको दारा काटेर नयाँ रेडियो कलर जडान गरेपछि पनि निकुञ्जभित्र बसिरहेको छ। असार 31 गते सुखी भार पोस्ट नजिक नियन्त्रणमा लिएर दारा काटिएको धुर्बेको गतिविधि नियन्त्रण गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हरेक 10-10 मिनटमा डिजिटल अनुगमन गरिरहेका छन्। नियन्त्रणमा लिन प्रयोग गरेको औषधिका कारण धुर्बे अहिले केही शिथिल बनेको र बस्ती पसेर खासै दुःख नदिएको निकुञ्जले जनाएको छ। तर जुनसुकै समयमा पनि बस्ती छिर्न सक्ने भएकाले निकुञ्ज उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको जनाएको छ। दुर्बे मानव बस्ती नजिक पुग्न साथ मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई तत्काल सूचना दिने र नेपाली सेना तथा निकुञ्जको टोली पुगेर हात्तीलाई निकुञ्जतर्फ नै धपाउने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 25 जनाको ज्यान दिइसकेको दुर्बेले गएको असार 20 गते राति मात्रै माडीमा एकै परिवारका 2 जनाको ज्यान लिएको थियो। अब विदेशको खबर म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ साङ सुचीले आज अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ। म्यानमारको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा म्यानमारमा रहेका आईसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले बिहान आङ साङ सुकीलाई भेट्नु भएको खबरमा उल्लेख छ। सन् 2021 भएको सैनिक कुपछि सुची र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो। सेनाले 2021 फेब्रुअरीमा सूचीको नेतृत्वको सुची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो। त्यसपछि म्यानमारमा गृह युद्ध चर्किएको छ। गएको अप्रेलमा सैन्य प्रमुख मिन आङ हाइल्याङ नागरिक राष्ट्रपति बनेपछि सूचीको सजाय घटाएर घरमै नजरबन्दमा राख्ने निर्णय भएको थियो। 81 वर्षकी सूचीमाथि लगाएका आरोपहरूलाई अधिकारवादी समूहहरूले भने राजनीतिक रूपमा प्रेरित र बनावटी भन्दै आएका छन्। राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक तस्विरमा सूचीले एक व्यक्तिसँग हात मिलाइरहेको र ह्याप्पी बर्थडे आन्टी सु लेखिएको केक काटिरहेको देखाएको छ। एएफपीले ती तस्विरहरूको स्वतन्त्र पुष्टि गर्न नसके पनि एआई उपकरण मार्फत गरेको परीक्षणमा कृत्रिम हेरफेरको स्पष्ट प्रमाण नभेटेको जनाएको छ। अब खेल खबर। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघ अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16-देखि 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप, राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो। कारमा कम्तीमा 3 रहेका, प्रहरीको भनाई, खोजी चल्दै। तनाव घटेसँगै मधेसमा चहल पहल बढ्दै सुनसरीमा पनि तनावको अवस्था घट्यो। देवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञा कायमै। राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। महँगी र ग्यास अभावले उपभोक्ता आक्रान्त बनाए पनि सरकारले बेवास्ता गरेको गुनासो। म्यानमारमा सैन्य कुको 5 वर्षपछि पहिलो पटक नेतृत्व सूचीसँग विदेशी प्रतिनिधि संघको भेट। 81 वर्षीय सूचीमा गम्भीर समस्या नरहेको अनुमान। र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: साली नदीको शिर,
15: मणिचूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
15: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
15: सहरबाट नजिकै,
14: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
15: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
16: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
17: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
18: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
19: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको टेकुमा रहेको नेशनल ट्रेडिङको शाखा कार्यालयमा खाना पकाउने एलपी ग्यास लिन बिहानदेखि सर्वसाधारणको लामो लाइन लागेको छ। स्थानीय डिलरहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर बोकेर घाम झरी र हिलोको प्रवाह नगरी बिक्री केन्द्रमै पुग्न बाध्य भएका हुन्। नेपाल ओइल निगमले भने ग्यासको कुनै अभाव नरहेको र भारतबाट नियमित रूपमा ग्यास भित्रिरहेको दावी गरेको छ। निगमका अनुसार उद्योगीहरूलाई पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराइएको छ, तर उपभोक्ता अधिकार कर्मीहरूले भने निगमको दावीमा मात्र सीमित नभई बजारको वास्तविक अवस्था बुझ्न आग्रह गरेका छन्। उनीहरूले कालो बजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्दै उपभोक्ताको घर दैलोमै सहज ग्यास आपूर्तिको व्यवस्था मिलाउन वाणिज्य विभाग र ओइल निगमसँग माग गरेका छन्। विभिन्न 15 बुधे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौँको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनशनमा बसेकी नर्सी ज्योति राणाभाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्। अनशनको पाँचौं दिन राणाभाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ। यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले राणाभाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र उच्च स्तरीय संवाद मार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। तर अनशनरत राणाभाटले भने स्वास्थ्य शिक्षा श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान राख्नु भएको छ। नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरी अनशनरत राणाभाटको जीवन रक्षाका लागि अविलम्ब कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ। काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा सामान्य वर्षामै हुने डुबानको दीर्घकालीन समाधानका लागि नयाँ योजना अघि बढ़ाइएको छ। काठमाडौँ महानगरपालिकाका अनुसार अब वर्खाको पानी र ढलको निकासका लागि छुट्टा छुट्टै पाइप प्रणाली निर्माण गरिनेछ। महानगरीय कार्यवाहक मेयर सुनिता डंगोलले पुरानो र साँगुरो ढलका कारण निकास प्रणालीले भार धान्न नसक्दा डुबानको समस्या बढ़ेको बताउनुभयो। प्राविधिक अध्ययनले अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तनका कारण हुने अत्यधिक वर्षालाई मुख्य कारणको रूपमा उल्याएको छ। घर सहितका प्रभावित क्षेत्रमा निकास प्रणाली सुधार गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको संयोजनमा सड़क डिभिजन र खानेपानी लिमिटेड बीच समन्वय शुरू भएको छ। समस्या समाधानका लागि अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने महानगरपालिकाले जनाएको छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सुत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी

0: पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदाबारी नपा सात नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611665, 98421552564, 98421269987 र 98520519906।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू,
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा, फोन नम्बर 0295562320 र 98420505041।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि,
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98 साठी 96 40 00
8: र 98 19 32 76 75।

0: This taxi is booked for you.
1: Oh, can I please take this taxi? I'm getting too light. Please.
2: मैले पनि त्यस्तै भने भने तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिन्दुरी जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्यो. व्हाई आर यू वेस्टिंग माय टाइम? ओके, मेरो डेस्टिनेसन पहिला.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबैको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुम्लेतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 98 60 96 40 00
11: र 98 19 32 76 75।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, संखुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98 4 33 47 262,
12: 98 10 55 55 85
10: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनः हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0291404084 र 9804045827।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852058344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
6: आयो सबको घर घरमा,
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295062666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
16: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852557068, 9852557068।
21: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सैनिक वार कलेजमा संचालित सीसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको साउन 5 गते समापन गर्नुभएको छ। सो दौरान उहाँले तालिममा समग्रमा प्रथम हुनुभएका महासेनानी श्री प्रशान्त भद्राचार्य र शोधपत्रतर्फ सर्वोत्कृष्ट हुनुभएका महासेनानी श्री प्रकाश थापालाई पुरस्कार प्रदान गर्नुभयो। 2082 साल चैत 15 गतेबाट संचालित उक्त तालिममा 35 जना महासेनानी दर्जाका शिक्षार्थीहरू सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी श्री मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो। नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्च स्तरको उक्त तालिममा स्टेटक्राफ्ट, भू राजनीति तथा आर्थिक गतिशीलता, राजनैतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति र नेतृत्व तथा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरिँदै आएको छ। नेपाली सेनामा 2071 सालदेखि सञ्चालन हुँदै आएको उक्त तालिमबाट हालसम्म 410 जना अधिकृतहरू दीक्षित हुनुभएको छ। जबरजंगगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिर परिसरमा पुजारी घर र महाआरती सेड घर निर्माण गरेको छ। उक्त नवनिर्मित पुजारी घर र सेड घर उत्तर पश्चिम पृतनापति उपरथी श्री दीपेश जंगसाहले साउन 8 गते उद्घाटन गरी ठाकुरद्वारा मन्दिर व्यवस्थापन तथा विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी गढ़ले मन्दिर परिसरमा पोखरी रंगरोगन, स्नान गृहको स्तरोन्नति, घण्टी स्ट्याण्ड निर्माण र जबर चौतारी समेत निर्माण गरेको थियो। सोक्रममा प्रधान सेनापतिबाट ठाकुरद्वारा मन्दिर परिसरमा अर्पण गरिएको 53 केजीको ढलोट घण्टीको समेत पृतनापतिले अनावरण गर्नुभएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री दीपेश जंगसाहले जबरजंगगढ़मा नवनिर्मित बास्केटबल कोर्ट तथा प्याराफिटको साउन 8 गते उद्घाटन गर्नुभएको छ। सोक्रममा उहाँले गढ़ अन्तर्गतका सुरक्षा पोस्ट लालमटिया र सुरक्षा पोस्ट अम्रेनीको वस्तुस्थिति तथा निकुञ्ज सुरक्षार्थ दैनिक रूपमा सञ्चालन गरिने अपरेशनल गतिविधिबारे जानकारी लिनुभयो। नम्बर 24 वाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले जुम्ला जिल्लामा तैनात देवी दत्त गढ़को साउन 7 गते निरीक्षण गर्नुभएको छ। सोक्रममा उहाँले गढ़को वस्तुस्थितिबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गरी गढ़ हाताभित्र वृक्षारोपण गर्नुभयो। पश्चिम एयरबेसले गोर्खा जिल्ला चुम्नुब्री गाउँपालिका 4 स्थित बिही स्वास्थ्य चौकीमा उपचाररत 29 वर्षीय पेमा खाण्डो लामालाई साउन 8 गते उद्धार गरी काठमाण्डु पुर्याएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंह दलगढ़बाट खटिएको टोलीले साउन 4 गते घाँस दाउरा संकलन गर्न जाँदा हराएका कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजु राणा छेत्रीलाई निकुञ्जको हल्दी फाटामा सकुशल फेला पारी आफन्तलाई बुझाएको छ। त्यस्तै सैनिक टोलीले च्याउ खोज्ने क्रममा हराएका भीमदत्त नगरपालिका 19 बाघफाटाका 14 जना महिलाहरूको समेत खोजी गरेको थियो। सुन्दरी जल स्थित नम्बर 1 विपद व्यवस्थापन गढ़बाट साउन 3 गते खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका 1 बागमती खोलामा पौड़ी खेल्ने क्रममा डुबेका काठमाण्डु महानगरपालिका 6 बौद्धका 12 वर्षीय उगैन गुरूङको उद्धार गरी उपचारको लागि नेपाल मेडिकल कलेज पुर्याएको छ। कोशीटप्पू वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनात भीमकाली गुल्मबाट असार 32 गते खटिएको टोलीले सर्पले टोकेर घाइते भएकी सुनसरी जिल्ला कोशी गाउँपालिका 3 3 वर्षीय प्रीति महत्तोलाई प्राथमिक उपचार गरी इटहरी स्थित सर्पदंश उपचार केन्द्र पुर्याएको छ। अछाम जिल्लामा तैनात गोरखबक्स गढ़ले मंगलसेन नगरपालिका 6 स्थित मालिका मन्दिर जाने बाटो स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचना गणपति प्रमुख सेनानी श्री राजु महर्जनले मंगलसेन नगरपालिका र वड़ा नम्बर 6 को कार्यालयलाई साउन 5 गते हस्तान्तरण गर्नुभयो। मंगलसेन नगरपालिका 6 र पालेवन सामुदायिक वन समितिको आर्थिक सहयोग तथा निर्माण सामग्री व्यवस्थापनमा गर्डले 625 मिटर लामो पदमार्गमा ढुंगा बिछ्याउनुका साथै 55 मिटर सिंढी ढलान गरेको हो। अरिदमन गढ़बाट खटिएको टोलीले झापा जिल्ला अर्जुनधारा नगरपालिका 5 स्थित पानीकल वेरिङ खोलामा असार 31 गते तटबन्ध निर्माण गरेको छ। टोलीले खोलाको बहावले बस्ती र 400 बिघा जमीनमा सिंचाई गरिने कुलोमा क्षति पुर्याउने जोखिम बढ़ेसँगै तटबन्ध निर्माण गरेको हो। भगवती दलगढ़बाट खटिएको टोलीले साउन 8 र 9 गते सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 6 र 9 स्थित श्रीलंका टप्पूमा तटबन्ध निर्माण गरेको छ। गढ़ले पूर्वी प्रेतना अन्तर्गतको विपद व्यवस्थापन टोली, अन्य सुरक्षा निकाय तथा स्थानीय गरी 70 जनाको उपस्थितिमा 130 मिटर तटबन्ध निर्माण गरेको हो। पूर्वी प्रेतना अन्तर्गतका युनिटहरूले सम्भावित मनसूनजन्य विपदको क्षति न्यूनीकरण गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले असार 31 र 32 गते विभिन्न स्थानहरूमा विपद प्रतिकारी अभ्यास गरेका छन्। सो क्रममा रणभीमगढ़ले असार 32 गते खोटाङ जिल्ला रावाबेसी गाउँपालिका 1 स्थित कुविन्डे इलाकामा, दुर्गाबक्सगढ़ले असार 32 गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका 1मा, भगवती प्रसादगढ़ले असार 32 गते सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 5 स्थित थामे खोलामा, पशुपति प्रसादगढ़ले असार 31 गते उदयपुर जिल्ला बेलका नगरपालिका 3 एबीसी टापु इलाकामा विपद प्रतिकारी अभ्यास तथा नमूना प्रदर्शन गरेको हो। गुरूबक्स गुल्मले साउन 4 गतेदेखि 7 गतेसम्म विपद व्यवस्थापन रिफ्रेसर तालिम सञ्चालन गरेको छ। सो दौरान मनसूनको समयमा हुन सक्ने विपदका घटनाहरूमा मोटरबोट तथा इम्प्रोभाइज राफ्टहरूको प्रयोग गरी खोज तथा उद्धार गर्ने तरिकाबारे नमूना अभ्यास गरिएको थियो। डोटीको दिपायल स्थित नम्बर 5 वाहिनी अड्डाले साउन 5 गते वाहिनी अड्डा परिसरमा फोटो प्रदर्शनी सञ्चालन गरेको छ। नेपाली सेना सम्बन्धी जानकारी गराउने उद्देश्यले डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका स्थित पद्मोदय माध्यमिक विद्यालय र सुजङ बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई प्रदर्शनी गरिएको हो। नयाँ श्रीनाथगढ़का अमलदार तेज घिमिरेले प्रसूति समस्यामा परि जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला भोजपुर नगरपालिका 3 की 27 वर्षीय धना श्रेष्ठलाई रक्तदान गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनुभएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री।
2: नेपालको इतिहास भनेको सैनिक वीर विरंगनाको साहस, त्याग र समर्पणको इतिहास हो। यो इतिहास निर्माणमा पुरूषको मात्रै नभएर महिलाहरूको पनि उत्तिकै योगदान छ। नालापानी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनी विरूद्ध लड्नेहरूमा नेपाली महिलाहरू पनि रहेको इतिहासमा उल्लेख छ। तत्कालीन अवस्थाको सैनिक संगठन र स्वरूप बारे यकिन विवरण प्राप्त गर्न नसकिए तापनि नालापानी युद्ध मोर्चामा नेपाली महिलाहरूको बलिदानले सैनिक सेवामा महिलाहरूको उपस्थितिलाई दर्शाउँदछ।
3: पछिल्लो समय नेपाली सेनामा महिला सैनिकहरूको संख्या बढ्दछ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म भन्ने विषयमा चर्चा गर्न उपस्थित भएका छौं। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
2: र म प्राविधिक सुबेदार शोभा विष्ट।
4: पोखरेल, म आर्मर मेकानिकको रूपमा कार्यरत छु। यो पेसामा आइसकेपछि मैले हासिल गरेका अनुभवहरू चाहिँ धेरै नै छन्। नेपाल आर्मीमा होइन हात हतियारहरू के छ, कस्तो छ, त्यसलाई कसरी मेन्टेनेन्स गरिँदो रहेछ, कस्तो हुन्छ, नेपाली सेनाको लडाईँको लागि महत्वपूर्ण भनेको नि वेपन हो, त्यो वेपनको चाहिँ अब मरामत मेन्टेनेन्स कसरी हुन्छ, त्यो सबै गर्छु मैले।
5: पियुष कविता थापा, म घोडचडी पेसामा आबद्ध छु। तनावको भाव बुझेर हामीले सवार गर्नुपर्ने भएकोले यो चुनौतीपूर्ण पनि छ।
6: प्राउ सम्झना कुमारी मगर, भेकल मेकानिक्स फिजिकली रूपमा अलिक हार्डै भएकोले अब होइन जेन्स भन्दा चाहिँ लेडिजहरूको आन्तरिक क्षमता नि कम हुन्छ, तर पनि अब भेकल मेकानिक्स भनेपछि कहिले गाडीमाथि चढेर कहिले गाडी मुनि छिरेर काम गर्नुपर्ने हुन्छ। दिमाग र बल्क सँगसँगै यसमा चाहिँ युज हुन्छ, कहिले गाडी मुनि छिर्दा अलिक समस्या हुन्छ, त्यो भएर चाहिँ अलिक जोखिमै छ।
3: नेपालको इतिहासमा महिलाहरूको सहभागिता र वीरता गर्व लायक छ। सन् 1814 देखि 1816 सम्मको नालापानी युद्धमा तत्कालीन ब्रिटिश इस्ट इण्डिया कम्पनीको आधुनिक फौज विरूद्ध महिलाहरूले प्रदर्शन गरेको साहस नै नेपाली इतिहासमा महिला योद्धाहरूको पहिलो लिखित अभिलेख हो।
7: बैरहरू घामवाला आमवालामा आई छाउनी बनाई बसिसकेका छन्। चाँडै किल्लामा आक्रमण नै गर्न सक्छन्। आइमै र केटाकेटीहरू आजै नभए भोलि सखारे गढवालको मुकाम श्रीनगर जान सक्छौ।
8: कप्तान साहब, क्या कुरा गरे हो हजुरले? हाम्रा खतम यही छन्। छाडी गए मन बुटबुटेर बसि नसक्ने हुनेछ, त्यसैले हामी जान सक्दैनौ।
9: किन कुरा नबुझे कि? हिट बरु आज बच्चालाई लिएर
10: त जाने भेजा, म त जाने छुइन।
11: कप्तान साहब, हजुर पनि हामीलाई कर नगरी बक्सियोस्। मेरो पेटमा रहेको बच्चाले पनि अहिलेदेखि लडाई सिक्नु पर्छ।
8: बैरीका डरले भाग्ने त्यस्ता लाक्षी होइनौ हामी।
11: खसम भन्ने हाम्रो लागि भूमि बराबर हुन्, भूमि छोडी भाग्ने छैनौ। बरु बैरीको दाँत गर्न तयार छौ।
9: हेर, मायाले मात्र युद्ध जितिदैन,
11: उनीहरूका हतियारका अगाडि जित्नु त कता हो कता, लड्नु पनि मूर्खता हो, बुझिस?
8: आमा, म त जान्न, बरु बैरीलाई मेरो घोत्रोले हानेर ढाली नै दिन्छु।
2: ऐतिहासिक कथावस्तुमा आधारित नालापानी चलचित्रमा प्रस्तुत दृष्टान्त चाहिँ महिलाहरू पौराणिक कालदेखि नै युद्धमा सहभागी हुने गरेका थिए। आधुनिक सैनिक संगठनमा भने महिला सैनिकहरूको सहभागिता विक्रम सम्बत 2018 शुरू भएको पाइन्छ। पहिलो पटक नर्सिङ सेवाबाट 2018 सालमा प्राविधिक सहसेनानी स्वर्गीय श्री ज्ञानी शाह र 2023 सालमा दोस्रो महिला सैनिकका रूपमा प्राविधिक प्रमुख सेनानी स्वर्गीय श्री शशिकला राज भण्डारी र तेस्रो महिला सैनिकका रूपमा प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुबर नेपाली सेनामा प्रवेश गर्नुभएको अभिलेख छ।
3: पहिलो प्रयास भए पनि शुरूआतका उहाँहरूले सैनिक सेवामा रहेर पुर्याएको योगदानले नै थप महिला सैनिकले प्रेरणा र अवसरहरू प्राप्त गरेका थिए। अन्नपूर्ण कुबर यस्तै उदाहरण हुनुहुन्छ, जो पहिलो महिला प्यारा जम्परको रूपमा समेत परिचित हुनुहुन्छ। प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुबर अवकाश प्राप्त।
12: त्यो बेलामा नेपालको हिसाबले त 3 महिनाको थियो मेरो बच्चा, मान्छेले सुतेली भन्छ त्यस्तो मान्छेलाई, त्यसरी मलाई कुनै महसुस भएन। मलाई राम्रै लाग्छ, मैले त अरू पनि इभेन्ट गर्न पाए भयो, हिमाल चढ्न पाएको भए त्यो बेला म हिमाल पनि चढ्थेँ जस्तो लाग्छ कि मलाई। म काफी इन्थुसियाजम मान्छे हो, के गर्छु के गर्नुपर्ने भने कुनै महिला पनि कुनै पुरुष भन्दा कम छैन। वाइ नट टु युज द्याट क्यापेसिटी, आफ्नो चाहिँ देशको लागि आफ्नो लागि जे पनि गर्न सकिन्छ, महिलाले जे पनि गर्न सक्छ। हिमाल चढिराखेका छन् कति हाम्रो महिलाहरू, याङ साम्पाङहरू, यिनीहरू सबै केटीहरू कति हिमाल चढे देशको लागि आफ्नो लागि जे पनि गर्न सक्छ। कुनै पनि महिला कोही रोगी मान्छे भन्दा कम आफूलाई नठानु। यदि हामीले बायोलोजिकली हेर्ने हो भने पनि वी आर मोर स्ट्रङ्गर देन म्यान, र उसले आफूलाई चाहिँ सधैँ म आइएम मोर स्ट्रङ्गर, आइएम भेरी स्ट्रङ भन्ने सोच्नु पर्यो।
2: प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुबरको साहसले सैनिक सेवामा महिलाहरूको लागि नयाँ मानक स्थापित गरिदियो। परिणाम स्वरूप शुरूमा प्राविधिक सेवामा मात्र सीमित महिलाहरूका लागि सेनाभित्र अवसरका अन्य ढोका समेत खुल्न थाले।
3: यसै क्रममा विक्रम सम्बत 2060 देखि साधारण सेवातर्फ पनि महिलाहरूलाई भर्ना लिन थालियो। यस क्रममा उनीहरूले पुरूष सरह कठिन सैनिक तालिम गर्नुका साथै पुरूष सरह नै समान अवसर पाउन थाले। यसले सेवा प्रवेश गरिसकेकाहरूका लागि मात्रै होइन, सेवा प्रवेश गर्न चाहनेहरूका लागि पनि उत्प्रेरणा प्रदान गरेको छ। नेपाली सेनामा विद्यावारिधि गर्ने पहिलो महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री नर्मदा थापा
13: समान अवसर र कार्य वातावरणले चाहिँ पक्कै पनि आत्मसम्मान र कार्यशैलीमा कार्य कौशलतामा पक्कै पनि त्यसले असर त पार्छ नै होइन. अब हामीले जागिर खाँदाखेरि त्यति बेला फिमेलहरू एकदमै कम थियो, अलिकति प्रोफेसनल्ली चाहिँ एज अ टेक्निकलपट्टि र अनि प्याराफोल्डरहरू थियो. प्रोफेसनल्ली चाहिँ डिस्क्रिमिनेसन हुन्थेन एज अ पोलिसी लेभलमा. संस्थागत अवसर हुन्छ जस्तो पोलिसी नियम कानुनहरू विषयमा होइन, अर्को व्यक्तिगत हुन्छ, अर्को चाहिँ सामाजिक हुन्छ. त्यसमा चाहिँ संस्थागत रूपमा चाहिँ हामीलाई कहिले पनि त्यो डिस्क्रिमिनेसन फिल भएन, किनभने एउटै नियम लाग्थ्यो, रेगुलेसन नियमहरू सबै एउटै थियो. राम्रो काम गर्ने प्रोत्साहन पाउँथ्यो, नराम्रो काम गर्ने त्यही अनुसारको हुन्थ्यो. मेल र फिमेलमा कुनै पनि त्यसको थिएन. संस्थागत रूपमा डिस्क्रिमिनेसन कहिले पनि भएन. त्यसमा त अझै फिमेलहरूलाई उनीहरूले अलिकति कम छ भनेर सपोर्टै गर्थे त्यति बेला.
2: महिला सहभागिताको सुनिश्चितता समग्र संस्थाको क्षमता र दक्षताको विषय समेत हो. सोही तथ्य अनुरूप नेपाली सेनामा विक्रम सम्बत 2022 प्याराफोल्डर, 2026 डाक्टर र 2055 कानूनी सेवामा महिला सैनिकहरू प्रवेश गर्न थाले. विक्रम सम्बत 2060 सैनिक सेवाका विभिन्न पदहरूमा महिला सैनिकहरू भर्ना गर्न थालिएकोमा 2061 सालबाट अधिकृत क्याडेटमा समेत महिला सहभागिता हुन थाल्यो.
3: हाल नेपाली सेनामा करिब 10% महिला सैनिकहरू सेवारत छन्. पछिल्लो समय नेपाली सेनामा महिलाहरूको आकर्षण समेत उस्तै बढ्दछ. यसलाई थप सुनिश्चित गर्न भर्ना छनौट निर्देशनालय समेत प्रयासरत छ. भर्ना छनौट निर्देशनालयका प्रमुख सेनानी श्री निरज भण्डारी:
14: नेपाली सेनामा महिला भर्नाको लागि सैनिक सेवा नियमावली 2069 नियम 5 रहेको समावेशी तर्फको 20% कोटा महिलाको लागि मात्र भनी सुनिश्चित गरेको छ. साथै महिलालाई खुल्ला तथा अन्य समावेशी कोटामा समेत प्रतिस्पर्धा गर्नको लागि कुनै रोकटोक गरेको छैन. बरु पुरूषको तुलनामा महिलाले अझ बढी समावेशी समूहमा दरखास्त दिन पाउने व्यवस्था रहेको छ. जस्तै पुरूषको लागि आदिवासी, मधेसी र दलित कोटामा कुनै एकमा मात्र दरखास्त दिन पाउने व्यवस्था रहेको छ भने महिलाको हकमा यो व्यवस्था लागू छैन. सैनिक सेवा अन्य सेवाभन्दा फरक प्रकृतिको भएको हुँदा हरेक राष्ट्रहरूमा सैनिक सेवामा भर्नाको लागि शारीरिक मापदण्ड र क्षमतालाई समेत परीक्षा तथा परीक्षणको रूपमा सञ्चालन गर्ने प्रचलन रहेको कुरा तपाईँ हामी सबैलाई अवगत नै छ. महिला भर्नालाई प्रोत्साहन गर्न नेपाली सेनाले महिलाको लागि तोकेको शारीरिक परीक्षणको मापदण्ड पुरूषको तुलनामा केही लचिलो छ. जस्तै उचाइ, वजन लगायत अन्य केही शारीरिक मापदण्डहरू रहेका छन् भने शारीरिक परीक्षाको सम्पूर्ण विधाहरूमा नेपाली सेना महिलाको लागि लचक रहे.
2: हाल सेवामा रहेका र सेवा प्रवेश गर्न इच्छुक महिलाहरूको संख्या जस्तै सेवा पूरा गरी निवृत्ति भरणमा रहेका महिला सैनिकहरूको संख्याले समेत सैनिक सेवामा महिला सैनिकहरूको योगदानलाई पुष्टि गर्दछ.
3: हाल नेपाली सेनामा सेवारत महिला सैनिकहरूमा आदिवासी, जनजाति, मधेसी, दलित, पिछड़िएका क्षेत्र र अन्य समूहबाट प्रतिनिधित्व भइरहेको छ. यो तथ्याङ्कले नेपालको संविधान 2072 परिकल्पना गरे बमोजिम समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा समेत टेवा पुगेको छ. जब सबै लैंगिक र सामाजिक समूहले आफ्नो क्षमता अनुसार राष्ट्र सेवामा योगदान गर्न पाउँछन् तब सैनिक संगठन कानूनी, नीतिगत र व्यावहारिक रूपमै थप शक्तिशाली बन्ने राय व्यक्त गर्नुहुन्छ सैनिक अभियोजन निर्देशक प्रार सहायक रथी श्री इभिता राणा.
15: नीतिगत तथा व्यावहारिक दृष्टिकोण पक्ष सम्बन्धमा हेर्दा नेमावलीमा तोकिएको महिला 20%, आदिवासी जनजाति 32%, मधेसी 28%, दलित 15%, दुर्गम क्षेत्र 5% व्यवस्थाले राज्यले लिएको ठोस लक्ष्यहरूको नीतिलाई मापन योग्य र जवाफदेही बनाउँदै कार्यान्वयनमा पारदर्शिता ल्याएको देखिन्छ. सैनिक ऐन र सैनिक सेवा नियमावलीमा रहेको कानूनी, नीतिगत रूपमा संवैधानिक समावेशी सिद्धान्त र भर्ना छनौट प्रक्रियामा आरक्षण व्यवस्था जस्ता व्यावहारिक पक्ष यी तीनैवटा तहमा भएको व्यवस्थाले नेपाली सेनालाई समानुकूल, समावेशी र जनविश्वास योग्य संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ.
2: सैनिक सेवामा रही महिला सैनिकहरूले राष्ट्रको मात्र सेवा गरेका छैनन्, शान्ति सैनिकका रूपमा खटी नेपाल र नेपालीको प्रतिष्ठा समेत बढ़ाएका छन्. यसरी खटिएका महिला सैनिकहरूले संयुक्त राष्ट्र संघीय मिशनको उद्देश्य पूरा गर्न टेवा पुर्याइरहेका छन्. नेपाली सेनाले पहिलो पटक संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा खटाएको महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री सरिता केसी आफ्नो अनुभव राख्दै भन्नुहुन्छ.
13: सबैले गाह्रो हुन्छ, लडाइँ हुन्छ, केटीहरूलाई बस्नु सबै अवस्थामा गाह्रो होला भन्ने जस्तो कुरा गरेको थियो, तर जाने भनेर मनसाय बनाएर गइसकेपछि चाहिँ त्यस्तो कुनै पनि अप्ठ्यारो महसुस भएन। हाम्रो कन्टिन्जेन्टमा जुन थियो सबैजना एकदम खेली, पहिलो पटक महिलाहरू आएको छ भनेर मसँग एकजना सैनिक उपचारिका पनि हुनुहुन्थ्यो, हाम्रो चाहिँ एकदमै राम्रो अनुभव रह्यो। हाम्रो महिलाहरूले लेबनन जस्तो ठाउँमा ज्यादातर जनसङ्ख्या पनि महिलाहरू नै, केटाहरूलाई त कि त बिचारिएको अवस्था अथवा वैदेशिक रोजगारीमा गएको अवस्था थियो, त्यस कारणले महिला र बालबालिकाहरू धेरै हुनुहुन्थ्यो। उहाँहरू महिलालाई देख्ने बित्तिकै एकदम सहज हुने, किनभने

0: भने हाल नेपाली सेनाबाट विश्वभर जम्मा 9 संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा 4083 फौज खटिएकोमा 1 रथीवृन्द र 58 अधिकृत 39 पदिक र 208 अन्य दर्जा गरी महिलाको मात्र संख्या 306 रहेको छ। हालसम्म 2619 नेपाली महिला सैनिकले विश्व शान्ति स्थापनार्थ योगदान दिइसकेका छन्। यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली महिला सैनिकहरूले हरेक जिम्मेवारीमा रहेर कार्य गर्दै आफूलाई प्रमाणित गर्दै आएका छन्। यिनै मध्ये एक हुनुहुन्छ प्राविधिक सहायक रथी डाक्टर श्री सुधा सेन। उहाँको नाम नेपालको तर्फबाट तेक्वान्दोमा पहिलो ब्ल्याक बेल्ट होल्डर महिला, नेपाली सेनाकै पहिलो महिला डेन्टल सर्जन र संयुक्त राष्ट्रसंघको कंगो मिशनमा नेपालको तर्फबाट पहिलो महिला सैनिक पर्यवेक्षक बनेर नेतृत्व गर्ने महिला सैनिकका रूपमा परिचित छ। उहाँ नेपाली सेनाले गरेको विश्वास र दिएको अवसरप्रति गौरव व्यक्त गर्दै भन्नुहुन्छ।
1: फिल गराएपछि त्यहाँ गएर राम्रोसँग काम गर्यो भने सक्सेसफुली गर्न सक्यो भने नेपाली महिला अफिसर्सहरूलाई कन्टिन्यू दिने र गर्न सकेन भने नपठाउने भन्ने हिसाबले मलाई पठाएको हुनाले एकदमै इट वाज अ च्यालेन्जिङ फर मी। यो नेपालको मात्र होइन, यो 7 कन्ट्रीबाटै म फर्स्ट हो। म गएपछि मात्र इन्डियाले पनि, म चाहिँ 2004 गएको हो र इन्डियाले चाहिँ 2005 पठायो इन्डियन फिमेल अब्जर्भर, अनि म फर्केर आइसकेपछि नेपाली फिमेल अफिसर्सहरूलाई कन्टिन्युटी दिन थाल्यो। मेरो आफ्नो एक्सपिरियन्समा पनि मलाई एकदमै मलाई सहज भयो त्यहाँको लोकल मान्छेहरूसँग त्यहाँ घुलमिल गर्ने, उनीहरूको समस्याहरू बुझ्ने, अनि फेरि युएनमा हाम्रो जुन हेडक्वार्टर हुन्छ नि सेक्टर हेडक्वार्टरहरूमा हामीले त्यो इन्फर्मेसन पठाउने हामी गऱ्यौँ होइन। त्यति मात्र होइन कि अब त्यहाँको लोकल जुन समस्याहरू हुन्छ महिलाहरू बाल बालिका मात्र म नभएर त्यहाँको होल कम्युनिटीलाई सहयोग पुर्याउने खालको सहयोगहरू नेपाली सेनाबाट मैले धेरै देखेँ, आफू पनि एकदमै इन्भल्भ भएको थिएँ।
2: डाक्टर श्री सुधा सेनले भन्नुभए झैं द्वन्द्वग्रस्त मुलुकहरूमा महिला र बाल बालिकाको सुरक्षामा महिला सैनिकहरूको भूमिका प्रशंसित छ। यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली महिला सैनिकहरूले पुर्याएको योगदान र यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको भूमिकालाई थप विस्तार गरेको छ।
0: नेपाली सेनाले महिला सैनिकहरूको वृत्ति विकासका लागि पुरूष सरह अवसरहरू प्रदान गर्दै आएको छ भने महिला सैनिकहरूले समेत आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्दै आएका छन्। त्यसैको उदाहरण हुनुहुन्छ वीरेन्द्र अस्पतालकी कमाण्डान्ट सहायक रथी डाक्टर श्री नम्रता महरा रावल। उहाँले वीरेन्द्र अस्पतालको कमाण्डिङ भूमिका कसरी निर्वाह गरिरहनु भएको छ त?
3: वीरेन्द्र अस्पताल नेपाली सेना स्वास्थ्य को एउटा मुटु नै हो। यो जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण छ भन्ने राम्ररी बुझेको छु। यसलाई चाहिँ नि अब कुशलतापूर्वक सम्हाल्न म मुख्य रूपमा टिमवर्क, अनुशासन र निरन्तर सुधारलाई नै आधार मानेको छु। र मैले अस्पतालको नेतृत्व गर्दा हरेक चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीहरूलाई पनि आफ्नो परिवारको सदस्य जस्तै सम्झिन्छु र उहाँहरूसँग नियमित छलफल, स्पष्ट लक्ष्य निर्धारण र प्रत्येकको क्षमताको सम्मान गर्दै म अगाडि बढ़िरहेको छु। साथै अब चुनौतीहरूलाई चाहिँ अवसरमा बदल्ने मेरो एकदम विश्वास छ। चाहे स्रोत साधनको कमी होस् या आपतकालीन अवस्था, यो सम्पूर्ण टीमको समर्पण, नेपाली सेनाको मार्गदर्शन र राष्ट्रपतिको कार्यबोधले नै यो नेतृत्व सम्हाल्न सम्भव भएको जस्तो लाग्छ। नेपाली सेनाले मलाई यो महत्वपूर्ण जिम्मेवारी दिँदा मलाई महिला नेतृत्वलाई नै प्रमाणित गर्ने मौका दिएको छ। यो अवसरलाई अधिकतम सदुपयोग गर्दै अस्पताललाई अझ प्रभावकारी, आधुनिक र सेवामुखी बनाउन निरन्तर प्रयत्नशील हुनेछु।
2: हरेक क्षेत्रमा अब्बल रहेका महिला सैनिकहरू सैनिक संगठन र राष्ट्रकै लागि गौरवका पात्र हुन्। यो तथ्यलाई पुष्टि गर्ने कैयौं दृष्टान्त मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई महिला सैनिकहरूले हासिल गरेको सफलतालाई पनि लिन सकिन्छ।
4: म कराचेको चाहिँ काटा इभेन्टमा छु अहिले। सबै गेम आफ्नो आफ्नो तरिकाले सबैलाई गाह्रो नै हुन्छ। अब मेहनत पुगी गरियो भने, राम्रो मेहनत गर्यो भने चाहिँ एक दिन अवश्य सफलता हासिल गर्न सकिन्छ। नेपालमा चाहिँ अब डाइरेक्टली इन्टरनेसनल गेम खेल्न पाइँदैन, त्यसको लागि हाम्रो यहाँ सेलेक्सन हुन्छ। नेपालमा फर्स्ट हुनुपर्छ, जो फर्स्ट हुन्छ उसले चाहिँ इन्टरनेसनल गेम खेल्न पाइन्छ। अब त्यो फर्स्ट हुनलाई पनि त हामीले मेहनत गर्नुपर्छ, अथवा मेहनत बिना त्यो कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौँ। त्यसको लागि चाहिँ अब मैले चाहिँ दिनमा 2 टाइम ट्रेनिङ गर्छु, त्यसको बाहेक चाहिँ अरू म टाइम चाहिँ रेस्ट गर्छु, पढ्छु।

0: आफ्नो कामहरू गर्छु, दुःख गरेर आएको त कोही पनि हुँदैन, सबैले दुःखै गर्नुपर्छ एउटा राम्रो एचिभमेन्ट पाउनको लागि। अब म भन्दा पछाडिको मेरो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ दुःख गर्नुहोस् तर राइट तरिकाको दुःख गर्नुहोस् कि। मान्छेहरूले दुःख यति धेरै गर्छ कि तर सही तरिकाको दुःख गरेन भने चाहिँ आफ्नो सफलता हासिल गर्न सकिँदैन। त्यही भएर मेहनत चाहिँ गर्नुहोस्, मेहनतका साथ साथ टाइममा सुत्ने, टाइममा खाने, टाइममा उठ्ने, साथसाथ एजुकेसन पढाइलाई पनि सँगै लग्यो भने चाहिँ त्यो मान्छे चाहिँ पछि गएर राम्रो हुन्छ भन्छु म चाहिँ।
1: महिला सैनिकहरूको योगदानको चर्चा गर्दा विभिन्न विपदका घडीमा महिला सैनिकहरूले गरेको सेवा अर्को उल्लेखनीय पक्ष हो। कोविड 19 को महामारीका बेला ज्यानको जोखिम मोलेर सब व्यवस्थापन जस्तो संवेदनशील जिम्मेवारीमा नेपाली सेनाका महिला सैनिकहरूले प्रदर्शन गरेको साहस र मानवीय सेवाले समाजमा एउटा मानक स्थापित गरेको थियो। यस्तै मानक स्थापित गरेको अर्को विधा हो बम डिस्पोजल। यो काम गर्दै आउनुभएकी अमलदार जयन्ती अवस्थी भन्नुहुन्छ,
2: तालिममा जुन हामीले फिल गर्छौं त्योभन्दा त रियल ग्राउन्डमा अलिकति गाह्रो अनि डिफरेन्ट नै हुन्छ। रियल सिनारियोमा तिमीहरूले यो कामहरू गर्नुपर्छ, गर्न सक्छौ भन्ने एउटा हौसला दिएर न त्यहाँ पठाउनुहुन्छ, हामी त्यही अनुसार काम गरि पनि राखेका छौँ। अहिलेसम्म चाहिँ एक्सप्लोसिभ भनेको त अलिकति त्यो ट्रेन्ड जानेको छौँ, हिजोको दिनमा यस्तै आइडी भेटेको थियो आज पनि त्यही छ भनेर भन्नै सकिँदैन। त्यस्तै प्रकृतिको देख्दा देखे पनि त्यसको अब मेकानिजमहरू फरक हुँदाखेरि मान्छेलाई डर लागिरहेको हुन्छ, अब हामीलाई पनि त्यस्तो फिल हुन्छ। तर त्यहाँ गएर काम गर्ने गर्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो एउटा प्रेसर पनि हुन्छ कि, र मलाई यसरी सिकाएको छ मेरो इन्स्ट्रक्टरले, लेडिज भए पनि मलाई लेडिज भनेर फरक छुट्याएको छैन र फिल्डमा पनि मैले त्यो देखाउनु पर्छ भन्ने एउटा सोच आउँछ, त्यही अनुसार गर्दाखेरि खुसी लाग्छ।
3: सैनिक सेवाका सबै क्षेत्रमा पुरुष तरह महिला सैनिकहरू पनि संलग्न भई उत्कृष्ट कार्यदक्षता प्रस्तुत गरिरहेका छन्। विशेषतः चुनौतीपूर्ण पेशाका रूपमा परिचित सैनिक सेवामा रही महिला सैनिकहरूले आफूलाई प्रमाणित गरेका हुन्। यस प्रकारको व्यावसायिकता र राष्ट्रप्रतिको निष्ठाले समाजका अन्य क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि उत्प्रेरणा जगाइरहेको बताउनुहुन्छ महिला आयोगकी अध्यक्ष माननीय श्री कमला पराजुली।
4: नेपाली सेनामा महिला सैनिकहरू बढ्ने भन्ने कुरा त एकदमै खुसीको कुरा हो। हामीले थाहा पाउँदा धेरै अगाडि नेपाली सेनामा चाहिँ प्राविधिक पदहरूमा मात्रै महिलाहरूलाई राख्ने, पछिल्लो चरणमा आएर अझ महिला सैनिकहरू माथिल्लो पदमा पनि जानु भनेको चाहिँ आम महिलाहरूलाई चाहिँ एउटा हौसला पकाउनु भएको छ। अर्को भनेको चाहिँ त्यो सैनिक संगठनभित्रै पनि लैङ्गिक मैत्री भएको भन्ने पनि हामीलाई एउटा चाहिँ अलिकति राम्रो लागेको छ। अब सैनिक संगठनभित्र कार्यस्थल कति लैङ्गिक मैत्री छ, त्यहाँ हुनुभएका महिलाहरू उहाँहरूले कति आफूलाई लैङ्गिक मैत्री कम्पिटेन्ट भएर काम गर्ने सहज वातावरण महसुस गर्नुभएको छ भन्ने कुराले चाहिँ पनि आम महिलाहरूलाई प्रभाव पार्ने त्यो पेसाप्रति चाहिँ होइन सैनिकमा महिलाको आकर्षणको कुराहरू। त्यसैले महिला आयोगले हामीले हेर्दाखेरि आम महिलालाई त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरामा सकारात्मक सन्देश दिएको छ। अर्को भनेको एउटा चाहिँ महिलाहरूको एउटा हिम्मत आत्मविश्वासका कुराहरूलाई पनि बढाएको छ।
1: यसरी सैनिक सेवामा महिला सैनिकहरूको सहभागिता र योगदानले एकातिर नारी सशक्तिकरण गरिरहेको छ भने सैनिक संगठनलाई समेत समावेशी र बलियो बनाएको छ। तसर्थ इतिहासदेखि वर्तमानसम्म विभिन्न क्षेत्रबाट सैनिक सेवामा समर्पित भएकाहरू धन्यवादका हकदार हुनुहुन्छ।
5: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता,
6: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
10: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल 98615349444
13: र 029590155।
14: More style, more design. Total Tailors.
15: Aayo sabko ghar ghar maayo.
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432578441 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
19: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
20: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
19: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
20: दाँत खुल्ने, दाँत सफा गर्ने,
19: दाँतको एक्सरे गर्ने,
20: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
19: झिक्न मिल्ने आरपीडी लगाइने,
20: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
19: बाङ्गो टिङ्गो दाँत मिलाइने,
20: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
19: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
20: सम्पर्क नम्बर 029590667 र 98422667।
21: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
13: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
21: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
21: दाँत नदुखाइ खोल्ने,
13: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
21: दाँतको एक्सरे सुविधा,
13: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
21: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
21: ध्यान दिनै पर्ने कुरा,
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
21: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
20: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
22: ए निशा,
0: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ भाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 9852160580 र 9841080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा।
22: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
23: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
22: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
23: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
22: प्रोप्राइटर लक्ष्मी काफले
23: सम्पर्क 9843447262
22: 9010555585
23: र वाट्सएप नम्बर 9852028646।
24: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
25: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
24: सम्पर्क नम्बरहरू 0295604 र 9852076131। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: जिन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनको सीमा खस्यो, कम्तीमा 3 जना बेपत्ता। आउँदो 3 दिन देशभर मनसून सक्रिय रहने, सतर्क रहन आग्रह।
5: मधेसमा जलस्रोत संकट बढ्दै 60% हात्ती पम्पमा पानी सुकेको संसदीय समितिको ठहर। सूर्य क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव।
6: खाना पकाउने ग्यासको अभाव र महँगी बारे राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण। ठगी र अस्वाभाविक मूल्य वृद्धि विरूद्ध कार्ययोजना बनाइरहेको सरकारको भनाई।
7: ठगी त्यो किसिमको कालोबजारी या कृत्रिम अभावहरू सिर्जना हो भने त्यो किसिमको कारवाहीको लागि अगाडि बढाउने भन्ने प्रकारले नै कार्ययोजना बनाउँदैछौ। सकेसम्म गुनासो कसरी कम गर्ने भन्नेमै हामी चाहिँ ध्यान छौ।
5: अमेरिकासँग तत्काल कुनै वार्ता नभएको इरानको भनाई, हर्मुज खुल्ला नरहेको स्पष्टोक्ति।
6: र नेपाल भलिबल संघको चालु आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक, फिफा अध्यक्ष इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 2 नवलपुर घाट नजिक मध्य पहाड़ी लोकमार्गबाट प्रदेश 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ। बिहान झण्डै 11:30 बजे सड़कमा रोकिराखेको कारलाई काठमाण्डुबाट ओखलढुङ्गातर्फ गुडिरहेको यात्रुवाहक बसले ठक्कर दिँदा नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कारमा स्थानीय बासिन्दा गणेश थापा, स्थानीय ठेकेदार दिलबहादुर तामाङ र चालक रहेका सूचना प्राप्त भएको। घटनास्थलमा पुग्नुभएका गोलन्जोर 2 का वडा अध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार कारमा थप 1 जना समेत रहेको अनुमान छ। खोजीका लागि शस्त्र प्रहरीको गोताखोर टोली सहित स्थानीय बासिन्दा र प्रहरी खटिएका छन्। सुनकोशीमा आएको बाढ़ीका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यसैबीच रोमानियामा रेल दुर्घटनामा परि 2 जना नेपालीको ज्यान गएको छ। रोमानियाका संचार माध्यमले 25 र 36 वर्षका नेपाली नागरिकको ज्यान गएको तर पहिचान भने खुल्न बाँकी रहेको जनाएका छन्। उनीहरू हिँड्दै गर्दा रेलले ठक्कर दिएको बताइएको छ। रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनमा रहेको नेपाली दूतावासले पनि दुर्घटनाबारे जानकारी आएको तर ज्यान गुमाउनेको पहिचान भने खुलि नसकेको जनाएको छ। रोमानियामा झण्डै 50,000 नेपाली कामदार रहेका अनुमान छ।
6: बाँकेको भगवानपुर र सुनसरीको धरानमा आज दिउँसोपछि मुसलधारे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 3 घण्टामा भगवानपुरमा 102 मिलिमिटर र सुनसरीमा 84 मिलिमिटर वर्षा मापन भएको छ। अहिले पूर्व तराई र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा वर्षा केन्द्रित भएको छ। पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी तथा हिमाली क्षेत्र बाहेक देशका सबैजसो ठाउँमा पानी परेको विभागले जनाएको छ। यसैबीच आउँदो तीन दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका एक दुई ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा आरी घोप्टे वर्षा हुन सक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका एक दुई ठाउँ र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा आज राति अर्थात आरीघोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। भोलि र पर्सी पनि देशभर मनसून सक्रिय रहनेछ।
5: मध्य प्रदेशमा खानेपानीको संकट झन भयावह बन्दै गएको र 60% भन्दा बढ़ी हातेपम्प सुकिसकेका राष्ट्रिय सभाको एक समितिले निष्कर्ष निकालेको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा पेश भएको मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 अनुसार मध्यमा पानीको संकट गहिरिएको पाइएको हो। समितिका सभापति कृष्ण प्रसाद पौडेलका अनुसार भूमिगत जल स्तर 2-3 मिटरसम्म घटेका कारण मध्यका 8 जिल्लामा हातेपम्प इनार र ट्यूबवेल सुकेका छन्। धनुषाको हंसपुर जस्ता ठाउँमा त 90% हातेपम्प सुकेको प्रतिवेदनमा भनिएको छ। जलवायु परिवर्तन, चुरे भावर क्षेत्रको विनाश र गिटी बालुवाको अनियन्त्रित उत्खननका कारण प्राकृतिक रूपमा पानी पुनर्भरण हुन नसक्दा यो संकट निम्तिएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको खडेरीका कारण देशभरको भूमिगत जल भण्डारणमा झण्डै 3675 मिलियन घनमिटर कमी आएको छ। मध्य प्रदेश सरकारले 2082 सालको असारमा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र र स्थानीय सरकारले साउनमा 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेपछि समितिले यो अध्ययन गरेको हो। समितिले संकट समाधानका लागि केवल आपतकालीन राहतमा मात्र सीमित नभई मधेसको जल प्रणालीको मेरुदण्ड मान्ने चुरे क्षेत्रको संरक्षण, बजेटको व्यवस्थापन र दीर्घकालीन जल सुरक्षा नीतिको तत्काल कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ।
6: झण्डै एक हप्ता अशान्त बनेको मध्य प्रदेशमा चहल पहल बढ़दै गएको छ। सुनसरीको घटनापछि गएको सोमबारदेखि नै डर बढ़ेकोमा सिराहाको गोल बजारमा गणेश यादवको ज्यान गएपछि बिहिबारदेखि मध्य प्रदेश तनावग्रस्त बनेको थियो। गएको शुक्रबार गृहमन्त्री सुधन गुरूङ र पीड़ित परिवार बीच लिखित सम्झौता भएपछि मध्य प्रदेश लयमा फर्किन थालेको हो। धनुषा, सिराहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू तथा निषेधाज्ञा हटेको छ। त्यहाँ गाड़ीहरू सञ्चालन हुनुका साथै बजार सञ्चालनमा आएको छ। स्थानीय विनोद शाहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। यसैबीच सुनसरीका दुईवटा पालिकामा भने आज पनि निषेधाज्ञा कायमै छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको हो। जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद आर्यालले जानकारी दिनुभयो।
5: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 जना तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र लेखा परीक्षक सहित 8 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर 1 रहेको मालिका सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले काठ बिक्रीबाट भएको आमदानी हिनामिना गर्न नक्कली बिल भरपाई तयार पारेको आयोगले जनाएको छ। आर्थिक वर्ष 2082-83 आर्थिक वर्ष 2072-73 दुई हजार 76-77 झाड़ी सफाई, अग्निरेखा निर्माण, वन हेरालुको तलब, भैंसी तथा बाख्रा पालन लगायत काम नै नभएका शीर्षकमा झुट्टा विवरण बनाई 39,12,000 रूपियाँ हिनामिना गरेको अख्तियारको आरोप छ। यस प्रकरणमा आयोगले वन समूहका पूर्व अध्यक्षहरू खिमबहादुर सावद, पदमसिंह सावद र हर्कबहादुर बुढा सहित तत्कालीन सचिव र कोषाध्यक्षहरू विरूद्ध विगो बमोजिम कार्यवाहीको माग दावी गरेको छ। त्यस्तै झुट्टा विवरणका आधारमा लेखा परीक्षण प्रतिवेदन तयार पारेको अभियोगमा रजिष्टर लेखा परीक्षकहरू दिल्लीराम पाठक र प्रेमबहादुर विसी विरूद्ध पनि कैद र जरिवानाको माग दावी गर्दै आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
5: यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माएको आरोपमा सब डिभिजन वन कार्यालय बन्दीपुर सिराहाका कार्यालय प्रमुख राम केवल राय विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार काठ उद्योगमा काठ लिएर आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिए बापत विभिन्न वाहना बनाई सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी घुस लिएको आरोपमा राय विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगले 19,000 बिगो कायम गरी त्यही बमोजिम कैद र जरिवाना सजाएको माग दावी गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा चरम मूल्य वृद्धि रोक्ने सरकारी योजना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
12: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
13: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
12: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
13: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
12: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनकोशीमा खस्यो, कम्तीमा 3 जना विपत्ता, आउँदो 3 दिन देशभर मनसून सक्रिय रहने सतर्क रहन आग्रह, मधेसमा जलस्रोत संकट बढ़दै 60% हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर, चुरे क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव, झण्डै 1 हप्ता अशान्त बनेको मधेस प्रदेशमा चहल पहल बढ़दै परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ लगायतका खबर।
6: नेपाल दर्पणमा अब बाँकी खबर, राष्ट्रिय सभामा सांसदहरूले बढ़दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि प्रति सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्। सांसद कृष्ण बहादुर रोकायाले खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढ़ेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताउनुभयो। यस्तै उहाँले खाना पकाउने ग्यासको चरम अभाव भएको भन्दै तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। यस्तै सांसद विष्णु कुमारी सापकोटाले चाडपर्वको मुखमा महँगीले नागरिकको भान्सा प्रभावित भएको बताउनुभयो। पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिले खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी र फलफूल लगायतका वस्तुको मूल्य थप बढ़ने अवस्था सृजना भएको उहाँको भनाइ छ। सांसद श्री कृष्ण प्रसाद अधिकारीले पनि बजारमा तरकारी, फलफूल र अन्य खाद्यान्नको मूल्य वृद्धिले सर्वसाधारणको दैनिक जीवन कठिन बनेको बताउनुभयो। सांसदहरूले बढ़दो महँगी नियन्त्रण र ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार असफल भएको बताएका छन्।
5: केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहँदा उपभोक्ता मारमा परेका छन्। दाल, चामल, तेल, चिनी, तरकारी लगायतमा उपभोक्ताका दैनिक अत्यावश्यकीय सामग्रीको मूल्य वृद्धि स्थितिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ भने पेट्रोल डिजल मट्टितेलको पनि मूल्य बढ़ेको छ। अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायहरूले मूल्य बढ़ाइरहेका छन् भने सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाकली बढ़ेको उपभोक्ता कर्मीहरूको भनाई छ। यस्तो बेला बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले के गर्दैछ भनेर साथी सम्झना महर्जनले विभागका प्रवक्ता तथा सूचना अधिकारी अनिल किरातीलाई सोध्नु भएको छ।
7: पहिलो कुरा त यो मूल्य वृद्धिसँग चाहिँ खासमा भन्ने हो भने वाणिज्य विभागको खास प्रत्यक्ष सम्बन्ध चाहिँ नहुने रहेछ। हामीले चाहिँ बजारमा भएको विषयवस्तुको मूल्य के कति छ त्यो मूल्यमा उपभोक्ताले पाइरहेको छ कि छैन भन्ने हाम्रो कानुनी दायराभित्र हामीले काम गर्छौँ। अनुगमनको हिसाबले मूल्य कसरी बढ़िरहेको छ र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर हामीले एक किसिमले हेर्छौँ। तर टोटल्ली मूल्य नियन्त्रण गर्न चाहिँ हाम्रो दायराभन्दा बाहिर भएको हो। जस्तो किनभने मूल्य चाहिँ पेट्रोलियम पदार्थको आपूर्तिको कारणले पनि बढ्छ। अब पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको ढुवानीसँगै हरेक वस्तुमा मूल्य बढ्ने देखियो होइन। अनि अर्को चाहिँ सरकारको कर नीति पनि अलिकति त्यो अब नयाँ आर्थिक वर्षमा सरकारले लिएको करको नीति पनि पहिलेको आर्थिक वर्षभन्दा अलिकति केही फरक छ। फरकले गर्दाखेरि पनि अब व्यवसायहरूमा चाहिँ अब मूल्य बढाउने त्यस पछाडि उपभोक्ताले चाहिँ हामीले मूल्य महँगो भएको भन्ने फिल गरिरहेका छौँ।
16: अहिले पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र कर नीति यो दुईटा कारण नै हो त यो मूल्य वृद्धिको।
7: त्यो मात्रै होइन अरू पनि छन् कारण त धेरै हुन्छन्। त्यसमा वर्षा अहिले गएर मनसुन अहिले जस्तै मनसुन छ अब बाटोहरू अवरुद्ध हुँदाखेरि खाद्यान्न छ अन्य उपभोग्यता वस्तुहरू काठमाडौँभित्र ल्याउँदा त्यो ढुवानी बढ्ने अब बाटोहरू भत्किएको अलिकति केही समय लाग्ने त्यसले गर्दा अब माग बढ्ने माग भएपछि आपूर्ति कम हुँदाखेरि त्यताबाट पनि बढ्छन्। अब हरेक क्षेत्रको मूल्य बढ्दै गर्दाखेरि उपभोग्य वस्तुहरूमा फ्याक्ट्रीमा त्यो लागत बढ्ने जसले मूल्य राख्नुपर्ने हुन्छ उत्पादनकर्ता या त इम्पोर्टकर्ता दुईटा पक्षले नै उनीहरूको लागतको आधारमा अलिकति मूल्य सुरुको मूल्य नै बढ़िराख्ने भएकोले गर्दाखेरि पनि मूल्य वृद्धि भएको चाहिँ हामीले अनुभव गरेका छौँ। यतिखेर
16: स्वाभाविक मूल्य वृद्धि हो कि अस्वाभाविक पनि भइरहेको छ त यतिखेर
7: अहिले हामीले हेर्दाखेरि अस्वाभाविक केहीमा चाहिँ जस्तै मासुमा हाले अलिकति अस्वाभाविक हामीले अनुभव गर्यौं यो वित्तमा खसीको मासुको विषयमा हेर्दाखेरि अरूमा त अस्वाभाविक रूपमा त्यति धेरै आएको छैन। भर्खरै मात्रै चामल तेल दालहरूमा अलिकति बढ्न थालेको भन्ने कुरा आएको छ।
16: हरेक वर्ष यसरी मूल्य वृद्धि भइरहँदाखेरि चाहिँ यसलाई नियन्त्रण राख्ने हामीसँग त्यो खालको संयन्त्र विकास किन हुन सकेन अथवा यसमा चाहिँ सरकारले ध्यान नदिएकै हो।
7: नीतिहरू बनेका छन् कानूनहरू बनेका छन् संरचनाहरू छन् विभिन्न 10-15 निकायहरूले क्षेत्र अनुसार ठाउँ ठाउँ अनुसार चाहिँ अनुगमन पनि गरिएको छ। तर हामीले अलिकति हजुरले भनेकै विषयमा हेर्ने दीर्घकालीन विषयमा हेर्ने हो भने हामी धेरै सामानहरूको लागि चाहिँ भारतसँग निर्भर छौँ। त्यो दुईटा हाम्रो जोसँग हाम्रो सम्बन्ध छ उनीहरूसँग कूटनीतिक सम्बन्ध राम्रो बनाउनु पर्यो यस्तै राज्यले नै गर्नुपर्छ। त्यस पछाडि अर्को चाहिँ आफैले पनि उत्पादनमा अलिकति हामीले ध्यान दिनुपर्छ। हामीले अत्यावश्यक वस्तुको कुरा गर्यौँ तर हामीसँग चाहिँ अत्यावश्यक वस्तु हुँदाहुँदै पनि धेरै कुरा हामी आफै उत्पादन गर्न सकिरहेका छैनौँ। उत्पादन गर्नको लागि हामीले त्यही किसिमको लगानी त्यही किसिमको नीति अब किसानलाई हो भने किसानलाई उद्योगमा हो भने उद्योगमा कस्तो किसिमको वस्तु हो त्यो वस्तु हिसाबले चाहिँ नीति बनाउने लगानी गर्ने त्यसमा काम गर्नुपर्ने हो। अब हेर्दाखेरि गरिएको जस्तो देखिए तापनि अलिक प्रभावकारी चाहिँ कम छ। र हाम्रो अर्को चाहिँ समन्वय सरकारी तथा गैर सरकारी अनि अब निजी व्यवसायी र उपभोक्ता सबै बीचको समन्वय पनि अलिकति कमजोरी चाहिँ देखिएको छ। त्यो हिसाबले गर्दाखेरि हामीले यो कन्ट्रोल गर्न अथवा कहाँबाट चाहिँ यसलाई व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ मेन कुरा चाहिँ पत्ता लगाउन नसकेको अवस्था चाहिँ छ।
16: व्यवस्थापन र जुन समन्वयको कमजोरी यहाँले औल्याइहाल्नुभयो होइन, यसैलाई चाहिँ यो खाडले पूर्णको लागि चाहिँ कसरी काम हुन्छ र कहिलेदेखि चाहिँ अलिक सहज होला?
7: चाहिँ अब माथिल्लो तहबाट नै राज्यले त्यो किसिमको नीति संयुक्त नीति बनाउनु पर्छ होइन। अब हामीले अहिले कार्यान्वयनको तहमा हेर्ने भने अब बजार लक्षित अनुगमन नै र 4 करोड़ लक्षित अनुगमनको कार्ययोजना बनाइरहेका छौँ। त्यही अनुसारले काम पनि गरिरहेका छौँ। जति ठगी त्यो किसिमको कालोबजारी या कृत्रिम अभावहरू सिर्जना हो भने त्यो किसिमको कारवाहीको लागि अगाडि बढाउने भन्ने तरिकाले नै कार्ययोजना बनाउँदैछौँ। सकेसम्म गुनासो कसरी कम गर्ने भन्नेमै हामी चाहिँ ध्यान छौँ। अब यसको लागि चाहिँ पहल संयुक्त पहल हुनुपर्छ।
5: उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किराती। नेपाल दर्पणमा खबरकै सिलसिला, बितेको जुलाई महिनामा 71,500 भन्दा धेरै विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। मध्य मनसून भएकाले पर्यटन व्यवसायमा अफ सिजन मानिने जुलाई महिनामा 71,775 विदेशी पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्ड तथ्याङ्क छ। बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको भन्दा 2.3% धेरै हो। 2025 जुलाईमा 70,193 जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। यस वर्षको जुलाईमा भारतबाट 23,490 जना पर्यटक आएका छन्। यो कुल आगमनको 32.73% हो। यस्तै चीनबाट 11,079 पर्यटक आएका छन्। युरोपेली देशबाट 9,279 जना र अमेरिकी देशबाट 8,824 जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ।
6: हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 3.62 अंकले घटेर 2681.91 बिन्दुमा झरेको छ। आज फाइनान्स, लगानी, उत्पादन, अन्य र व्यापार समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूह 61 अंकले घटेको छ। आज नेप्से घटे पनि कारोबार रकममा भने बढ़ेको छ। गएको शुक्रबार 3.75 अर्ब रूपियाँको शेयर किनबेच भएकोमा आज 348 कम्पनीका 1.45 करोड़ किता शेयर 4.19 करोड़ 90 लाख रूपियाँमा कारोबार भएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न परिपत्र गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिपत्र गर्दै यस्तो आग्रह गर्नुभएको हो। उहाँका अनुसार पार्टीको प्रथम महाधिवेशन चक्र अन्तर्गत सञ्चालन भइरहेका जिल्ला तथा प्रदेश अधिवेशन सम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता तथा निष्पक्षता कायम राख्न केन्द्रीय निर्वाचन आयोगबाट निर्देशन जारी गरिएको हो। पार्टी विधान अनुसार प्रदेशबाट चुनिएका सभापति सहित 8 जना पदाधिकारी र 900 जना केन्द्रीय सदस्य बाहेक बाँकी पदमा सभापतिको सिफारिशमा केन्द्रीय समिति गर्ने व्यवस्था छ। वरिष्ठ उपसभापति, महामन्त्री सहित 11 जना पदाधिकारी र 51 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ भने प्रदेश तह अन्तर्गत मधेस प्रदेशको अधिवेशन बाँकी छ। यस्तै मधेसका सबै जिल्ला सहित अरू 12 जिल्लामा पनि अधिवेशन हुन बाँकी रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: बर्खाको बेला बाढी, पहिरोको डर हुन्छ,
18: जमीनका धाजाहरू

0: आपको एकमात्र डीटीएच सेवा डिस्क होम, डिश होम, खुशी को कनेक्शन।
1: दात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
2: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दात जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दात निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सकबाट।
1: दात सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेंट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। चितवन राष्ट्रिय निकुञ्जमा दुःख दिँदै आएको जंगली हात्ती धुर्बेको दारा काटेर नयाँ रेडियो कलर जडान गरेपछि पनि निकुञ्जभित्रै बसिरहेको छ। असार 31 गते सुखीभार पोस्ट नजिक नियन्त्रणमा लिएर दारा काटिएको धुर्बेको गतिविधि नियन्त्रण गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हरेक 10-10 मिनटमा डिजिटल अनुगमन गरिरहेका छन्। नियन्त्रणमा लिन प्रयोग गरिएको औषधिका कारण धुर्बे अहिले केही शिथिल बनेको र बस्ती पसेर खासै दुःख नदिएको निकुञ्जले जनाएको छ। तर जुनसुकै समयमा पनि बस्ती छिर्न सक्ने भएकाले निकुञ्ज उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको छ। धुर्बे मानव बस्ती नजिक पुग्नासाथ मध्यवर्ती क्षेत्रका स्थानीयलाई तत्काल सूचना दिने र नेपाली सेना तथा निकुञ्जको टोली पुगेर हात्तीलाई निकुञ्जतर्फ नै धपाउने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको धुर्बेले गएको असार 20 गते राति मात्रै माडीमा एकै परिवारका दुईजनाको ज्यान लिएको थियो।
3: काठमाण्डुको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाण्डु महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सहमति भएको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगलको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। जैविक फोहोरको दिगो व्यवस्थापन र प्रविधि मैत्री प्रयोगका लागि गरेको सम्झौता अनुसार केन्द्रले प्लान्टको अध्ययन, उपकरण जडान र परीक्षण गरी महानगरलाई हस्तान्तरण गर्नेछ। महानगरले बजेट व्यवस्थापन, सञ्चालन र मरमत सम्भारको जिम्मेवारी लिनेछ। 2075 सालदेखि सञ्चालनमा आएर प्राविधिक कारणले बन्द भएको यो प्लान्टबाट दैनिक 3 मेट्रिक टन फोहोरबाट बिजुली, जैविक मल र पानी उत्पादन गर्ने लक्ष्य छ।
4: कञ्चनपुरमा 62 किलोमिटर हुलाकी सड़क निर्माण शुरू भएको 9.5 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2073 सालको फागुनमा 30 महिनाभित्र सकिने गरी 3 चरणमा ठेक्का सम्झौता भए पनि ठेकेदारको व्यवस्थाका कारण सड़क अझै अलपत्र परेको हो। राजमार्ग योजना कार्यालय धनगढ़ीका अनुसार पहिलो र अन्तिम प्याकेजको काम सकिए पनि बीचको बेलौरी बेलदाडी खण्ड भने निर्माण कम्पनीको लापरवाहीका कारण पूरा हुन सकेन। ठेकेदारले काम नगरेपछि सो ठेक्का तोडेर 1.5 महिनाभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताउनुभयो। यसैबीच पचुई क्षेत्रको 1400 मिटर खण्डमा भारतीय पक्षले सीमा विवाद झिकेकाले त्यो भाग छोडेर बाँकी काम अघि बढ़ाइने उहाँले बताउनुभयो। सड़क निर्माण नहुँदा स्थानीयवासी हिलामे सड़कमा शास्ति भोग्न बाध्य छन् भने जनप्रतिनिधिहरूले पनि समयमै काम सक्न माग गरेका छन्।
3: विभिन्न 15 बुधे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाण्डुको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनशन बसेकी नर्स ज्योति राणा भाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्। अनशनको 5 दिन राणा भाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ। यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले राणाभाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र उच्चस्तरीय संवाद मार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। तर अनशनरत राणाभाटले भने स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान राख्नु भएको छ। नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरी अनशनरत राणाभाटको जीवन रक्षाका लागि अविलम्ब कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकासँग अहिले कुनै पनि प्रकारको प्रत्यक्ष वार्ता नभएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

0: आज दुई देशबीच वार्ता हुने बताए पनि इरानले भने अहिले वार्ता नभएको र तत्काल प्रत्यक्ष वार्ताको योजना समेत नरहेको बताउनु भएको हो। हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षित आवागमनका लागि ओमानसँग चलिरहेको वार्ता भने सकारात्मक रहेको तर यसो भन्दैमा अहिले नै हर्मुज खुल्ला भइहाल्ने भन्ने बुझ्न नहुने उहाँको भनाइ छ। हर्मुज जलमार्गको उत्तरतर्फ इरान र दक्षिणी तटमा ओमान छ। इरानमाथि भइरहेका आक्रमणहरू तत्काल बन्द गर्न अमेरिकासँग माग गर्दै प्रवक्ता बगाईले आक्रमण रोकिएपछि वार्ताका लागि सम्भावनाहरू खोजिने बताउनु भएको बीबीसीले जनाएको छ। यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियानले 14 बुधे इस्लामाबाद समझदारी पत्रलाई इरानको विदेश नीतिको भावी आधारका रूपमा व्याख्या गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत उहाँले समझदारी राष्ट्रिय सहमतिका आधारमा बनेको उल्लेख गर्दै यसले इरान क्षेत्र तथा उसका साझेदारहरूको सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। इजरायली संचार माध्यमहरूले मध्यस्थकर्ताहरूले इरान र अमेरिका बीचको समझदारी पुनः सक्रिय गरी हर्मुज जलमार्ग पुनः सञ्चालन गराउने प्रयास गरिरहेको जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज खोल्न सहमति जनाएको दावी गर्दै ठूलो सैन्य कार्यवाही नगर्ने संकेत दिएको एक दिनपछि यस्तो कूटनीतिक पहल सार्वजनिक भएको हो।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको कार्यतालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजन गरेको थियो। नेपाल सन् 2024 को विजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप र राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ।
0: र विश्व फुटबलको सर्वोच्च निकाय फिफामा नेतृत्व संकट गहिरिँदै गएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नु।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505।
9: This is Radio Sankhuwa Sabha 95.5 MHz.
10: औद्योगिक प्रगति। गैर नेपालीले पनि नेपालमा अंग प्रत्यारोपण गर्न पाउने सर्वोच्च अदालतको फैसला, मानवीय र संवैधानिक आधारमा मृगौला प्रत्यारोपण रोक्न नमिल्ने ठहर। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ, तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र जारी गरेको आरोप। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा प्रहरी चौकी बाहिर भएको आत्मघाती विस्फोटमा 17 जनाको मृत्यु, 34 जना घाइते। र नेपाल भलिबल संघको वार्षिक क्यालेण्डर सार्वजनिक, अन्तर्राष्ट्रिय सहित 19 वटा प्रतियोगिता सञ्चालन गरिनेछ।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड.
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा आदिप शिखर, नवीन समाचार र विस्तारमा.
3: सुरुमा कान्तिपुर सविस्तार.
4: कान्तिपुर सविस्तार.
3: मध्यपहाड़ी राजमार्ग निर्माण शुरू भएको 2 दशक पुग्न लाग्दा पनि विभिन्न विवाद, ढिलासुस्ती र स्रोत अभावका कारण आयोजनाले अझै पूर्णता पाउन सकेको छैन. हालसम्म झण्डै 85% मात्र भौतिक प्रगति भएको छ भने बाँकी काम तोकिएको समयभित्र सकिन्छ कि सकिँदैन भन्ने अन्यल छ. सरकारी निकाय बीचको समन्वय अभाव र ठेकेदारको ढिलासुस्तीका कारण आयोजना निर्माणमा पटक पटक म्याद थपिएको छ. कान्तिपुर कर्मी विमल खतिवडा र कृष्ण प्रसाद गौतमले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा.
2: पूर्वको चिवा भन्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म मध्य पहाड़लाई एउटै सड़क सञ्जाल जोड्ने राष्ट्रिय सपना अझै अधुरै छ. निर्माण शुरू भएको लामो समय बितिसक्दा पनि विभिन्न खण्डमा विवाद, ढिलासुस्ती र अधुरा संरचनाले आयोजनाले पूर्णता पाउन सकेको छैन. स्रोत सहमति, रेखाङ्कन विवाद र स्वस्थ निर्माणका कारण आयोजना निर्धारित तालिका भन्दा निकै पछाडि धकलिएको छ. निर्माण थालेको 2 दशक पुग्न लाग्दा भौतिक प्रगति 84.68% मात्र छ. 73.58 करोड़ रूपियाँ खर्च भएको आयोजनामा बाँकी 15.32% काम 2 वर्षभित्रमा सक्नुपर्नेछ. तर सो समयमा पनि काम सकिन्छ सकिँदैन टुङ्गो भने छैन. सरकारले आर्थिक वर्ष 2064-65 मात्र मध्य पहाड़का 26 जिल्लाका 215 बस्ती जोड्ने भन्दै यो आयोजना शुरू गरेको थियो. राष्ट्रिय गौरवको आयोजनामा तत्काल आइपर्ने समस्या विभाग, सरकारवाला, भौतिक पूर्वाधार तथा यातायात, हालको पूर्वाधार विकास मन्त्रालयले समाधान नगरिदिँदा निर्माणले गति लिन नसकेको हो. अहिले पनि निर्माणको कामले सोचे अनुरूप गति भने लिएको छैन. कतिपय ठाउँमा सड़क कहाँबाट बनाउने भनेर रेखाङ्कनकै विषयमा विवाद कायमै छ. गत आर्थिक वर्षमा स्रोत सहमति नपाउँदा सड़क निर्माणको नयाँ ठेक्का हुन सकेन. गत आर्थिक वर्षमा 8 वटा पक्के पुल निर्माणका लागि स्रोत सहमति पाए पनि 5 वटाको मात्र ठेक्का व्यवस्थापन भयो. चालू आर्थिक वर्षमा 3 वटा पुलको ठेक्का हुँदैछ. तोकेको समयभित्र नै समग्र आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको पुष्पलाल मध्यपहाड़ी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक बुद्ध रत्नतोलाधरले बताए. अहिले सम्बन्धित योजना कार्यालयले नै स्रोत सहमति माग्ने अधिकार दिएकाले त्यही अनुसार प्रक्रिया अघि बढ़ाइने निर्देशक तोलाधरको भनाइ छ. आयोजना सकिएपछि 1 करोड़ जनता लाभान्वित हुने अनुमान छ. पूर्वको पाँचथर स्थित चिवा भन्ज्याङबाट पश्चिमको बैतडी स्थित झोलाघाटसम्म 2 लेन कालोपत्र सड़क बढ़ाउने लक्ष्य अनुसार राजमार्ग निर्माणको काम थालिएको हो. समग्रमा 1,879 किलोमिटर सड़क र 137 वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ. अहिलेसम्म राजमार्ग अन्तर्गत 1,113.96 किलोमिटर र 462 किलोमिटर अन्य आयोजना अन्तर्गत कालोपत्रे सड़क निर्माण भइसकेको छ. अझै 283.4 किलोमिटर सड़कको ठेक्का हुन बाँकी छ. गत आर्थिक वर्षमा 44 किलोमिटर सड़क निर्माण गर्न स्रोत सहमति मागे पनि नपाउँदा ठेक्का भने हुन सकेन. चालू वर्षमा 65 किलोमिटर सड़क स्तरोन्नति र 5 पुलको निर्माण सम्पन्न गर्न भने 2,16 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ. यस्तै 137 मध्ये 120 पुलको निर्माणको काम सकिसकेको छ. 5 वटाको ठेक्का भएर र 3 वटाको ठेक्का हुने प्रक्रियामा छ. बाँकी 9 वटा पुलको ठेक्काको सुटसार छैन. आयोजनाको शुरू लागत अनुमान 33.36 करोड़ रूपियाँ हो. संशोधित लागत अनुमान 84.33 करोड़ रूपियाँ पुगेको छ. आयोजना 2064-65 शुरू भएर 2074-75 सक्ने लक्ष्य राखिएको थियो. तर सो अवधिमा काम नसकेपछि समय संशोधन गरी 2079-80 पुर्याए पनि काम नसकेकाले 2084-85 पुर्याइएको छ. तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी आयोजना अघि बढ़ाइएको सड़क विभागका महानिर्देशक विजय जयसीले बताए. उनका अनुसार लमजुङ, रामेछाप लगायत जिल्लाका विभिन्न स्थानमा सड़क निर्माणको विवाद कायमै छ. राजमार्ग अन्तर्गत जाजरकोट रूकुम पूर्व खण्ड जोड्ने भेरी नदीमा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन। मध्य पहाड़ी राजमार्ग अन्तर्गत जाजरकोटको मान्ता भीरमा ट्र्याक खोल्ने सहित अन्य तीन खण्डको कालोपत्रका लागि आर्थिक वर्ष 2075-76 शर्मासिंह ब्रदर्स जेबीले ठेक्का सम्झौता गरेको थियो। चार खण्ड बनाएर 2 अर्ब रूपियाँमा निर्माणको जिम्मा लिएर 4 पटक म्याद थप भइसकेको छ। मुस्किलले कालोपत्रको काम 60% मात्र सकिएको छ। बर्खायामा सड़क अवरूद्ध हुँदा वैकल्पिक मार्गबाट सवारी चलाउनु पर्ने बाध्यता छ। राजमार्ग अन्तर्गत रूकुम पूर्वको पाती हाल्नेदेखि रूपागाड़ खण्ड अन्तर्गतको 13 किलोमिटर सड़क कालोपत्र गर्न 2075 सिद्ध साई भारत महादेव खिम्ती जेबीले 33 करोड़ रूपियाँमा ठेक्का लिएका हुन्। 7 पटक म्याद थपिसकियो, काम भने सकिएको छैन। 7 पटकको म्याद 14 असारमा सकियो, तर निर्माणको काम नसकिँदै अधिकांश सड़कको कालोपत्र भत्किसकेको छ। आयोजना कार्यालय दैलेखले रूकुम पूर्वको पातिहालदेखि अछामसम्मको 440 किलोमिटर खण्ड हेर्दै आएको छ। यसमध्ये रूकुम पूर्वमा 78 किलोमिटर मध्ये 65, रूकुम पश्चिममा 70, जाजरकोटको 85 किलोमिटर मध्ये 58, दैलेखमा 125 र अछामका 65 किलोमिटर खण्ड कालोपत्र भइसकेको छ। तर रूकुम पूर्व र जाजरकोट खण्डको 40 किलोमिटर सड़क कालोपत्र नहुँदा राजमार्ग अधुरै छ। पछिल्लो समय निर्माण सामग्रीको अभाव देखाएर ठेक्का लिने कम्पनीले कालोपत्रको काममा ढिलाइ गरिरहेका छन्। भारतले बिटुमिन बन्द गरेपछि थप समस्या भएको शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माले बताए। उनका अनुसार पहिले 90 रूपियाँ प्रति किलो पाइने बिटुमिनको मूल्य अहिले 150 रूपियाँसम्म पुगेको छ। जाजरकोट खण्डमा स्याउले खोला, कार्की गाउँ मान्ताभीर थलह र कुदु स्याउले खोला खण्डको झण्डै 27 किलोमिटर सड़क कालोपत्रको काम अलपत्र परेको मध्य पहाड़ी राजमार्ग योजना कार्यालय दैलेखको भनाइ छ। लामो समयदेखि कालोपत्रको काम अलपत्र पर्दा यात्रुहरू स्वास्थ्यपूर्वक यात्रा गर्न बाध्य भएको जाजरकोटको छेडागाड़ा नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए। रूकुम पूर्व खण्डमा कालोपत्रको काम मुस्किलले 70% सकिए पनि अधिकांश कालोपत्र भत्किएको योजना कार्यालयका इन्जिनियर अमित मण्डलले जनाए। दैलेख खण्डमा 125 किलोमिटर मध्ये सबै खण्डमा कालोपत्र भइसके पनि सोएडा मनघर खण्डको 10 किलोमिटरमा भने काम कम गुणस्तरको भएपछि ठेकेदारलाई पुननिर्माण गर्न लगाइएको उनले बताए। मान्ताभीरमा 11 वर्षदेखि सड़क निर्माणको काम सकिएको छैन। यहाँ 5 किलोमिटरको ट्र्याक खोलिए पनि सड़कमा ग्रेडिङ नबिल्दा वैकल्पिक मार्ग प्रयोग गरी यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता छ। राजमार्ग अन्तर्गत जाजरकोटको भेरी र रूकुम पश्चिमको चौरजहारी नगरपालिका जोड्ने भेरी नदीको पुल पनि 13 वर्षदेखि अलपत्र छ। पुल निर्माणका लागि 29 असार 2069 वाइपी कन्स्ट्रक्सन ललितपुरसँग 14,84,00,000 रूपियाँमा सम्झौता गरिएको थियो। 10 वर्षसम्म पनि सो कम्पनीले पुल निर्माण नसकेपछि 2079 मंगिरमा ठेक्का तोडिएको छ। पुल नबन्दा मध्यपहाड़ी राजमार्ग हुँदै रूकुम पश्चिम र त्यसभन्दा पूर्वतर्फ यात्रा गर्न सल्यानको सल्ली बजार, जाजरगढ़को रिम्ना तथा रूकुम पश्चिमको सिमले हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। पुलको डिजाइन परिवर्तन गरी सस्पेन्सन मोटरेबल ब्रिजका लागि गत आर्थिक वर्षमा 2 पटक 22 करोड़ रूपियाँको ठेक्का आह्वान गरिएको थियो। मध्यपहाड़ी राजमार्ग भएर दैनिक 300 भन्दा बढी सवारी साधन सञ्चालन भइरहेका छन्। अधिकांश सड़क कालोपत्र भइसकेकाले अहिले सड़क सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको योजना प्रमुख थापाले बताए।
4: कान्तिपुर सविस्तार।
2: सर्वोच्च अदालतले गैर नेपालीले पनि नेपालमा अंग प्रत्यारोपण गर्न पाउने फैसला गरेको छ। सर्वोच्चका न्यायाधीश द्वय सारंगा सुवेदी र निरुप्त हुसेन रोलाको इजलासले झापाको बेलडाङ्गी स्थित शिविरमा बसोबास गर्दै आएकी एक भूटानी शरणार्थी महिलाको मृगौला प्रत्यारोपणको माग गर्दै दायर भएको रिटमा सो फैसला सुनाएको हो। सर्वोच्चको आदेश अब नेपाली बाहेकले पनि नेपालमा मृगौला प्रत्यारोपणको अनुमति पाउनेछन्। भूटानी शरणार्थी सारा गजमेरको मृगौला प्रत्यारोपण गर्ने प्रक्रिया अगाडि बढ़ाउन अदालतले अश्विनी मेडिकल कलेज अनि अस्पतालको नाममा परमादेश जारी गरेको छ। भूटानी शरणार्थी शिविर बेलडाङ्गीमा बसिआएका खरक बहादुर गजमेरले आफ्नी श्रीमती साराको दुवै मृगौला फेल भएपछि प्रत्यारोपणका लागि अश्विनी मेडिकल कलेजमा निवेदन दिएका थिए। तर अस्पतालको मृगौला प्रत्यारोपण स्वीकृत समितिले शरणार्थीको हकमा स्पष्ट कानून व्यवस्था नभएको भन्दै फर्काएपछि विवाद सर्वोच्चसम्म पुगेको थियो। शरणार्थी परिचय पत्र बाहेक अन्य नेपाली नागरिकता वा नाता प्रमाणित पेश गर्न नसकेपछि उनीहरू बाँच्न पाउने हक अन्तर्गत अदालत पुगेको अदालतले सो निर्णय विरूद्ध खरक बहादुर गजमेरले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतले अस्पतालको निर्णय बदर गर्दै मानवीय र संवैधानिक आधारमा मृगौला प्रत्यार्पण रोक्न नमिल्ने ठहर गरेको छ। अदालतले निवेदकहरू नेपाली नागरिक नभए पनि उनीहरूको स्वास्थ्य उपचारको हक जीवनको हकसँग जोड़िएको फैसलामा भनेको छ।
3: परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र जारी गरेको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डमा राहदानी कसूर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उनी उपस्थित नभएकाले अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो। सोही पक्राउ पूर्जीका आधारमा सीआईबीले भट्टराईलाई पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराई थप कानूनी प्रक्रिया अघि बढ़ाइने प्रहरीले जनाएको छ। 17 वर्ष अघि 5 तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा यात्रा अनुमति पत्र जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई विरूद्ध राहदानी कसूरमा मुद्दा दायर भएको हो।
2: रोमानियाको पूर्वी शहर बकाउमा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु भएको छ। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। सो घटना त्यहाँको स्थानीय समय अनुसार आइतबार बिहान भएको हो। बकाउ स्थित आपतकालीन अवस्था निरीक्षण कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार आइतबार बिहान 3:21 आसपासमा तिमी यही सड़क क्षेत्र स्थित रेलमार्गमा हिँडिरहेका दुईजनालाई रेलले ठक्कर दिएको थियो। घटना लगत्तै एम्बुलेन्स उद्धार कर्मी तथा चिकित्सकको टोलले घटनास्थलमा परिचालन गरिएको थियो। घटनाबारे अनुसन्धान शुरू गरिएको रोमानियाली प्रहरी र रेलवे अधिकारीहरूले जनाएका छन्।
3: सिन्धुलीको फिकल गाउँपालिका दुई नवलपुर स्थित मध्यपहाड़ी लोकमार्गमा आज एउटा जीव सुनकोशी नदीमा खसेको छ। जीव दुर्घटनाको खबर भएपछि खोजीको लागि विपद व्यवस्थापन वेस्ट खुरकोटबाट गोताखोर सहितको टोली परिचालन भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। खोटाङबाट काठमाण्डौतर्फ आउँदै गरेको कारलाई काठमाण्डौबाट खलडुंगातर्फ जाँदै गरेको बसले ठक्कर दिएपछि जीप सड़कबाट अन्दाजी 30 मिटर तल सुनकोशी नदीमा खसेको बताइएको छ। सो गाड़ीमा सवार सिन्धुपाल्चोक बस्ने दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका एकका 28 वर्षीय गणेश थापा र पतन नखुलेका अर्का एकजना समेत बेपत्ता भएका छन्। बसका चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हाम्रा सहकर्मीले जनाएका छन्।

0: एलजीले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: कान्तिपुर डायरीमा अब वाक्य प्रसंग नेपालले पछिल्लो 2 दशकमा किशोरा अवस्थाको गर्भधारण र सन्तान जन्मदर 35% घटाएको छ यो विषयमा नेपालले भारत सहित समान सामाजिक आर्थिक अवस्था भएका देशहरूलाई पछि पारेको छ कानूनी तथा नीतिगत सुधार स्वास्थ्य सेवा विस्तार शिक्षा र सशक्तिकरणमा लगानी तथा सहकार्य नेपालको उपलब्धिका मुख्य कारण हुन् यद्यपि नेपालमा अझै आर्थिक अवस्था शिक्षा धर्म भौगोलिक क्षेत्र र जातीय आधारमा गर्भधारण दरमा ठूलो असमानता देखिएको छ कान्तिपुर कर्मी अर्जुन पौडेलले तयार पारेको सामग्री अबको क्रममा
4: नेपालले पछिल्लो 2 दशकको अवधिमा किशोरावस्थाको गर्भधारण र सन्तान जन्मदर 35% घटाएर भारत सहित समान सामाजिक आर्थिक अवस्था भएका अन्य धेरै देशलाई समेत पछि पारेको एक अध्ययनले देखाएको छ नेपालमा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सुधार शीर्षकको अध्ययन प्रतिवेदन अनुसार 15-19 वर्ष उमेर समूहका प्रत्येक 1000 किशोरी मध्ये बच्चा जन्माउने दर हाल 71 रहेको छ जुन 2001 थियो सो अध्ययन सेन्टर फर रिसर्च अन इन्भाइरोन्मेन्ट हेल्थ एण्ड पपुलेसन एक्जिभिटिज अफ्रिकन इन्स्टिच्युट फर पोलिसी डेभलपमेन्ट र एक्जेम्प्लस इन ग्लोबल हेल्थले संयुक्त रूपमा तयार पारेका हुन् यसै गरी सोही अवधिमा किशोरावस्थाको गर्भधारणको दर 56% घटेर 14% पुगेको प्रतिवेदनमा उल्लेख छ यस अवधिमा नेपालले दशक लामो सशस्त्र द्वन्द लामो राजनैतिक अस्थिरता विनाशकारी भूकम्प र कोविड महामारी लगायतका चुनौतीहरूको सामना गरेको अध्ययनका प्रमुख अनुसन्धानकर्ता डाक्टर महेश पुरीले बताए यी सबै चुनौतीका बावजूद पनि नेपालले किशोरावस्थाको गर्भधारण र सन्तान जन्मदर घटाउन उल्लेखनीय प्रगति गरेको उनको भनाइ छ यो अध्ययन एक्जेम्पल्स इन एडोलेसेन्ट सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थ एण्ड राइट्स अन्तर्गत धेरै देशमा एकैपटक गरिएको यसमा क्यामरून घाना रुवान्डा मलावी भारत र नेपाल समावेश छन् अध्ययनको उद्देश्य किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा उल्लेखनीय प्रगति गरेका न्यून तथा निम्न मध्यम आय भएका देशहरूको पहिचान गर्नु रहेको जनाइएको छ अध्ययन प्रतिवेदनले उल्लेख्य प्रगति देखाए पनि परिवारको आर्थिक अवस्था शिक्षा धर्म भौगोलिक अवस्था र जातीय आधारमा ठूलो असमानता रहेको पनि देखाएको छ प्रतिवेदन अनुसार नेपालमा सम्पन्न परिवारका किशोरीमा गर्भधारणको दर सबैभन्दा कम छ भने गरीब परिवारका किशोरीमा यो दर बढ़िरहेको छ नेपालमा सम्पन्न परिवारका किशोरीमा गर्भधारणको दर सबैभन्दा कम छ भने गरीब परिवारका किशोरीमा यो दर बढ़िरहेको छ त्यसै गरी औपचारिक शिक्षा नलिएका वा प्राथमिक तहसम्म मात्र पढ़ेका किशोरी माध्यमिक वा सोभन्दा माथिको शिक्षा हासिल गरेका किशोरीको तुलनामा किशोरावस्थामै गर्भवती हुने सम्भावना बढ़िरहेको अध्ययनले देखाएको छ यस्तै दलित र मुस्लिम समुदायका किशोरीमा ब्राह्मण समुदायका किशोरीको तुलनामा गर्भधारणको दर उच्च रहेको पाइएको छ मुस्लिम समुदायमा यो दर सन् 2016 2022 23% स्थिर रहेको थियो जुन धार्मिक समुदायहरूमध्ये सबैभन्दा उच्च हो सन् 2006-2022 अवधिमा मधेस र कर्णाली प्रदेशमा किशोरावस्थाको गर्भधारणको दर सबैभन्दा बढ़ी देखिएको थियो यसले राष्ट्रिय स्तरमा किशोरावस्थामा हुने गर्भधारणमा सुधार भए पनि सबै प्रदेशमा समान रूपमा प्रगति नभएको संकेत गर्छ किशोरावस्थाको गर्भधारण र सन्तान जन्मदर उल्लेखनीय रूपमा घटे पनि अनिच्छित गर्भबाट जन्मिने सन्तानको अनुपात भने सन् 2001 25% बढ़ेर सन् 2022 31% पुगेको छ प्रतिवेदन अनुसार सम्पन्न परिवारका किशोरीमा अनिच्छित जन्मको अनुपात सबैभन्दा बढ़ी करिब 40% रहेको छ त्यसैगरी ग्रामीण क्षेत्रका किशोरीको तुलनामा शहरी क्षेत्रका किशोरीमा अनिच्छित जन्मको अनुपात अनुपात केही बढ़िरहेको छ। ग्रामीणमा 28% हुँदा शहरी क्षेत्रमा 32% रहेको छ। प्रदेशगत रूपमा गण्डकीमा अनिच्छित जन्मको अनुपात सबैभन्दा बढ़ी 37% रहेको छ भने मधेसमा यो 22% रहेको अध्ययनले देखाएको छ। संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको सन् 2022 सीइङ द अनसिन प्रतिवेदनले नेपालमा हुने कुल गर्भधारण मध्ये झण्डै आधा अनिच्छित हुने र ती मध्ये करिब दुई तिहाई गर्भपतनमा अन्त्य हुने जनाएको छ। कोषको प्रतिवेदनले यस्ता गर्भधारणले निम्त्याउने सामाजिक आर्थिक र स्वास्थ्य सम्बन्धी लागत लामो समयसम्म ओझेलमा परेको पनि उल्लेख गरेको छ। अनुसन्धानकर्ताले नेपालको उपलब्धिका चार प्रमुख कारण औल्याएका छन्। किशोर स्वास्थ्य अधिकारलाई प्रवर्तन गर्ने कानूनी तथा नीतिगत सुधार, परिवार नियोजन र सुरक्षित गर्भपतन सेवा सहित किशोर मैत्री स्वास्थ्य सेवाको विस्तार, किशोरीको शिक्षा र सशक्तिकरणमा बढ़दो लगानी तथा सरकार, विकास साझेदार, नागरिक समाज र समुदाय बीचको सहकार्य।
5: काठमाण्डको टेकु स्थित बायो ग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाण्डु महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सम्झौता भएको छ। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी सरोज कुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ठकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। शहरमा उत्पादन भएको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्यसहित सम्झौता गरिएको हो। प्लान्ट सञ्चालन गर्न आवश्यक उपकरण सामग्री तथा प्राविधिक सेवाबाट सञ्चालनमा ल्याउने केन्द्रका कार्यकारी निर्देशक ढकालले बताए। सो प्लान्ट महानगरको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजना अन्तर्गत बनाएर 2075 सालबाट सञ्चालन गरिएकोमा पछिल्लो समय रोकिएको थियो।
6: प्रहरले अवैध रकम राखेको आशंकामा विराटनगरमा एक उद्योगीको घरमा छापा मारेको छ। मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा खानतलासी गरेको हो। बिहान 4 बजेदेखि उनको विराटनगर साथ स्थित निवास र कार्यालयमा 5.5 घण्टा खानतलासी गर्दा पनि केही नभेटिएपछि प्रहरी रित्तो हात फर्किएको छ। निवास र कार्यालयमा घेरा हालेर प्रहरीले खानतलासी गरेको थियो। प्रहरीले उनको घरबाट कुनै नगद कागजात वा अन्य सामग्री बरामद भने नगरेको जनाएको छ।
5: नियमित वर्षा भएपछि पर्सामा यस वर्ष धान रोपाई समयमै सकिन लागेको छ। कृषि ज्ञान केन्द्र पर्साका अनुसार आजसम्म जिल्लामा औसत 92% रोपाई भएको छ। केन्द्रका सूचना अधिकृत उमेश थापाले पर्याप्त वर्षा र खेतमा आवश्यक पानी उपलब्ध भएकाले किसानले धमाधम धान रोपाई गरिरहेको बताए। उनका अनुसार ठोरी गाउँपालिका, पर्सागढ़ी नगरपालिका, जगनाथपुर गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकामा झण्डै 100% रोपाई सकिएको छ। वीरगंज महानगरपालिका सहित केही स्थानीय तहमा भने अझै 85-90% हाराहारीमा मात्र रोपाई भएको छ। वर्षामा यस वर्ष करिब 53,000 हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने अनुमान गरिएको छ। जिल्लाका 14 स्थानीय तहमा धान प्रमुख बालीका रूपमा खेती गरिन्छ।
6: नेपालमा जुलाई महिनामा 71,775 विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गत वर्ष सन् 2025 जुलाईको तुलनामा 2.3% बढ़ी हो। सन् 2025 जुलाईमा 70,193 जना विदेशी पर्यटक नेपाल आएका थिए। पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन्। भारतबाट 23,490 जना पर्यटक नेपाल आएका छन्। त्यस्तै चीनबाट जुलाईमा आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। यस महिना चीनबाट 11,079 जना पर्यटक नेपाल आएका छन्। नेपाल आउनेमा यसलाई पुनः सुनुलाई जुलाई महिनामा चीनबाट मात्रै 11,079 जना पर्यटक नेपाल आएको तथ्याङ्क छ। नेपाल आउनेमा तेस्रो स्थानमा अमेरिकी पर्यटक छन्। नेपालबाट जुलाईमा 7,754 पर्यटक आएका छन्। बंगलादेशबाट 4,179, बेलायतबाट 3,773, अस्ट्रेलियाबाट 2,428 जना नेपाल आएको पर्यटन बोर्डले जनाएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा रहेको एक प्रहरी चौकी बाहिर भएको आत्मघाती विस्फोटमा 7 प्रहरी अधिकारी सहित 17 जनाको मृत्यु भएको छ भने 34 जना घाइते भएका छन्। खैबर पख्तुनख्वा प्रान्त अन्तर्गत स्वात जिल्लाको कवल भन्ने स्थानमा सो विस्फोट भएको हो। घटनास्थल नजिकै स्थानीयले प्रहरीको समर्थनमा एक र्यालीको आयोजना गरेका थिए। यद्यपि सो र्याली लक्षित गरिएको आक्रमण भने पुष्टि भएको छैन। सरकारद्वारा प्रतिबन्धित उग्रवादी समूह तहरीक ए तालिबान पाकिस्तानले विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको समाचारमा जनाइएको छ। पछिल्ला केही महिना यता पाकिस्तानका सीमावर्ती क्षेत्रमा सुरक्षा निकायलाई लक्षित गर्दै आक्रमणका घटना बढ़न थालेका छन्।
5: अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चले सन् 2021 अमेरिकी संसद भवनमा भएको दंगा सम्बन्धी मुद्दामा अभियोग खेपेका व्यक्तिलाई क्षतिपूर्ति दिन प्रस्ताव गरिएको कोष औपचारिक रूपमा रद्द गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अघि सारेको करिब 1 अर्ब 80 करोड़ डलर बराबरको कोषको योजना विवादमा परेपछि ब्लान्चले लिखित आदेश मार्फत सो कोष नहुने स्पष्ट पारेका हुन्। यसअघि रिपब्लिकन पार्टीकै 2 सेनेटरले सो कोष र कर परीक्षण सम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनलाई महान्यायाधिवक्ता हुनबाट रोकेका थिए।
4: स्पेनको उत्तर अफ्रिकी क्षेत्रमा पर्ने सेउटामा गत साता मोरक्कोबाट ठूलो संख्यामा आप्रवासी प्रवेश गर्ने क्रममा भएको भागदौड र दुर्घटनामा मृत्यु हुनेको संख्या 72 पुगेको छ। उत्तर अफ्रिकी तटमा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
5: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
12: र 98-19-32-76-75।
13: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
13: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खातबारी नगरपालिका 1 प्रगति टोल,
14: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
13: प्रोप्राइटर प्रतीक्षा दाहाल।
14: सम्पर्क नम्बर 98-163-55-553
13: र 98-423-18-049।
15: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
16: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852160580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक, सम्खुवा सभा।

नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानूनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षणम। संखुवा सभा प्रहरी रेडियो कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालक प्रहरी न्याय निरीक्षक टंक प्रसाद बाह्रकोटीको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन। श्रोता, जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट तयार पारिएको यो संखुवा सभा प्रहरी रेडियो कार्यक्रम तपाईँ सामुदायिक रेडियो हातबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 900 मेगाहर्ज मुढे सनिश्चरे, संखुवा सभा मल्टिमिडिया प्रणालीद्वारा सञ्चालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्र, जिल्ला प्रहरीकारले संखुवा सभाको आधिकारिक फेसबुक पेजबाट साँझ 7 बजेको समयमा र रेडियो अरुण 97.6 मेगाहर्ज चैनपुरबाट साँझ 7:15 बजेको समयमा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार सुन्न सक्नुहुन्छ। पुनः प्रसारण पाप्रीबाट एफएम 104 मेगाहर्ज हातबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न सक्नुहुन्छ।

0: श्रोता, आजको संखुवा सभाको रेडियो कार्यक्रममा संखुवा सभा जिल्लाभित्र भएका विभिन्न घटनाहरूसँग सम्बन्धित परी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक प्रलोभन एक सामग्री लिएर म उपस्थित भएको छु। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने परी समाचार। इलाका प्रहरी कार्यालय फटियागोला संखुवा सभाले एकजना विदेशी नागरिकलाई बिना अनुमति प्रवेश निषेध गरिएको क्षेत्रमा फेला पारी निषेधित क्षेत्रबाट बाहिर पठाएको छ। साउन 4 गते इलाका प्रहरी कार्यालय फटियागोला संखुवा सभाबाट खटिएको प्रहरी गस्ती टोलीले भोटकोला गाउँपालिका 3 फटियागोलामा गस्ती गर्ने क्रममा बिना इजाजत निषेधित क्षेत्रमा हिँडिरहेको अवस्थामा राहदानी नम्बर इके 9444661 भएका कुई युङ युङ नाम गरेका एकजना चाइनिज पुरुष मानिसलाई नियन्त्रणमा लिई निषेधित क्षेत्रबाट बाहिर पठाएको इलाका प्रहरी कार्यालय हेदाङना संखुवा सभाका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवले बताउनुभयो। चाइनिज नागरिकको साथमा रहेको राहदानी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि अध्यागमन विभाग कालिका स्थान काठमाडौँ पठाइसकिएको समेत उहाँले बताउनुभयो। सभा पोखरी गाउँपालिका 6 स्थित सभा खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एकजना बालिकाको मृत्यु भएको छ। साउन 5 गते दिउँसो करिब 2:45 बजेको समयमा सभा पोखरी गाउँपालिका 6 12 विषे बस्ने तुलबहादुर लिम्बुको अन्दाजी 12 वर्षीय छोरी जानकी लिम्बु र सोही ठाउँ बस्ने खान बहादुर लिम्बुको अन्दाजी 10 वर्षीय छोरी रेसु लिम्बु सहित भई घर नजिकै रहेको सभा खोलामा नुहाउने क्रममा अचानक नकी लिम्बुलाई खोलाले बगाएको प्रहरी चौकी 12 विषे संखुवा सभाले जनाएको छ। उक्त घटनाको सम्बन्धमा प्रहरी चौकी 12 विषे संखुवा सभामा जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक देवनारायण माझीको कमाण्डमा स्थानीय मानिसहरू सहित भई खोज तलाश गर्ने क्रममा जानकी लिम्बुको शव 5 कपन नगरपालिका 1 स्थित रहेको दिव्येश्वरी हाइड्रो पावरको ड्याम साइडमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय संखुवा सभाले अदालतको फैसला कानून अभियानलाई तीव्रता दिँदै विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका 5 जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवा सभाका अनुसार संखुवा सभा जिल्ला अदालत चैनपुरले विभिन्न मितिमा गरेको फैसला कानून गर्ने क्रममा अभद्र व्यवहार कसुर मुद्दामा कैद तथा जरिमाना सजाय सुनाएपछि फरार रहेका 5 जना प्रतिवादीलाई साउन 10 र 11 गते जिल्ला विभिन्न स्थानबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय संखुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पक्राउ पर्नेमा सम्मानित संखुवा सभा जिल्ला अदालत चैनपुरको 2082 साल साउन 27 गतेको फैसला अनुसार जनइरु 1,500 जरिवाना सजाय तोकिएका फरार प्रतिवादीहरू खाँदबारी नगरपालिका 8 का अनिश श्रेष्ठ, नुवाकोट जिल्लाको बेलकोट गढिक नगरपालिका 10 स्थायी घर भइहाल खाँदबारी नगरपालिका 1 बस्दै आएका विनोद डोटेल, सम्मानित अदालतकै 2082 साल पुस 17 गतेको फैसला आदेश अनुसार 3 दिन कैद सजाय तोकिएका फरार प्रतिवादी खाँदबारी नगरपालिका 3 की स्वस्तिका गुरुङ, 3 दिन कैद सजाय सहित 10,000 जरिमाना सजाय तोकिएका खाँदबारी नगरपालिका 1 का सनिसा श्रेष्ठ र 3 दिन कैद सजाय सहित 5,000 जरिमाना सजाय तोकिएका खाँदबारी नगरपालिका 8 का सजिन कार्की रहेका छन्। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि साउन 11 गते संखुवा सभा जिल्ला अदालत चैनपुर उपस्थित गराएको समेत सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसला आदेश अनुसार करिब 10 वटा बैंकिङ कसुर मुद्दामा 5 दिन कैद र 1,87,04,400 रुपियाँ जरिवाना ठहर भई फरार रहेका संखुवा सभा जिल्ला धर्मदेवी देवी नगरपालिका 4, स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका 6, बौद्ध नयाँ बस्ती बस्ने 59 वर्षीय दुर्गा बहादुर भण्डारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट खटिएको प्रहरी निरीक्षक धीराज राईको टोलीले साउन 12 गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय केकुको सहयोगमा भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। पक्राउ परेका भण्डारीलाई साउन 13 गते सम्मानित जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको समेत उहाँले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभामा अभद्र व्यवहार कसुर मुद्दा दर्ता भई फरार रहेका एकजनालाई इलाका प्रहरी कार्यालय हेदाङ्ना सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका 5 32 वर्षीय रेशमान भन्ने सुरेन्द्र राई रहेका छन्। साउन 15 गते इलाका प्रहरी कार्यालय हेदाङ्ना सङ्खुवा सभाबाट प्रहरी नायब निरीक्षक रेवती रमन घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले मकालु गाउँपालिका 3 गढी बजारबाट निज राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हेदाङ्ना सङ्खुवा सभाका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र यादवले बताउनुभयो। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सोही दिन जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभा पठाएको समेत उहाँले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले साउन महिनाको 4 गतेदेखि 18 गतेसम्म सञ्चालन गरेको विभिन्न अपरेशन अन्तर्गत जिल्लाका विभिन्न खोला नालाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार पोसार गर्ने 7 सवारी साधनलाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पोसार नियन्त्रणको लागि विशेष रूपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सञ्चालन गरेको अपरेशनबाट जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा 6 ट्र्याक्टर र एउटा टिप्पर सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले खाँदबारी नगरपालिका 1 नुन डाँडाबाट एउटा टिप्पर र खाँदबारी नगरपालिका 8 बिस्ने धाराबाट एउटा ट्र्याक्टर, इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले 5 नगरपालिका अन्तर्गतको विभिन्न स्थानबाट ट्र्याक्टर 3, विमानस्थल सुरक्षागार तुमलिङटार सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले खाँदबारी नगरपालिका 9 गिद्देबाट एउटा ट्र्याक्टर र अस्थायी प्रहरी पोस्ट पिलुवा खोला सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका 9 पिलुवा खोलाबाट एउटा ट्र्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित पालिका पठाएको समेत उहाँले बताउनुभयो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
1: ए नयाँ साथी होला, ठिक छ, थोरै कुरा मात्र है के, यो त गलत हो, म पैसा हालिदिन्छु।
2: रोक्नु सचेतना, यो अनलाइन स्क्याम हो।
3: ठगी गर्नेहरूले फेक अकाउन्ट बनाएर साथी बन्छन्, भिडियो कलमा अश्लील तथा निजी गतिविधि गर्न लाएर फसाउँछन् वा रेकर्डिङ गर्छन्, पछि पैसा मागेर ब्ल्याकमेलिङ गर्दछन्, नदिए भिडियो शेयर गर्ने धम्की दिन्छन्। यो एक गम्भीर साइबर अपराध हो। यस्तो अवस्थामा पैसा नपठाउनुहोस्। आफूसँग भएको प्रमाण लिई तुरुन्तै साइबर ब्युरोमा निवेदन दिनुहोस्।
2: सचेतना, ब्ल्याकमेलिङको डर होइन, कानूनको साथ लिनुहोस्।
1: धन्यवाद सर, अब म सचेत बन्छु र अरूलाई पनि सचेत गराउँछु।
2: सावधान, भिडियो कलमा अपरिचित व्यक्तिसँग निजी

0: नमस्कार सर।
1: नमस्कार, भन्नुहोस् त तपाईँको समस्या के हो?
0: सर, म मुना विष्ट, म त उजुरी दिन आएकी सर।
1: उजुरी? के सम्बन्धी उजुरी हो भन्नुहोस् त?
0: सर, म इराकबाट फर्केको एक हप्ता मात्रै भयो। मेरो कहानी यस्तो छ सर।
2: होइन, यो मुनालाई त गाह्रो भयो जस्तो छ त, औषधि खाइनौ?
0: कति खानु दाई औषधि पनि। यो धुलोमा काम गर्नुपर्छ, अनि के निको हुन्थ्यो र?
2: तिमीलाई त मैले पहिल्यै पनि भनेको हो नि, यो काम नगर, विदेश जाऊ, त्यहाँ राम्रो हुन्छ, पैसा पनि हुन्छ भनेर, तिमी मान्दिनौ?
0: अब त जाउँ कि जस्तो पनि लाग्न थालेको छ दाई।
2: जाऊ न जाऊ, मै पठाइदिइहाल्छु नि।
0: जान त हुन्थ्यो दाई, फेरि खर्च पो कति लाग्ने हो कुन्नी।
2: अब तिमी जाने नै भन्छौ भने म मिलाइदिइहाल्छु नि, खर्चको के चिन्ता?
0: हुन्छ दाई हुन्छ, यो गार्मेन्ट फ्याक्ट्रीमा त म काम गर्न सक्दिन, अब दुखै गरे पनि अलि पैसा आउने ठाउँमा गर्छु बरु।
2: ल ल ल, तिमी एकदमै कन्फर्म बन घरमा सबैतिर सल्लाह गरेर अनि मलाई खबर गर नि त।
0: हुन्छ दाई हुन्छ।

0: अनि दाई काम चाहिँ के गर्ने हो नि?
1: घरको काम गर्ने हो बहिनी, तलब त्यस्तै 50,000 जति हुन्छ। काम गर्दै गएपछि राम्रो लागेमा तलब पनि बढ्दै जान्छ। हेर,
0: ठिक छ, म जान्छु दाई, बरु खर्च चाहिँ कति लाग्छ कुनी?
1: अरूलाई भए त्यही 1,00,000 हो बहिनी, अब तिमी त मेरो आफ्नै बहिनी जस्तो मान्छे, 70,000 नै पठाइदिउला नि।
0: हुन्छ दाई, हुन्छ। अनि कति समय लाग्छ त दाई उता जानलाई?
1: बढीमा 15 दिन।
0: ए, छिट्टै पो हुने रहेछ त।
1: अब भोलि चाहिँ पासपोर्ट र 2 पासपोर्ट साइजको फोटो लिएर आउनु है।
0: हुन्छ दाई।

0: ल मुना बहिनी, भिजा आयो है, अब पर्सि गइहाल्नुपर्छ।
1: ए हो र दाई, कति छिटै आएको त भिसा त?
0: पहिला चाहिँ दुई चार दिन दुबई गएर बस्ने हो, अनि त्यसपछि बल्ल इराक जाने हो है।
1: अनि म दुबई गएर चाहिँ कहाँ बस्ने त दाई?
0: त्यसको चिन्तै नगर न, त्यहाँ मेरो साथी लिन आइहाल्छन् तिमीलाई जाने बित्तिकै।
1: ए विदेशको ठाउँमा जानु छ, चिन्ता त लागिहाल्छ नि दाई।
0: ल अब पर्सि एयरपोर्टमै भेटौँला है त, धेरै चिन्ता नगर।
1: हुन्छ हुन्छ दाई, ल

0: यी यो पासपोर्ट राख ल राम्रोसँग जाऊ है।
1: हुन्छ दाई, नमस्ते दाई, ल राम्रोसँग बस्नुहोस् है।
0: ल नमस्कार नमस्कार, तिम्रो विदेशको बसाई एकदम राम्रो होस् है शुभयात्रा।
1: यसरी विदाई गरेर पठाएपछि म दुबई पुग्ने बित्तिकै एकजना मान्छे लिन आए सर, म एजेन्ट हो भन्थ्यो। त्यहाँ एक हप्ता बसेपछि मलाई इराक लग्यो। इराक पुग्ने बित्तिकै मेरो मोबाइल र पासपोर्ट खोसियो त्यहाँ, अनि एउटा मान्छेको घरमा काममा लगाए मलाई। अनि मैले तलब कति हो भनेर सोधे, अनि साउले तलाई हामीले $6,000 किनेर ल्याएको हो भन्यो। त्यसपछि त म झसङ्ग भए सर, कामको चाप र पीड़ासँगै म बिरामी पर्न थाले। तिनीहरूले मलाई अस्पताल पनि लगेनन्, खाना समेत खान नसक्ने भएपछि मात्रै अस्पताल लगे मलाई। अस्पतालबाट सन्चो भएर फर्केपछि म माथि कुटपिट गाली गलौज गर्न थाले। मैले घर पठाइदिनुहोस्, म काम गर्न सक्दिन भन्दा म माथि उल्टै कुटपिट गर्थे सर दिन रात। नेपाल फर्किने भए पैसा फिर्ता गर भनेर धम्क्याउन थाले मलाई।
0: अनि त्यसपछि
1: अनि मैले कि मलाई नेपाल पठाइदेऊ, होइन भने पुलिस बोलाउँछु भनेपछि मात्रै मलाई नेपाल पठाइयो सर। अनि नेपाल आएपछि आफन्तले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा उजुरी दिनुपर्छ भनेर सल्लाह दिनुभयो। उहाँहरूको सल्लाह बमोजिम नै यहाँ आएकी हुँ सर।
0: यहाँ आएर तपाईँले एकदमै ठिक गर्नुभयो। हेर्नुहोस्, विदेश जाने भन्दैमा कसैको प्रलोभनमा परेर जानु हुँदैन। कहाँ जाने, काम के गर्ने, तलब कति हुन्छ इत्यादि कुरा पहिले नै बुझ्नुपर्छ। अब एउटा निवेदन दिएर जानुस्, हामी तिनीहरूको खोजी कार्य शुरू गर्छौ।
1: हुन्छ सर, तिनीहरूलाई जसरी पनि पक्राउ गर्नुहोस् सर, ताकि म जस्ता अरू चेलीले यस्तो दुःख भोग्न नपरोस्।

0: अनि विदेशमा राम्रो कमाई हुन्छ भन्ने झुटो प्रलोभन देखाएर अहिलेसम्म कतिजना चेलीबेटी बेचियो त
1: सर? मैले कसैलाई पनि बेचेको छैन सर।
0: ए अझै छैन पो। हलर साहब त्यो बहिनीलाई भित्र बोलाउनुहोस् त।
1: हुन्छ सर।
0: उहाँ बहिनीलाई इराक पुर्याएर कसले बेचेको?
2: यही दलालले हो सर। म जस्ता सोझा सिधा चेलीलाई विदेश पठाउँछु भनेर उहाँ पुर्याएर पशु सर बेच्ने, यसलाई पक्राउ गर्नु भएर एकदम राम्रो गर्नुभएछ। हजुरहरूलाई धेरै धेरै धन्यवाद सर।
0: हेर्नुहोस् बहिनी, यस्ता अपराधीहरूले त गाउँका गरीब सोझा चेलीहरूलाई अनेक प्रलोभन देखाएर विभिन्न मुलुक पुर्याएर बेचबिखन गरेका घटना एकदमै बढेका छन्। त्यसैले कसैको पनि विश्वास र प्रलोभनमा पर्नु हुँदैन।
2: हो रहेछ सर। नेपालमा दिनभर काम गर्दा पनि धेरै कमाई नहुने भएकाले विदेश जाने निर्णय गरे, तर केही नबुझी पैसा कमाउने प्रलोभनमा पर्दा धन्न मेरो ज्यानै गएन सर। यसलाई त हदैसम्मको कारवाही गर्नुहोला सर।
0: उसलाई अब मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 अनुसार कारवाही हुन्छ। अनि यसमा अरू को कसको संलग्नता छ तिनीहरूलाई पनि कानून अनुसार कारवाही गर्ने प्रक्रिया अगाडि बढाउनुहोस् त साहिब।
1: हुन्छ सर।
3: हस्त श्रोता, संखुवा सभा रेडियो कार्यक्रम प्रसारण सहयोग गर्ने सामुदायिक रेडियो खाँदबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 900 मेगाहर्ज, मुडे शनिश्चर र संखुवा सभा मल्टीमिडिया प्रणालीद्वारा संचालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्रलाई विशेष धन्यवाद दिँदै म कार्यक्रम संचालक परिणय निरीक्षक टंक प्रसाद बाह्र कोटी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: तथा सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गणेश नेपाली नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी।
1: पार्टीले के क्यूआरहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही सम्बन्धित कार्यविधि तयार पारेको छ, त्यसमा के के स्वकीय सचिव राख्ने भनेर यो एउटा निर्णय गरेका छ।
0: अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना, अनशनरत नर्स ज्योति राणाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयको वार्ता। एक वर्षमा वैदेशिक रोजगारीमा 1323 नेपालीको मृत्यु, राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च।
2: निवेदनै हाम्रो 1600 आएको छ, 1323 पाउनु भएको छ। खर्च चाहिँ 1.9 करोड भएको छ, 9.37 करोड भएको छ वित्तीय सहायतालाई।
0: र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: गएको एक वर्षमा 1300 भन्दा बढ़ी नेपाली श्रमिकको विदेशमा मृत्यु हुनुले वर्तमान श्रम व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। नेपालले वैदेशिक रोजगारीलाई बेरोजगारी समाधानको माध्यमका रूपमा लिएको छ, तर श्रमिक सुरक्षामा आवश्यक लगानी, अनुगमन र कूटनीतिक सक्रियता अपेक्षित स्तरमा पुग्न सकेको देखिँदैन। दूतावासको क्षमता वृद्धि, श्रमिकको नियमित अनुगमन, रोजगारदाता कम्पनीको उत्तरदायित्व र श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
4: गएको एक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या 1300 भन्दा बढ़ी छ। गएको एक वर्षमा वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका 1323 जना नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ। यस अवधिमा मृत्यु भएका कामदारका 1600 भन्दा बढ़ी परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन्। बोर्डका अनुसार मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन 1.9 करोड़ रूपैयाँ खर्च भएको छ भने सब ढुवानीका लागि 2.35 करोड़ रूपैयाँ खर्च गरिएको छ। उपलब्ध तथ्याङ्क अनुसार 1084 जनाको सब ढुवानी गरिएको बोर्डले जनाएको छ। यी तथ्याङ्कले वैदेशिक रोजगारी नेपालीका लागि अझै पनि उच्च जोखिमयुक्त रहेको संकेत गरेको सीआईएनसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी शारदा भण्डारीले बताउनुभयो।
2: निवेदनै हाम्रो 1600 आएको छ, 1323 पाउनु भएको छ। खर्च चाहिँ 1.9 करोड भएको छ, 9.37 करोड भएको छ वित्तीय सहायतालाई। मृत्युको आर्थिक सहायतामा त्यति छ, सब ढुवानीको चाहिँ हाम्रो 2.35 करोड भएको छ खर्च, 1084 जनाको ढुवानी भएको छ।
4: प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि खाड़ी मुलुक, मलेसिया तथा अन्य गन्तव्यमा जाने गरे पनि कार्यस्थलको सुरक्षा, स्वास्थ्य सेवा, अत्यावधिक श्रम, सड़क दुर्घटना, हृदयघात तथा अन्य कारणले मृत्यु हुने क्रम पूर्ण रूपमा रोकिएको छैन। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित मध्य पहाड़ी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार 4 जनाको खोजीका लागि गोताखोर सहितको 17 प्रहरी टोली परिचालन गरिएको छ। खोटाङबाट काठमाण्डुतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिएपछि कार करिब 30 मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलबहादुर लामा, सिन्धुलीका 28 वर्षीय गणेश थापा तथा पहिचान खुल्न बाँकी अन्य 2 जना बेपत्ता छन्। गोताखोर टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको भए पनि पानीको बहाव धेरै भएकाले खोजी कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किन श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
5: घटना चाहिँ अब फिक्कल गाउँपालिकाको नवलपुर भन्ने ठाउँमा घटना घटेको हो हजुर। अब यो चाहिँ हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ यो 11:30 को आसपासमा यो घटना घटेको हो भन्ने छ, र यो घटनामा चाहिँ रोकिराखेको कारलाई चाहिँ सोही दिशाबाट आउँदै गरेको अर्को गाडीले ठक्कर दिइसके पछाडि खोलामा खसेको भन्ने प्रारम्भिक रिपोर्टिङ छ। खबर प्राप्त भएदेखि नै अब हाम्रो सबै सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालन भएर खोजी कार्यहरू भइरहेको छ। गोताखोर सहितको टिमहरू हामीले परिचालन गरेका छौँ, तर सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको, करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई रेस्क्यूमा समस्या चाहिँ भइरहेको छ। हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर हेर्न सकिरहेको अवस्था चाहिँ छैन।
4: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई चारवटा महत्वपूर्ण सुधारका सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको अध्यक्षतामा गठित समितिले छानबिन पूरा गरी मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो। समितिले ट्राफिक व्यवस्थापनमा देखिएको अधिकार दोहोरोपण अन्त्य गर्दै सिंगल ह्याण्डलिङ प्रणाली लागू गर्न सिफारिश गरेको छ। त्यस्तै सड़क सुरक्षालाई थप प्रभावकारी बनाउन बढ़दो राइड शेयरिङ सेवाको उचित व्यवस्थापन गर्न र मानसिक तनावमा रहेका व्यक्तिका लागि काउन्सिलिङ सेन्टर स्थापना गर्न समितिले सरकारलाई सुझाव दिएको छ। छानबिनका क्रममा गणेश नेपालीको र सुरक्षाकर्मी बीच भएको विवादका क्रममा प्रहरी हवलदार विकास बुढाथोकीले नेपालीलाई झापडा हानेको तथ्य समेत खुलेको छ। यसैबीच सिराहाको गोलबजारमा भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्ने उद्देश्य सहित गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको प्रत्यक्ष पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरिएको जनाएको छ। आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानमा धेरै ठूलो पानी पर्ने चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशका केही स्थान तथा पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाड़ी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ। आज राति भोलि र पर्सी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
6: रातिदेखि हिमाली भूभागहरूको केही स्थान देशको पहाड़ी भूभागहरूको चाहिँ अलि धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी यो मधेस लुम्बिनी बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाड़ी भूभागहरूमा सबै नै छ। र भोलि बिहानसम्म चाहिँ यो देशैभरको धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
4: काठमाडौँ उपत्यका सहित धेरै जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ झापा धनकुटा थ्रङ्कुवासभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोर्खा लमजुङ तनहुं कास्की पर्वत म्याग्दी स्याङ्जा पाल्पा गुल्मी चितौन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। आज बसेको संसदीय दलले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सोखी सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको निर्णय पनि गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरिएको प्रमुख सचेतक वासुना थापाले सीआईएनलाई जानकारी दिनुभयो।
1: सुनसरीको घटना घटेको यो घटनाको लागि चाहिँ हजुरको न्यायिक छानबिन समिति गठन गर्ने र सरकारसँग जोरदार माग गर्ने भन्ने विषय नराखे जुन निर्णयले चाहिँ संविधानको मर्म र भावनासँग विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। सङ्घीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ। पार्टीले केक्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के केले सोके सचिव राख्ने भनेर चाहिँ यो एउटा निर्णय गरेका छ हजुरको।
4: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने प्रयास स्वरूप नेकपा एमाले संसदीय दलभित्र हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले पार्टीको औपचारिक निर्णय बिना पद नछाड्ने अडान दोहोर्याउनु भएको थियो। उता ओली पक्षले कार्की विरूद्ध हस्ताक्षर संकलन थाले पनि संसदीय दलको नेता परिवर्तनका लागि आवश्यक दुई तिहाई समर्थन जुटाउन कठिन देखिएको छ। त्यस्तै तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संवैधानिक रूपमा सम्भव नरहेको र त्यसका लागि सत्ता साझेदार नेकपाको समर्थन आवश्यक पर्ने अवस्था छ। तर नेकपाले भने एमालेको आन्तरिक विवादमा आफू संलग्न नहुने स्पष्ट पारेको छ। सात साना राजनैतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेका छन्। आज बसेको दलहरूको छलफलले आगामी 23 साउनमा मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सिकेर रावतका अनुसार मोर्चामा विभिन्न वैकल्पिक तारका राजनैतिक दलहरू सहभागी हुने भएका छन्। पश्चिम नवलपरासीको सुस्तामा स्थानीय वासी र भारतीय सशस्त्र सीमा बल एसएसबी बीच आज हुने भनिएको बैठक स्थगित भएको छ। हिजो दिउँसो अस्थायी बाँध निर्माणका विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो, तर एसएसबीका एक जवानलाई सर्पले टोकेपछि उपचारका लागि खटिनु परेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
7: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको एसएसबी जवानको सर

0: talking.
1: अनसर रात नर्स जोटी राणा भाटमा का प्रतिनिधि

0: विधि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरिएको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उहाँ उपस्थित नभएकाले अदालतबाट पक्राउ पर्चा जारी गरिएको थियो। साझा खबरमा अब खेल खबर। नेपालमा यो वर्ष भलिबलका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएका छन्। नेपाल भलिबल संघ एनभीएले आर्थिक वर्ष 2083-84 लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो। काबा महिला च्याम्पियनशीप लीग, काबा पुरूष भलिबल च्याम्पियनशीप र काबा च्यालेन्ज कप पुरूष नेपालमा हुने तय भएको छ भने नेपालले 20 एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने भएको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत 35 राष्ट्रिय फुटबल पुरूष तथा 25 राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। 10 एनबीए महिला तथा पुरूष भलिबल च्याम्पियनशीप काठमाडौँमा हुनेछ भने प्रधानमन्त्री कप एनबीए महिला तथा पुरूष भलिबल लीग 7 महिला तथा 8 पुरूष राष्ट्रिय बीच भलिबल U19 राष्ट्रिय भलिबल प्रतियोगिता फ्रेन्चाइज अन्तर्गत एभरेस्ट महिला भलिबल लीग र पुरूषको नेपाल भलिबल लीग पनि क्यालेण्डरमा समावेश भएको छ।
1: सिद्धबाबाको पहिरोको त्रास कायमै
2: यो बाटो हर साल भत्केको भत्कै हुन्छ अनि यहाँ बस्न जलतरास भइराखेको छ। हिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
1: सुरुङ बने पनि जोखिम टरेन रिपोर्ट, सुशासनका लागि स्थानीय सरकारले गर्न सक्ने काम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा लागेसँगै पाल्पा बोटवल सड़कमा फेरि सधैँ जस्तै दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तरोन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
8: बर्खा शुरू भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सडक खण्डमा तरास र शास्तिमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारी बनिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता सुरु हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट गरेका यदु भट्टराई।
9: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नै पीड़ा चाहिँ सरकारले बुझ्दै हुन्थ्यो भन्ने।
8: तर दक्षिण जोड छ, बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाऊ दुईका शोभा केसी।
10: पहिरोले हामीलाई एकदम डर छ, हाम्रो साना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने भन्ने, अब यो कतिखेर जान्छ, के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
8: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा सुरु हुने बित्तिकै त्यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल।
2: यो बाटो हर साल भत्केको भत्कै हुन्छ, अनि तलतिर तिनाउ खोला मासतिर दबेको देख्दाखेरि हामीलाई पनि यहाँ बस्न जलतरास भइराखेको छ। भिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
8: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
11: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने भनेर निर्णय गराएका छौं।
8: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौंसम्म यात्रुहरू बाटैमा अल्पत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले सास खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुशासनका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने कुरा,
12: सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: जनप्रतिनिधि र सरकारवालाको समन्वयका कारण पर्ने प्रभाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब स्थानीय सरकारले गरेका सुधारका पाटाहरू। स्थानीय सरकारलाई घर दैलोको सरकारका रूपमा पनि व्याख्या गरिन्छ। नागरिकको सुख दुःख र समृद्धिमा सँगै रहने जिम्मेवारी र अधिकार स्थानीय सरकार र जनप्रतिनिधिलाई छ। समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको समन्वय योजना र चुनौतीका बारेमा सल्यानको वागचोर नगरपालिकाका प्रशासकीय प्रमुख टंक भट्टराईसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
12: विशेष गरी कर्णाली प्रदेशमा क्षेत्रमा आएर के समय बस्ने, सेवा प्रवाहन गर्ने र यहाँको सबै कुराहरू अध्ययन गर्ने एउटा अवसर पनि प्राप्त भएको छ। त्यो मेरो रुचि अनुसार नै म यहाँ आएको हुँ।
16: कस्तो पाउनुभयो सल्यानको बागचौर नगरपालिकामा?
12: 3 महिना भयो म वैशाख चैत अन्तिम 2082 चैत अन्तिममा यहाँ आएको हो। यस क्रममा अहिले 3 महिना पुरै व्यतीत भर्खर 3 महिना क्रस भएको छ। अब यस क्रममा चाहिँ सुरुमै पनि म जसरी यहाँ आएँ, आउँदा चाहिँ बागचौर प्रकृति, यहाँको हरियाली, यहाँको कृषि पर्यटन, अब त्यसले चाहिँ प्रभावित बनायो। अध्ययन गर्ने क्रममा नै छु अहिले पनि, होइन 2-3 वर्ष यता स्थानीय के अरे निमित्तले चलाइरहनु भएको थियो। अब यस क्रममा निमित्तको निमित्तन भनेर कोही बेला बहुहरू आइरहेका थिए समाचारहरू, होइन यो प्रयास भएको छ।
16: जस्तो तपाईँ आइसकेपछि यो चाहिँ नयाँ केही मैले गर्न शुरूआत गरे भन्ने के छ स्थिति अहिले?
12: अब यहाँ शुरूआत चाहिँ अब नीतिगत कुराहरूमा, नीतिगत निर्णयका कुराहरूमा चाहिँ जुन राजनीतिक तह हुन्छ मेयर साहबको नेतृत्वमा, होइन अब यसमा चाहिँ मैले त्यो पनि जुन एक किसिमको समन्वय विभिन्न क्षेत्र होइन विभिन्न चाहिँ पार्टीका जनप्रतिनिधिहरू बिच एउटा राम्रो समन्वय भएर यहाँको विकासका गतिविधिहरू त्यस्तो चाहिँ राम्रोसँग समन्वय भएको पाइयो। अब त्यसमा यहाँको विकासको लागि मत ऐक्य बद्धता त्यो छ र प्रशासनिक क्षेत्रमा पनि सेवा प्रवाहको क्षेत्रमा पनि त्यस्तो गुनासो चाहिँ अहिलेसम्म कुनै उजुरी पेटिकामा एउटा उजुरी पनि प्राप्त भएको छैन। छिटो छरिटो चाहिँ सेवा प्रवाह भइरहेको छ र त्यसलाई अझ चुस्त, अझ नागरिकहरूलाई सेवा प्रवाह सेवाग्राहीहरूलाई चाहिँ छिटो सेवा दिने के अरे हाँसेर सेवा दिने होइन उनीहरूलाई चाहिँ एउटा सम्बोधन गर्ने रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अझ बढोत्तरी भएको छ भन्ने मलाई लाग्छ।
16: सुशासनको हिसाबले, विकास निर्माणको हिसाबले यो बागचौर नगरपालिकालाई अझ उचाइमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढंगबाट मेयर साहब लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव दिएको लिएको त्यस्तो खालको केही छ कि छैन?
12: हामी चाहिँ कार्यपालिकाको बैठकमा भयो होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ, कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको त्यसले एउटा समृद्धिको यात्रा पनि तय गरेको छ, होइन अब जस्तै सुन्तलाको पकेट क्षेत्र भयो, अदुवाको भयो, होइन अनि टिम्बुरको भयो, आलुको भयो, यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा समृद्धिको यात्रा चाहिँ अरूभन्दा अब्बल के छुट्टै यसरी छिटो चाहिँ यहाँ एउटा समृद्धिको यात्रा तय गरिरहेको नगरपालिका हो। समर्पित श्रमजीवीहरू किसानहरू यसैमा चाहिँ खुसी, यसैमा चाहिँ श्रम गरेर यसलाई चाहिँ एकदम विकसित र उन्नत बनाउन लागिरहनु भएको छ। यसको लागि त अब राजनीतिक नेतृत्वमा चाहिँ जस जान्छ नै र सबैको पार्टीहरू र सबैको जनताहरूको समन्वय सहकार्य चाहिँ प्रभावकारी कर्मचारीहरू होइन सबैको चाहिँ नि समन्वय सहकार्य चाहिँ प्रभावकारी बन्दै गइरहेको अनुभूति मैले गरेको छु।
16: कृतिको हिसाबले 3 पुस्तकका कृतिहरू प्रकाशन भए। बागचौर नगरपालिकाको पर्यटन अथवा यहाँको साहित्य संस्कृतिलाई कोणबाट पनि हेरेर योजना बनाउनु पर्छ अथवा गतिविधि गर्नुपर्छ भन्ने बारेमा केही सोच विचार छ कि छैन मनमा?
12: मेरो सोच छ, मैले आउने बित्तिकै यहाँ बागचौर महोत्सव भयो, बागचौर ठुलो चाहिँ 18 दिनसम्म चल्यो, भव्य चल्यो। त्यसमा मैले सल्यानी माया शीर्षकमा सम्पूर्ण सल्यान भर्खर आएको थिएँ, त्यसमा एउटा कविता प्रस्तुत गरेको थिएँ, एउटा तरङ्ग सिर्जना गरेको थियो। आउने बित्तिकै सारा चाहिँ सल्यानको विषयमा त्यो कविताले बोलेको छ। मेरो छुट्टै यो एउटा बागचौर अब यहाँ साहित्य कलाको क्षेत्रमा पनि माथि जानुपर्छ, यहाँका केही कुराहरू उत्खनन गर्नुपर्ने, यहाँको सभ्यता, यहाँको संस्कृति, यहाँको साहित्य होइन गीत संगीत, अब लोक भाकाहरू, लोक संस्कृति हुन्छन् नि, अब यो पनि सम्बन्धन भयो भने न त भौतिक विकासले मात्रै त हुँदैन, बराबर चाहिँ त्यो अनुपातमा मात्रै समृद्धि अगाडि बढ्छ। अब यस क्रममा मेरो सोच चाहिँ के छ भने मैले सेयर पनि गरिसकेको छु, बागचौर चाहिँ कसरी अरूभन्दा अब्बल छ भन्ने हिसाबमा त्यो एउटा कमी देखेको थिएँ मैले, र मैले एउटा सपना देखेको छु कि यहाँ एउटा छुट्टै बीचमा केन्द्रमा एउटा ठुलो एउटा बागचौरको नक्सा, बीचमा बाघ, प्रमुख पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरू, 12 भित्रका चाहिँ प्रमुख उत्पादनहरू, यहाँको विशिष्टता के छ, ठ्याक्क मान्छेले आएर चाहिँ त्यहाँ फोटो खिचुन् र छुट्टै अरू बालिका भन्दा चाहिँ कसरी भिन्न छ, विशिष्ट छ भन्ने हिसाबले त्यसलाई चिनाउनको लागि अलिकति बजेट छुट्याउने यहाँको साहित्य कला संस्कृतिको विषयमा पनि अलिकति केही काम गरौं भन्ने सोच छ।
16: हरेक वर्षको आर्थिक वर्षको अन्तिममा एक प्रकारको तनाव जहिले पालिकामा कर्मचारी अथवा जनप्रतिनिधिमा रहने गर्छ, चालू आर्थिक वर्षको कारोबारलाई टुङ्ग्याउनु पर्ने, यो आफैमा एक प्रकारको सुशासनको एउटा मापदण्डको रूपमा पनि हामी त्यसरी पनि हेर्छौ। बागसोर नगरपालिकाको अनुभव कस्तो भयो?
12: धेरै ठाउँहरूमा चाहिँ झगडा परेको, कुटाबुट भएको, प्रशासनिक कर्मचारी प्राविधिक कर्मचारीमाथि हातपात भएको समाचारहरू यही आर्थिक वर्षको अन्त्यमा सुन्नमा आउँछ र यसपाला पनि आयो। धेरै ठाउँमा त्यस्ता घटनाहरू दुर्व्यवहार भए। यहाँ चाहिँ यो अहिलेसम्मकै एक किसिमको सौहार्द ढंगले त्यस्तो किसिमको रातो मुख गर्नु परेन, रातो कालो मुख गर्नु परेन, यो मेरो लागि पनि सौभाग्य। यसमा चाहिँ अब हाम्रो चाहिँ नगर प्रमुख, अरू चाहिँ वडा अध्यक्षज्यूहरू, उप प्रमुख लगायत सबैको एउटा समन्वयकारी भूमिकामा मेरो पनि केही भूमिका रह्यो। त्यसमा चाहिँ अब दायित्व त सिर्जना भयो नि, अनि एउटा राष्ट्रिय रोगै हो यो, विशेष गरी चाहिँ आर्थिक वर्षको अन्त्यमा विकासका कामहरू चाहिँ एकदम गर्ने, अरू बेला चाहिँ निष्क्रिय जस्तो भएर बस्ने, यो बेला नै बढी चाहिँ गर्दाखेरि भुक्तानीमा समस्या आउने, किनभने धेरै फाइल सिर्जना यही बेला हुने, त्यसले गर्दाखेरि सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन, सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको चार सिफारिश, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव दिइएको छ। गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा पुगेको छ। पानीको बहाव बढ़ेपछि सुनकोशीमा खसेको कारको खोजीमा चुनौती देखिएको छ। मधेसवादी सात दलद्वारा अग्रगामी मोर्चा गठनको घोषणा, कोशीका मुख्यमन्त्री कार्की विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ। अविश्वास प्रस्ताव नेकपाको साथ भने नपाउने भएको छ। नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ। अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। अनशनरत नर्स ज्योति राणा भाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ। एक वर्षमा वैदेशिक रोजगारीमा 1223 नेपालीको मृत्यु भएको छ, राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च भएको छ र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
17: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 00 62।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
3: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर
3: 9813555553
2: र 9843180049।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो
5: नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 9865349444
6: र 029590155।
7: More style, more design. Total Tailors.
8: हेर्न बिस्नु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
11: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: नमस्कार है वडाध्यक्षज्यू।
16: नमस्ते, नमस्ते। के भन्दा आउनु भएको?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
18: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 0295 र मोबाइल नम्बर 98 4 20 82 7 76।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
14: This is Radio Sankhuasabha 95.5 MHz.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुस्तामा भारतसँग उत्पन्न पछिल्लो विवाद हल भएको स्थानीय प्रशासनको दावी, दिगो समाधान खोज्न राष्ट्रिय सभामा उठ्यो आवाज,
1: राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: सुनसरीमा भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन गर्न कांग्रेसको माग,
2: त्यो गम्भीर घटना हो, त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा फिफा अध्यक्षलाई दिएको समर्थन फिर्ता लिने इंग्लिस फुटबल एसोसिएशनको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिमी नाइजेरियामा बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको विवरणहरू आएका छन्। मारिने मध्ये 4 सैनिक पनि रहेका छन्। जम्फारा राज्यका बासिन्दाका अनुसार आक्रमणकारीहरूले पहिला सैन्य चौकीमाथि कब्जा जमाएर पछि 100 जना भन्दा बढ़ी गाउँलेलाई अपहरण गरेका थिए। पछि महिलाहरूलाई रिहा गरिएको भए पनि करिब 52 जना पुरूष अझै पनि उनीहरूकै नियन्त्रणमा भएको बताइएको छ। छिमेकी कोटा राज्यमा पनि बन्दुकधारीहरूले घर घरमा पुगेर सर्वसाधारणको हत्या गरेको, पशु चौपाया लुटेको तथा एउटा घरमा आगजनी गरेको बताइएको छ। यस घटनाबारे स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। फिफाको प्रमुखमा पुनः निर्वाचनका लागि जानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने पछिल्लो प्रशासकीय निकाय इंग्लिश फुटबल एसोसिएशन ईएफए भएको छ। वेल्स र फिनल्याण्डले यसअघि नै आफ्नो समर्थन फिर्ता लिइसकेका छन्। विश्वकप र अन्य प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने आफ्नो योजनाका कारण इन्फान्टिनो विवादमा तानिएका छन्। म्यानमारकी हिरासतमा रहेकी पूर्व नेत्री आङ सान सुचीको परिवारले उनलाई रेडक्रसका एक प्रतिनिधिसँग भेट्न अनुमति दिइएकोमा स्वागत गरेको छ। उनका छोरा किम एरिसले सैन्य सरकारले सार्वजनिक गरेका तस्विरहरू वास्तविक भएको आफूले विश्वास गरेको बताउँदै भने, पाँच वर्षदेखि एकान्त कारावासमा राखिएको अवधिमा मैले पाउन सकेको जानकारीका आधारमा भन्दा त्यसको असर उहाँमा पक्कै परेको हुनुपर्छ, तर बाहिरी रूपमा हेर्दा उहाँ स्वस्थ देखिनुहुन्छ, आङ सान सुचीका छोरा किम एरिसको भनाई। जापानमा बच्चाको हेरचाहका लागि विदा लिने पुरूषहरूको दर पहिलो पटक 50% नाघेको छ। जापानको श्रम मन्त्रालयका अनुसार गत वर्ष बच्चाको हेरचाहका लागि विदा लिने पुरूष कर्मचारीको संख्या 10% बढ़ेर आधा भन्दा केही बढ़ी नाघेको हो। जापान सरकारले विगत केही वर्षदेखि बुवाहरूलाई बच्चाको हेरचाहका लागि विदा लिन प्रोत्साहित गर्दै विभिन्न सहयोग तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यहाँ पुरूषहरूले लिँदा पदोन्नतिको अवसर घट्ने र लामो समयसम्म काम गर्नुपर्ने दबाव महसुस गर्छन्। बीबीसीले पाकिस्तान प्रशासित कश्मीरको रावलाकोट शहरमा दुर्लभ पहुँच प्राप्त गरेको छ। बीबीसी संवाददाताले कुरा गरेका धेरै परिवारका अनुसार अशान्तिका क्रममा उनीहरूका आफन्तहरूलाई गोली हानी मारिएको थियो र थप विरोध प्रदर्शनको योजना बनाइएको छ। घाइते मध्ये धेरैलाई सरकारी अस्पतालमा गए पक्राउ पर्ने डरले अस्थायी रूपमा सञ्चालन गरिएका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ। क्षेत्रीय सरकारले भने प्रदर्शनकारीमाथि गोली चलाएको आरोप अस्वीकार गर्दै प्रदर्शनकारीहरूले जारी निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने प्रयास गरिरहेको दावी गरेको छ। प्रदर्शनको नेतृत्व गर्दै आएको जोइन्ट अवामी एक्सन कमिटीलाई पनि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पश्चिम नवलपरासीको सुस्तामा कची तटबन्धको विषयमा भारतीय पक्षसँग उत्पन्न पछिल्लो विवादको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ। जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले सीमा विवादको विषय राष्ट्रिय सभाको आजको बैठकमा उठाएका हुन्। तर नारायणी नदीको कटान रोक्न स्थानीय बासिन्दाले माटो र बालुवा थुपारेर नेपाली भूमिमा बनाएको कची तटबन्ध भारतीय पक्षले भत्काइदिएको भनिएको घटनासँगै उत्पन्न तनाव साम्य भएको स्थानीय प्रशासनले दावी गरेको छ। उक्त संरचना भत्काइएपछि नारायणी नदीमा जल प्रवाह बढेमा बस्ती डुबानमा पर्ने डर भने कायम रहेको स्थानीय बासिन्दाले बताएका छन्। सुनौ एक रिपोर्ट। नदीले कटान गर्न सक्ने सम्भावित स्थानमा माटो र बालुवा थुपारेर केही अग्लो बनाउन खोजिएपछि भारतीय पक्षले अवरोध गर्दा आइतबार केही समय दुवै पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको विवरण बाहिर आएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुस्तामा देखिने विवादबारे सरकारको ध्यान आकर्षण गराए। सो क्रममा जनता समाजवादी पार्टीकी पूजा चौधरीले समस्या समाधानका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिन्।
1: सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यस्तो अवस्थामा भावनात्मक प्रतिक्रिया भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: चौधरीले सीमा विवादका साथै सीमा क्षेत्रमा बस्ने नागरिकहरूको समस्याको दिगो समाधान खोज्नु पर्नेमा जोड़ दिइन्। सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले बेला बखत शास्ति बेहोर्नु परेको गुनासो बीच सांसद चौधरीको भनाई आएको हो।
1: सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा छिमेकी राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
0: बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले सीमा सुरक्षाबारे सरकारलाई प्रश्न गरे।
4: नेपाली भूमि रेपलेख लिपिया दोरामा गाडी कुटायो, सुस्तामा तटबन्धन भत्कायो, तीनजना युवालाई घाइते बनायो, सीमाको सुरक्षा कहिले हुन्छ?
0: भारतले आपसी सहमति बिना सीमा क्षेत्रमा स्थायी निर्माणको कुनै प्रकारको कार्य अघि नबढ़ाउन भन्दै अवरोध गर्दै आएको छ। सुस्ताका स्थानीय बासिन्दाले नयाँ तटबन्ध बनाएको नभई नदी कटान रोक्न पहिले बनेको संरचनालाई नै अस्थायी किसिमले मरम्मत गर्ने प्रयास मात्र गरिएको दावी गरेका छन्। बस्ती जोगाउने आफ्नो प्रयासमा अवरोध गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तर नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पछिल्लो समस्या समाधान भएको भन्दै बीबीसीसँग भने,
5: हिजो सामान्य विवाद भएको थियो, त्यसपछि त्यहाँ सुरक्षा कर्मीहरू गइसकेपछि अब हिजै त्यसलाई नर्मल भइसकेको छ, अहिले चाहिँ सामान्य अवस्था छ।
0: भारतीय पक्षसँग त्यसबारे थप छलफल गर्ने सोमबार भन्ने विवरणहरू आएका थिए, त्यसमा चाहिँ के हो खास कुरा?
5: त्यस्तो औपचारिक छलफल भन्दा पनि अब त्यहाँ अहिलेलाई चाहिँ दुवै पक्षले आफ्नोतिरको शान्ति सुरक्षा चाहिँ कायम गर्ने भन्ने भयो, त्यति नै हो।
0: आवश्यक पर्यो फेरि छलफल गरौँला भन्ने होला होइन?
5: फेरि पर्यो भने हामी जहिले पनि छलफल गरिहाल्छौँ।
0: समय समयमा नारायणी नदीमा आएको बाढ़ीले धार परिवर्तन गर्दा सुस्ता नारायणी नदीको पूर्वमा पुग्नुका साथै दुई देशबीच विवादित समेत बनेको छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरे यता सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सुस्ताका केही भूभागमा नेपाल र भारत दुवै पक्षले दावी गर्दै आएका छन्। सुनसरी घटनासँग सम्बन्धित एउटा विषय, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग गरेको छ। गृह मन्त्रालयद्वारा गठित एउटा समितिले घटनाबारे अनुसन्धान गरिरहँदा सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले न्यायिक समिति गठनको माग गरेको हो। संसदीय दलको निर्णयबारे बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने,
6: घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले गर्न सक्दैन, त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन हुने सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानून बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ।
0: कांग्रेस संसदीय दलको बैठकले अरू विपक्षी दलहरूसँग समेत त्यसबारे छलफल गर्ने निर्णय गरेको महामन्त्री पौडेलले बताए।
6: त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कंग्रेसले उठाउनेछ र अरू विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने विषय हाम्रो संसदीय दलको बैठकबाट पारित भएको छ।
0: गत सत्ता सुनसरीको दिवानगंजमा भएको साम्प्रदायिक घटनामा दुईजनाको ज्यान गएको थियो भने सोही घटनालाई लिएर सर्लाहीमा प्रदर्शन चर्कदा अर्का एकजनाको ज्यान गएको थियो। अर्को विषय, नेपाल धितोपत्र बोर्डले पछिल्ला दिनमा विभिन्न नयाँ वित्तीय उपकरणहरू ल्याएको जनाएको छ, तीमध्ये सर्ट सेलिङ एक हो। यसै सन्दर्भमा हाम्रा साथी संजय ढकालले बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टलाई यो कस्तो उपकरण हो र किन आवश्यक पर्यो भनेर सोधेका छन्।
7: बजारमा इन्भेस्टरहरू दुई किसिमका हुन्छन्, एउटा लङ पोजिसन भन्छ जसलाई सेयर किन्ने अथवा इन्स्ट्रुमेन्टहरू अहिले किन्ने कम मूल्य छ भन्ने मान्यता राख्छन् उनीहरूले अहिले बजारमा त्यस्तो, र भविष्यमा सेयरको अथवा अरू इन्स्ट्रुमेन्टहरूको मूल्य बढ्न सक्छ भनेर जसले किन्छन् त्यसलाई लङ पोजिसन भन्छ। अर्को के हुन्छ सर्ट पोजिसन भनेको के हो भने, अहिले बजारमा मूल्य यो सेक्युरिटीको अथवा सेयरको बढी छ, भविष्यमा यसको मूल्य घट्न सक्छ भन्ने जस्तै अपेक्षा गर्छन् तिनीहरूले यस्तो पोजिसन लिन्छन्। अहिले नेपालको बजारमा के छ भन्नुहुन्छ भने यो स्टक मार्केटमा खास गरी सबैले इन्भेस्टरहरूले एउटै साइड मात्रै लिनुपर्छ, लङ पोजिसन मात्रै लिने साइडको हुन्छ, अर्थात् भन्नु मतलब सेयर किन्ने र बजार बढ्नै पर्ने अवस्था हुन्छ, बढ्यो भने मात्रै उनीहरूले रिटर्न पाउँछन्। स्टक सेलिङलाई यदि इन्ट्रोड्युस गर्यौँ हामीले बजारमा भने त्यसले के गर्छ भने इन्भेस्टरहरूले अहिलेको उनीहरूको त एक्सपेक्टेसन सेयर बजार प्राइस घट्छ भन्ने एक्सपेक्टेसन भयो भने अहिले बेचिदिन्छन् सेयर। स्टार्टिङ एक्टिभिटी के भन्दाखेरि सेयर बढो गरेर बेच्ने भए, पछि गएर जब सेयरको प्राइस घट्छ एज पर देयर एक्सपेक्टेसन घटिसकेपछि तिनीहरूले फेरि किनेर फिर्ता गरिदिन्छन्। त्यसपछि त्यो डिफरेन्स भनेको त्यहाँ पनि रिटर्न नै हुन्छ, बढीमा बेचे कममा किनेर फिर्ता गरे डिफरेन्स भनेको रिटर्न भयो उनीहरूलाई। त्यसैले सर्ट सेलिङलाई हामीले इन्ट्रोड्युस गर्न खोजेको कारण इन्टरनेसनल्ली पनि सबै बजारहरूमा हुन्छ यो, हामी कहाँ अब धेरै भयो नआएको र यसले बजारमा के भयो त भन्दाखेरि नत्र इन्भेस्टरहरू एउटै साइडमा मात्रै ट्रेडिङ गर्नुपर्ने, उनीहरूले अहिले किन्नुपर्ने र बजारमा जहिले पनि प्राइस बढा बढे गर्यो भने मात्र उनीहरूले रिटर्न पाउने, घट्यो इन्डेक्स अथवा प्राइस घट्यो भने उनीहरूको रिटर्न नहुने अवस्थालाई बजारलाई दुईटा पार्टमा बाँधिने हो, ताकि कसैले घटेको एक्सपेक्टेसन गर्यो भने सर्ट सेलिङबाट रिटर्न कमाउन्, बढ्ने एक्सपेक्टेसन गर्नेहरूले लङ पोजिसन लिएर अर्थात् किनेर फेरि पछि बेचेर कम प्राइसमा किनेर बढी प्राइसमा बेचेर रिटर्न कमाउन, दुईटैतिर रिटर्नको प्यारामिटर दिइदिएको हो। यसरी
8: आम लगानीकर्ताको लागि चाहिँ जस्तो तपाईँले जुन यो प्रस्ताव ल्याएको छ सेवनले, यो लागू भएपछि आम लगानीकर्ताले यसलाई कसरी उपयोग गर्न सक्छन्?
7: पहिला ब्याङ्कबाट ऋण लिएर मात्रै इन्भेस्ट गर्थे र सेयर दितो राखेर कर्जा लिन्थे, अब त्यो होइन, आफूले पनि इन्भेस्ट गर्ने केही मार्जिन राख्ने र ब्रोकरसँग ऋण लिएर इन्भेस्ट गर्ने मेकानिजम सुरु हुन्छ, त्यसको लागि हामी आधार भूमि तयार गर्दैछौँ। दोस्रो स्टेजमा आएर इन्ट्राडे ट्रेडिङ गराउँछौँ, त्यसपछि हामी एकै दिनमा सेयर किन्ने सेयर बेच्ने अनि स्क्वायर अप गर्ने पोजिसन अन्तर दिवसीय कारोबार भन्छौँ इन्ट्राडे ट्रेडिङ, त्यसको लागि पनि हामीले त्यसको अवधारणा पत्र पनि बनाइसकेका छौँ र त्यसका लागि आवश्यक रुल्सहरू तयार गरिरहेका छौँ। त्यसपछि एसएलबी भन्छ सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ मेकानिजम डेभलप गर्छ, त्यो इन्स्टिट्युसनल मेकानिजम आइसकेपछि सर्ट सेलिङको आधार भूमि तयार हुन्छ।
8: आम लगानीकर्ताको लागि र समग्र पुँजी बजारको लागि यसको फाइदा के हुन्छ त?
7: यसले ट्रेडिङ भोल्युम बढाउँछ, ट्रेडिङ लिक्विडिटी बढाउँछ बजारमा, अनि यसले अर्को काम के पनि गर्छ भने मार्केट डेप्थलाई पनि बढाउँछ, इन्डेक्स बढ्नै पर्ने अथवा प्राइस बढा बढी गरेर मात्रै रिटर्न लिनुपर्ने मार्केटलाई अब दुईटा पार्टमा बाँधिन्छ, घटेको बेला पनि रिटर्न ल्याऊ है तिमीहरूले पनि भन्छ। यसले तेस्रो फाइदा के हुन्छ तपाईँलाई, यसपछि अरू इन्स्ट्रुमेन्ट्सहरू सहायक बन्छ, जस्तो हामी इन्डेक्स रिलेटेड फ्युचर्सहरू अथवा अप्सन्सहरू फ्युचर्सहरू अरूको लागि पनि यसले के गर्छ भूमिकाहरू बनाइदिन्छ अरू इन्स्ट्रुमेन्ट्स ल्याउनको लागि पनि।
0: नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इंग्लिश फुटबल एसोसिएशनले फिफा अध्यक्ष जानी इन्फान्टिनो प्रतिको आफ्नो समर्थन फिर्ता लिँदै उनलाई पत्र लेख्ने तयारी गरेको छ। यो निर्णय फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना रद्द भएपछि उत्पन्न विवाद बीच भएको हो। आउँदो मार्च महिनामा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ।
3: यसअघि नै उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन्। यूईएफएले निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने योजना विरूद्ध कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। वेल्सले पनि इन्फान्टिनोको फिफा अध्यक्ष पदमा निरन्तरता दिने उम्मेद्वारी प्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिएको छ। इन्फान्टिनोले चौथो तथा अन्तिम कार्यकालका लागि उम्मेद्वारी दिने तयारी गर्दै गर्दा जित्नका लागि उनले फिफाका 211 सदस्य संगठन मध्ये कम्तीमा 106 मत ल्याउनु पर्नेछ। बीबीसी स्पोर्टका स्रोतहरूका अनुसार स्कटिश फुटबल एसोसिएशनको धारणा पनि इन्फान्टिनो प्रति यूईएफए को अविश्वाससँग मिल्दो छ। द न्यूयोर्क पोस्टका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समर्थन मागेका छन्, तर अमेरिकी विदेश मन्त्रालयले इन्फान्टिनोले मार्को रुबियोसँग भेटघाटको समय तय गरेको भन्ने विवरणहरूलाई अस्वीकार गरेको छ। बीबीसी स्पोर्टले यस विषयमा प्रतिक्रिया लिन फिफासँग सम्पर्क गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: bbcworldservice.com.

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल साउन 19 गते मंगलबार, श्रावण कृष्ण षष्ठी 4 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनोद शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आन्तरिक झमेलामा नयाँ पुराना दलहरू, कोशी सरकार ओलीलाई निल्नु न ओकल्नु, विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम, कानून निर्माणको वर्ष घोषणामै सीमित हुने खतरा, ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको पौवादुङमा बाँदरलाई बन्ध्याकरण गरिने शीर्षकको शुभ समाचार।
0: भोजपुरको पौवा दुङमा गाउँपालिकाले बाँदर आतंक नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो। गाउँपालिकाको मंगलबारदेखि शुरू भएको गाउँसभाको 19 अधिवेशन मार्फत आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिए। बाँदर किसानको जटिल समस्या बनेको छ। अध्यक्ष राईले भने बाँदर नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेका छौं। संघीय सरकारको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। गाउँपालिकाका अनुसार बन्ध्याकरण विधि मार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ। यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी।

0: सबैलाई सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। मुलुकको प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोमा फँसेका छन्। गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पनि सत्तामा पुगेको छोटो समयमै आन्तरिक विवादमा छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि आन्तरिक झमेलामा अल्मलिएका छन्। रासोपामा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीचको सम्बन्धमा चिसोपन देखिएको छ। सभापति लामिछानेले डोलप्रसाद अर्याललाई उपप्रधान सहित गृहमन्त्री बनाउन चाहेका थिए, त्यसमा शाह सहमत नभएपछि अर्याल सभामुख बनेका हुन्। सरकारमा रहेका अधिक मन्त्री प्रधानमन्त्री शाहकै रोजाईका रहेका छन्। असारमा महाधिवेशन भएपछि प्रधानमन्त्री शाहले केही मन्त्री हेरफेर गर्न चाहेका थिए, तर उनको चाहनामा पार्टी सभापति लामिछाने बाधक बनेको निकट स्रोतको दावी छ। महाधिवेशनमा पार्टी पदाधिकारीको निर्वाचनमा स्पष्ट दुई समूहमा विभाजित रासुपामा त्यसपछि सरकारको काम र पार्टी गतिविधिलाई लिएर नेताहरूले प्रश्न उठाउँदै आएका छन्। पार्टी विधानमा सभापतिले संसदीय नेता हटाउन सक्ने प्रावधान राखिएपछि रासुपाभित्रको आन्तरिक विवाद सड़क सदन हुँदै केन्द्रीय समितिसम्म पुगेको छ। सुनसरीको कप्तानगंज घटनाले पनि रासुपाभित्रको विवाद र एकअर्काप्रतिको आशंकालाई बढ़ावा दिएको छ। उक्त घटनाले धार्मिक रूप लिने संकेत देखिएपछि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सक्रियता देखाए, तर प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता शाह त्यो बैठकमा सहभागी भएनन् भने सरकारलाई असफल बनाउन सभापति लामिछाने नै लागि परेको प्रधानमन्त्री निकट नेताहरूको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको रासोपा सत्तामा पुगेको छोटो समयमै यस्तै आन्तरिक विवादमा फँसेको छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्तरिक झमेलामा अल्मलिएका छन्। यसले सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच समन्वय र सहकार्य भन्दा आशंका र अविश्वास एकपछि अर्को गर्दै बढ़दै गएको निकट स्रोतको दावी छ भने आशंका र अविश्वासले सरकार र पार्टी दुवैले चुस्त रूपमा काम गर्न नसकेको दावी गरिएको छ। सत्तारूढ़ रासोपा मात्र होइन, मुलुकको पुराना मध्येको एक नेपाली कांग्रेस पनि चरम आन्तरिक विवादमा छ। प्रतिनिधि सभा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ 23 र 24 जेएनजी विद्रोहसँगै पार्टीभित्रै बढ़दै गएको विवाद र विशेष महाधिवेशनका कारण नेताहरू स्पष्ट दुई समूहमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले मान्यता दिएपछि पुरानो नेतृत्व पक्ष बाहिर परेको छ। संस्थापन पक्षले उपेक्षा गरेपछि उत्तर पक्षले पार्टी संस्थापन मध्येका एक नेता बीपी कोइरालाका छोरा सासाङ कोइरालाको समेत सकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। भेला मार्फत आवश्यक परे नयाँ पार्टीको अभ्यास गर्ने इतर पक्षको तयारी छ। त्यस्तै प्रतिनिधि सभाको तेस्रो ठूलो दल एमाले भित्र पनि किचलो बढ़दै गएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष केपी ओलीका विश्वास पात्रहरू नै उनको विपक्षमा उभिएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपासँग प्रदेशमा सत्ता सहकार्य गर्न ओलीले गरेको सहमतिले पनि एमाले भित्रको विवाद बढ़ाएको नेताहरूले बताएका छन्। सत्ता सहकार्य सहमतिले एमाले भित्र मात्र होइन नेकपामा पनि असन्तुष्टि बढ़ाएको छ। एमालेसँग सत्ता सहकार्य सहमतिप्रति नेता माधव कुमार नेपाल असन्तुष्ट छन् भन्ने नेपालले असन्तुष्टि जनाएपछि उनलाई सम्झाउन पार्टी संयोजक पुष्पकमल दाहाल नेपाल निवास पुगेका थिए। अर्का नेता झननाथ खनालले त फरक मत सार्वजनिक गर्दै पार्टी संयोजक दाहालले नेतृत्व त्याग्नुपर्ने धारणा नै अघि सारेका छन्। पूर्व पञ्चहरूको पार्टी भनेर चिनिने राप्रपामा पनि विवाद रहेको छ। धवल शमशेर राणा सहितका केही नेताले नेतृत्वका कामप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरिसकेका छन्। राप्रपाका अन्य नेताहरूमा पनि सत्ता सहकार्य सहित पार्टीले लिने मूल एजेण्डाका विषयमा फरक मत देखिएको छ। सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन्। पटक पटक विवाद र विभाजन भोग्दै आएका विभिन्न साना सात दल साउन 23 गते मोर्चा घोषणाको तयारीमा छन्। मोर्चामा जनता समाजवादी पार्टी, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादी लगायत रहेका छन्। आन्तरिक झमेलामा नयाँ पुराना दल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
7: प्रदेश सरकारमा नेपाली कंग्रेससँगको सत्ता सहकार्य टुटेसँगै साउन 9 गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भयो, जस अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भन्नेछ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएको 10 दिन बितिसके पनि कोशी प्रदेशमा नयाँ सरकारको सुरसार छैन। दलीय सहमति अनुसार कोशीमा एमाले मुख्यमन्त्री पाउने भएपछि बहालबाला मुख्यमन्त्री हिक्मत कार्कीले सत्ता नछाड्ने अड्डी कसेका छन्। नेकपाको सहभागिता र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कार्कीको चाहनामा आफ्नै पार्टी बाधक बनेसँगै एमालेमा द्विपक्षीय विवाद छताछुल्ल बनेको हो।
6: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएको छ। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यससँगै विद्यालय तह कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीको अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषासम्मका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ। त्यस्तै माध्यमिक शिक्षा कक्षा 9-10 जनसंख्या अध्ययन र तन्त्र शास्त्र विषयको पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो। माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानूनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ।
7: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। 5 दिनपछि प्रतिनिधि सभाको बैठक आज बस्न लागेको हो। विनियोजन विधेयक पारित भएपछि बिजनेसको अभावमा प्रतिनिधि सभा बैठक यसअघि 2 साता स्थगित भएको थियो। साउन 14 गते बिहिबार 1 दिन बसेको बैठक बिजनेस नभएपछि पुनः 5 दिन स्थगित गरिएको थियो। एकपछि अर्को गरी सदन बैठक स्थगित हुनुको प्रमुख कारण बिजनेस अभाव हो। नागरिकको अभूतपूर्व समर्थनबाट झण्डै 2/3 बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले संसदलाई पर्याप्त बिजनेस दिने अपेक्षा गरिएको थियो। तर आम अपेक्षा विपरीत रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार पनि विगतका सरकारकै निरन्तरता बन्न पुगेको छ। पुराना राजनीतिक दल नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नेतृत्वका विगतका सरकारहरूले पनि सदनलाई बिजनेस दिन नसकेर जनप्रतिनिधिमूलक सर्वोच्च निकायलाई पंगु बनाएका थिए। यता पछिल्ला 2 दिनमा संघीय संसदमा 9 विधेयक दर्ता भएका छन्। गत बिहिबार र शुक्रबार प्रतिनिधि सभामा 7 र राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएका हुन्। प्रतिनिधि सभामा दर्ता भएका विधेयकहरूमा कर्मचारी संचय कोष, 10 संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक लगायत रहेका छन्। यता राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सोमबार आयोगको आर्थिक वर्ष 2080-81 र 2081-82 को वार्षिक प्रतिवेदन सभामुख समक्ष प्रस्तुत गर्नु भएको हो। कानून निर्माणको वर्ष घोषणामै सीमित हुने खतरा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
6: मधेसमा देखिएको जल संकटलाई तत्कालीन मौसमी समस्या नभई जलवायु परिवर्तन, भूमिगत जलको अत्याधिक दोहन, चुरे भावर क्षेत्रको विनाश र कमजोर जल व्यवस्थापनबाट सिर्जित दीर्घकालीन संरचनागत संकटका रूपमा औल्याइएको छ। यसका लागि व्यवस्थित पुनर्भरण, चुरे भारको संरक्षण, जलवायु उत्थानशील पानी बाँडफाँड र पाइपयुक्त खानेपानी प्रणालीको प्रवर्धन गर्नुपर्ने समिति आवश्यकता उलाइएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सभामा पेश गरेको मधेस प्रदेशमा बढ़दो पानी अभावलाई सम्बोधन गर्न आपतकालीन राहत सहित दीर्घकालीन दिगो जल व्यवस्थापन सम्बन्धका उपाय समितिको अध्ययन प्रतिवेदनमा औल्याइएको छ। समितिका सभापति कृष्ण प्रसाद पौडेलले सभाको सोमबारको बैठकमा सो प्रतिवेदन पेश गर्नु भएको हो। मध्य प्रदेशमा देखिएका पानीको संकट टार्न सकिन भने आगामी दिनमा जटिल अवस्था आउन सक्ने उहाँको भनाइ थियो। समितिको गत वर्ष साउन 15 गतेको बैठकले मधेसको जल संकटबारे अध्ययन गर्न खानेपानी, सरसफाई तथा स्वच्छता उपसमिति गठन गरेको थियो। सो उपसमितिले बुझाएको अध्ययन प्रतिवेदनको प्रारम्भिक मसौदामाथि विज्ञ नेपाल सरकारका सम्बन्धित निकाय तथा विकास साझेदारसँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पारिएको हो। समितिले भूमिगत जल सतह 2-3 मिटरले खटेको, हाते पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको, पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको, हाते पम्प सुक्ने दर करिब 90% पुगेको, खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71% घरधुरी आश्रित रहेको र सामान्य भन्दा 30-50% वर्षामा कमी भएको अध्ययनको निचोड़ रहेको थियो।
7: विद्युतीय सवारी साधन एभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा रहेको पाइएको छ। सरकारले नयाँ राष्ट्रिय यातायात नीति 2083 ल्याएको छ। गत असार 24 गते मन्त्री परिषदको बैठकबाट स्वीकृत नीतिमा ईभी प्रयोगबारे विद्यमान नीति र अवस्थाको विवरण छ, जहाँ भनिएको छ नेपालमा हाल नयाँ आयात हुने निजी कार मध्ये विद्युतीय सवारी साधनको हिस्सा 70% भन्दा बढ़िरहेको छ। नयाँ सवारी साधन बिक्रीको क्षेत्रमा ईभीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा पर्न सफल भएको छ, जुन नर्वे भन्दा मात्र पछाडि हो। पूर्वाधार मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्यले विद्युतीय सवारी साधन प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको छ। कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज फाइनान्सिङका कारण विद्युतीय सवारी साधनको आयात पनि तीव्र रूपमा बढ़ेको छ। नयाँ नीतिमा समावेश विवरणमा भनिएको छ, आर्थिक वर्ष 2082-83 नेपालमा दर्ता भएका कुल विद्युतीय सवारी साधनको संख्या 63,280 पुगेको छ। मन्त्रालयका अनुसार विद्युतीय सवारी साधनको बढ़दो प्रयोगले जीवाश्म इन्धनको आयातमा कमी ल्याई देशभित्र उत्पादित विद्युत ऊर्जाको उपयोग विस्तार भएको छ। ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
6: भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग उक्त विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाइएको क्षेत्र विवादित भएको दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको उनले बताएका छन्। आइतबार सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको माटोको तटबन्ध भत्काउन थालेपछि स्थानीयले विरोध गर्दा केही बेर तनाव भएको थियो। त्यसपछि सशस्त्र प्रहरी बल एपीएफ र भारतीय सीमा सुरक्षा बल एसएसबी बीचको समन्वयपछि अवस्था सामान्य बनेको थियो। सुस्ता र कालापानी नेपाल भारत बीचका प्रमुख सीमा विवादका क्षेत्र हुन्। दुवै देशले यी क्षेत्रलाई विवादित मानेका छन्। सन् 2014 दुवै पक्षले परराष्ट्र सचिव स्तरीय संयन्त्र र सीमा कार्य समूह मार्फत समस्या समाधान गर्ने सहमति गरे पनि त्यस यता परराष्ट्र सचिव स्तरको बैठक भने हुन सकेको छैन। दुई महिना अघि पनि नेपाल सरकारले निर्माण गर्न थालेको स्थायी बाढ़ी नियन्त्रण तटबन्धको काम भारतीय सीमा सुरक्षा बल एसएसपीले रोकेको थियो। नारायणी नदी किनारमा 132 मिटर लामो बाढ़ी नियन्त्रण तटबन्ध निर्माणका लागि नेपाल सरकारले ठेक्का दिएको छ। स्थानीय अधिकारीका अनुसार भारतीय पक्षको पक्षले आपत्ति जनाएका कारण उक्त खण्डमा स्थायी तटबन्ध बन्न सकेको छैन। स्थानीयका अनुसार यही असुरक्षित भागबाट मनसूनका बेला बाढ़ी गाउँभित्र पस्ने गरेको छ। भारतले दोहोर्यायो दुवै देशबीच कायम रहेको यथास्थितिको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान, सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा आजको कान्तिपुर दैनिक